त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यस्तो टिस्यू चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीँको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ, उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ, कुनै बेगुनालाई यसले सजाय सम्म दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुनेको छ हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यस्तो टिस्यू चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीको

0: त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन। टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर्ड हुनुपर्छ। फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि? त अहिले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल? हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। ए यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फसाइदेला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त्यहाँ टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने? हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि। अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ लिएर आइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि? त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ। भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई। एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है, जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू,
2: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालक ज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु। विधेयक आफैमा चाहिँ एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु। र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
1: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
2: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्याचुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
3: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
4: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल डकुमेन्ट्सहरू होइन कृति ल्याब लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै

0: नेगेटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरिजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरिजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा म हुन्छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएस र आईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डीएनए परीक्षणलाई चाहिँ इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेशनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन। एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ, अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत। नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एण्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं, अब त्यस्तो तालले चल्दैन। तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोल मोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन। मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक्ट द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ। त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स। मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
2: साझाखबर@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
1: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्,
2: नमस्कार।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 6 बज्यो।

0: बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 6 गते शनिबार, जुन 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको षष्ठी तिथि, भोटो जात्रा, विश्व शरणार्थी दिवस।
1: 18 वर्ष प्रवेशमा रुकुम पश्चिमको रेडियो सिस्नी लाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: छ दिन ढिलो भित्रियो मनसून, बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाङ।
1: 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक, 54.15% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै।
2: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारहरूको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा।
1: इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति, इजरायल र लेबनान बीच अर्को वार्ता हुने, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता।
2: र अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण, भोलि 4 खेल हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक भएको प्रसंग।
1: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरेको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 को परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 को कक्षा 12 को परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। यसैको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाइ प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाई छ। यो वर्ष नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,71,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,04,171 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61 देखि 4 सम्म जीपीए प्राप्त गर्ने 17,786 जना रहेका छन् भने 3.21 देखि 3.60 सम्म जीपीए प्राप्त गर्ने 64,821 जना रहेको बताइएको छ।
2: अब मौसम सम्बन्धी प्रसंग। औसत भन्दा 6 दिन ढिलो गरी हिजो नेपालमा मनसूनी प्रणाली भित्रिए पनि कोशी प्रदेशको पूर्वी भूभागमा मात्रै सीमित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसून भित्रिने सामान्य औसत अवधि 13 जून रहे पनि यस वर्ष भने औसत मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रिएको हो। नेपाल भित्रिएको मनसून प्रणाली हाल कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्छ देखिएको मौसमविद हरिप्रसाद दहालले सीआईएनसँग बताउनुभयो। मनसून भित्रिए पनि त्यति एक्टिभ र सक्रिय देखिएको छैन, त्यसकारण देशभर विस्तार हुन केही समय लाग्ने देखिएको हो। अबको 1 सातादेखि 10 दिनभित्र मनसून देशभर फैलिन सक्ने पूर्वानुमान गरिएको छ। मनसून वायु दक्षिणी पूर्वबाट पश्चिम बहन्छ भने पश्चिमी वायु भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ। मनसून देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ। पश्चिमी वायु कमजोर बन्दै गएमा मनसूनले विस्थापन गर्ने हुन्छ। सामान्यतया पूर्वी नेपालमा मनसून प्रवेश गरेको एक सातामा देशभर फैलने हुन्छ। तर पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले यकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ। आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ। तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रको तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने मौसमविद दाहालले बताउनुभयो। पहाड़ी क्षेत्रको अवस्था हेर्दा कोशी बागमती गण्डकीका केही ठाउँ र लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पनि पानी पर्ने देखिन्छ। तर आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेस बागमती र गण्डकीका तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशीका पहाड़ी क्षेत्रसँगै तराईका एक दुई स्थानमा भने ठूलो पानी पनि पर्न सक्ने मौसमविदहरूले बताएका छन्। सीआईएनसँग कुराकानी गर्दै यसपालिको बाढ़ीको पूर्वानुमानका लागि केही नयाँ तयारी गरिएको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनसँग बताउनुभयो।
4: यसचोटि कम पानी पर्न सक्छ यदि यहाँ आकाशे खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यस कारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुनसक्छ। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौँ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त्यो भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन्, अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं। र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरित तवरबाट पुग्न सक्छ।
1: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका आठ मध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो। तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा हिजो चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भएको थियो। अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले हिजोको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह समेत गरेको थियो। यसैबीच सरकारले सरकारी क्षेत्रको नियमन र सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्बन्धित कानून संशोधन तथा एकीकरणमा प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले कानूनी तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न आवश्यक विधेयक तर्जुका लागि मन्त्रीपरिषदको सैद्धान्तिक स्वीकृति लिएको समेत जानकारी दिनुभएको छ।
5: सरकारको नीति कार्यक्रम
6: अन्तिम निर्णय कसरी हुन्छ? छनौट समितिले
2: जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिमको आदेश जारी गरेको हो। यो सँगै लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ, जसले सहकारी पीड़ितहरूलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुला गरेको छ। सुमन खनाल समेतको जाहेरीमा नेपाल सरकार बाँधी रहेको मुद्दामा न्यायाधीश आत्मदेव जोशीको इजलासले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116(2)(क) अनुसार सम्पत्ति शुद्धिकरण जस्ता केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानूनी रोक नरहेको उल्लेख गरिएको छ। मिलापत्रका लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजलासले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितौनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको राष्ट्रपाका प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो। अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितौन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम चलिरहेको छ। यसैबीच सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्यीय बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। राष्ट्रपामा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्यीय बनाउने निर्णय पनि गरिसकेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निर्वाचनपछि एमाले भित्रको विवाद र नेता कार्यकर्ताको अपेक्षा
7: छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।
2: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारको प्राथमिकता बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70,000 पासपोर्ट मात्रै मौजात, सरकार र अदालतबाट अर्को निर्णय नआउन्जेलसम्म अहिले अनुसन्धान भइरहेका जर्मन कम्पनीहरू मार्फत नै 29 असारदेखि नै पासपोर्ट छाप्ने राहदानी विभागको तयारी लगायतका खबरहरू प्रकाशित छ। राहदानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्ट माग्छ। मौजदातले साउन पहिलो सातासम्मको माग मात्रै धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै 29 असारदेखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज एकको ठेकेदार कम्पनीमाथि अनुसन्धान गरिरहेको छ भने प्याकेज दुईको ठेक्का पाउने जर्मनीकै कम्पनीमाथि पनि अनुसन्धान छ। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धान पछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेलसम्म ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी समेत परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। दैनिक 3,000 पासपोर्टको माग अहिलेको मौजदारले झण्डै एक महिना मात्रै धान्ने खबरमा उल्लेख छ। त्यस्तै संवैधानिक निकायका पदाधिकारीमाथि सरकारको दबाव शीर्षकमा अर्को खबर सुभाष भट्टले लेख्नु भएको छ। गत सोमबार राहदानी छपाई सम्बन्धी 7.65 करोड़ रूपियाँको ठेक्कामा भएको अनियमिततामाथिको छानबिन र कार्यवाहीबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राय र अरू 3 आयुक्त समेत सहभागी थिए। राहदानीको मजदात सकिन लाग्दा एक वर्ष अघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्टि प्रधानमन्त्रीको सचिवालयले अख्तियार पदाधिकारीमाथि गरेको खबरमा उल्लेख छ। त्यस्तै 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदान छानबिनमा शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। पछिल्लो एक दशकमा वितरण गरिएको झण्डै 2 खर्ब रूपियाँ कृषि अनुदानको प्रभावकारिता, दुरूपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन शुरू गरेको छ। त्यस्तै भित्री पृष्ठमा चालू आर्थिक वर्षमा प्रदेशको खर्च 3% घट्ने, आगामी वर्षमा 56% ठूलो बजेट शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। गत आर्थिक आगामी आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ। प्रदेशहरूले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट अनुसूचीले यस्तो देखाएको हो। त्यस्तै बजेट अघि कागजी जाँच पासमा गाड़ी छुटेको अनुगमन टोलीको निष्कर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
15: गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छापिएको छ अवरोध हटाउन कूटनीतिक पहल जारी रहेको बारेमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यो विषयप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको जानकारी गराउनु भएको महासंघले जानकारी गराएको छ। यसैबीच चिया निर्यातमा भारतले अवरोध गरेपछि 5 दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। भारतीय टी बोर्डले चिया आयातमा कडाई गरेपछि भारतीय गोदाममा थन्किएको 2 लाख किलो भन्दा बढ़ी तयारी चियाको नमूना परीक्षणको रिपोर्ट 1 महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीहरूले बताउने गरेका छन्। अर्को खबर जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए शीर्षकमा छ। वैदेशिक रोजगारीमा यूरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थामा सेवारत कर्मचारी समेत गेट्स वाइड इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनको ठगीमा परेको पाइएको हो। पास बहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेलामा सामाजिक सञ्जालमा गेट्स वाई इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीबाट चाहे जस्तो माग आयो। यसअघि जापानमै काम गरेर फर्किनुभएका लामालाई उक्त कम्पनीको कामको प्रक्रिया सही लागेपछि पहिलो चरणमा भिसा प्रक्रिया गर्ने गरी 3 लाख रूपियाँ दिनुभयो, तर ठगीमा पर्ने क्रम रोकिएको छैन। सिउँडी फल फुल्दा किसानमा उत्साह शीर्षकमा बर्दियाबाट लेखिएको खबर पनि छापिएको छ। बर्दियामा व्यावसायिक रूपमा सिउँडी फल खेती गर्दै आएका किसान यस वर्ष उत्पादन बढ़ने आशामा उत्साहित छन्। गतका वर्षको तुलनामा यस वर्ष सिउँडी फल समयभन्दा अगाडि नै फुलेर फल लाग्न थालेपछि किसानहरूमा उत्साह देखिएको हो।
16: कान्तिपुर दैनिकमा सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा कृष्ण बहाब र दुर्गा दुलालले लेख्नु भएको खबर छ। न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी सार्ने प्रवृत्ति, मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न चाहने जस्ता कारणले पनि नचाहने जस्ता कारणले पनि मुद्दा सुनवाई सुस्त भएको बारेमा खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रदेशमा बजेटमा प्रदेश सरकारको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा शीर्षकमा खबर छापिएको छ। प्रदेश सरकारहरूले बाल बालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड़ दिएका छन्। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन् भने विपन्न र दीर्घ रोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेको समेत उल्लेख गरिएको छ। सीमानाकामा दुवै पक्षबाट कडाई शीर्षकमा विनोद सुवेदी र सुमन बस्नेतले लेख्नु भएको विराटनगरको खबर नागरिक दैनिकमा छापिएको छ। विराटनगर स्थित नेपाल भारत सीमानाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेको उल्लेख गरिएको छ। भित्री पन्नामा खेतबारीमै सिंचाई पुगेपछि हट्यो आकाशे पानीको भर शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। केही वर्ष अघिसम्म बाँकेको राप्ती सुनारी गाउँपालिका 8 बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो। असार लागेपछि उहाँको नजर आकाशतिर हुन्थ्यो, बादल लाग्दा आशा पलाउँथ्यो भने पानी नपर्दा चिन्ता। खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णय समेत मौसमले गर्थ्यो। मेहनत धेरै हुन्थ्यो तर उत्पादनले परिवारको आवश्यकता पूरा गर्न मुश्किल हुन्थ्यो। अहिले तीनै लोकबहादुरको दिनचर्या बदलिएको छ। खेतमा हरियाली छ, बालीका लहराएका छन् र भविष्यप्रति विश्वास पनि उहाँको बढ़दै गएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कर्णालीका सड़क पूर्वाधार समृद्धिका आधार शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कुनै बेला कर्णालीवासीले गाडी हेर्न कालापहाड़ अर्थात भारत जानुपर्थ्यो, नुन तेल किन्न बर्दिया राजापुरमा हाट गर्नुपर्थ्यो, बिरामी हुँदा अस्पताल जान सक्दैनथे, गाउँमै धामे झाँक्रीको भर पर्नुपर्थ्यो। तर हाल कर्णालीको अवस्था फेरिएको छ। गाउँ गाउँमा सड़क पुगेका छन्, घर अगाडिबाटै गाड़ी चढ़न पाइएको छ। त्यति मात्र होइन, स्थानीय उत्पादनले बजार पाएको छ। पर्यटकका कारण बजार गुलजार बन्दैछन् अर्थात सड़कका पूर्वाधारले कर्णालीमा समृद्धिको आधार तय गर्न लागेको उल्लेख गरिएको छ।
17: साझा खबरमा अब विदेशका खबर। इजरायल र हिजबुल्ला बीच युद्धविराममा सहमति भएको छ। दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणबाट 47 जनाको मृत्यु भएपछि भएको यो सहमतिले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा लिएको छ। दुवै देश बीच आक्रमण तीव्र भएका समयमा अमेरिका र इरान बीच सहमति भएको थियो। सोही समय इजरायल र हिजबुल्ला बीच पनि युद्धविरामको प्रस्ताव अघि बढ़ाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि तत्काल देखिएका खतरालाई हटाउने अभियान जारी रहने समेत बताएको छ। युद्धविरामबारे हिजबुल्लाहले भने औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। त्यस्तै इजरायल र लेबनान बीचको वार्ताको नयाँ चरणको अर्को वार्ता अर्को साता अमेरिकामा हुने भएको छ। जारी वक्तव्यमा इजरायल र हिजबुल्लाहले लेबनानमा युद्धविराम लागू गर्ने घोषणा गरेपछि नयाँ वार्ताको आह्वान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र पोल्याण्डले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रदान गरेको देशको सर्वोच्च राजकीय सम्मान फिर्ता लिएको छ। युक्रेनले दोस्रो युद्धविराम युद्धकालीन विवादास्पद लड़ाकु समूहसँग सम्बन्धित नाममा नयाँ सैन्य इकाई गठन गरेपछि दुई देश बीच कूटनीतिक विवाद उत्पन्न भएको हो।
16: साझा खबरमा अब खेल खबर। स्कटल्याण्डले हराउँदै मरक्को फिफा विश्वकप 2026 अन्तर्गत समूह सीको शीर्ष स्थानमा खुलिएको छ। बोस्टन स्टेडियममा आज बिहान भएको खेलमा स्कटल्याण्डलाई 1-0 पराजित गर्दै मरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। यो सँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो छ। अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। बिहान भएको खेलमा अस्ट्रेलियालाई 2-0 हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। यो जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको छ। समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट 6 अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पनि पराजित गरेको थियो। खेल तालिका अन्तर्गत समूह ईमा असार 7 गते अर्थात भोलि जर्मनी र आइबोरी कोस्टको बीचको खेल हुनेछ। त्यसै गरी इक्वेडर र कुराकाओको बीचको पनि खेल छ भने ट्युनिसिया र जापान बीचको पनि खेल भोलि हुँदैछ। स्पेन र साउदी अरेबिया समूह एच अन्तर्गत भोलि भिड्न लागेका हुन्।
1: नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एमाले भित्रको बहस र निकास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब एमाले भित्रको विवाद र समाधानका लागि चालिएको पहल। प्रतिनिधि सभाको चुनावपछि नेकपा एमाले भित्र पार्टी पुनर्गठनका लागि भन्दै विभिन्न प्रदेशमा कार्यक्रमहरू भइरहेका छन् भने कार्यदल बनाएर पनि समस्या समाधानका लागि गृह कार्य भइरहेका छन्। के यसले पार्टीभित्रको विवाद सधैँका लागि मिलाउला? हामीले सांसद तथा एमाले नेता राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
7: यो चलिराख्ने प्रक्रिया हो पार्टीको बारेमा। अब हामीले जनताले खुम्चाइदियो होइन, अब यसचोटि चाहिँ अरू पार्टीलाई भोट दियो, हामीले थोराइदियो। अब यसलाई हामीले जनतालाई शिरमा राखेका छौं। हामीले भनेका छौं हामी खुम्चिएपछि, हामी सानो भएपछि अब हामीले सचाउनु पर्ने सुधार्नु पर्ने कुरा के छ, हामी सुधारेर सच्चाएर जनतासँग क्षमा माग्दैमा अगाडि बढ्छ।
16: सांसदको रूपमा अथवा नेताको रूपमा तपाईँले के कुरा सच्यायो भने एमाले फेरि अगाडि बढ्छ?
7: पहिलो कुरो त के छ भने हाम्रो सिद्धान्त विचारमा त्रुटि भयो कि भएन, पहिलो कुरो। हाम्रो नेतृत्वको कार्यशैली ठिक भयो कि भएन, अनि कार्यकर्ता के गरिरहेका छन् होइन, जनताले हामीलाई किन सानो आकार बनायो भन्ने सन्दर्भमा हाम्रो पार्टी सचिवालयले बैठक बसिकन एउटा कार्यदल बनिएछ। त्यो कार्यदलले सातै प्रदेशमा अन्तर्क्रिया गर्नेछ। अन्तर्क्रियामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव पनि छलफल हुन्छ। छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधरा गरेर हामी अगाडि बढ्नुपर्छ।
16: अहिले ठाउँ ठाउँमा यो पुनर्गठनको नाममा भइराखेको कार्यक्रम, त्यो कार्यदलको निष्कर्ष त्यसको म्यान्डेट अनुसार हो कि कस्तो हो?
7: त्यही हो, पुनर्गठनको गर्ने भनेरै कार्यदल बनाए जस्तो मलाई लाग्छ सचिवालयले होइन। त्यो भएको हुनाले अब सातै प्रदेशमा छलफल गरेपछि हामी केन्द्रीय कमिटी बैठकले एउटा निष्कर्ष निस्किन्छ।
16: तर यसमा त अध्यक्ष ओलीले पुनर्गठनको नाममा बहस गर्ने अनि पार्टी फुटाउनको लागि छलफल गर्न खोजेको भनेर बुझिराख्नु भएको छ अरे?
7: मेरो उहाँसँग भेट भएको छैन, त्यस्तो नहोला, उहाँले भन्नुभयो भने गर्नु थियो।
16: अहिले सार्वजनिक रूपमा संचार माध्यममा आएको विषय भनेको विष्णु पौडेल र महासचिव शंकर पोखरेलले मिलेर चाहिँ उहाँहरूले जुन खालको गतिविधि गर्नुभयो पार्टी हित विपरीत भनेर उहाँको चित्त दुखाइ छ भन्ने सुनिन्छ।
7: अनि चित्त दुख्यो, मन फाट्यो, उहाँको कुरो हो कि। तर चिज के हो भने कार्यकर्ताको भावना, जनताको भावना त सम्बोधन गर्ने गर्नु पर्यो पार्टीले। त्यो पार्टीले गरिराख्दाखेरि कार्यदल बनायो, उहाँकै अध्यक्षको कार्यदलमा त्यो कार्यदलले देशव्यापी रूपमा छलफल गरेर अन्तर्क्रिया गरेर एउटा निष्कर्ष आउँछ, त्यो प्रतिवेदन बन्छ, त्यो प्रतिवेदनले जे भन्छ त्यही अनुसार जान्छ।
16: त्यो कार्यदलमा अल्पमत बहुमतको आधारमा निर्णय होला कि?
7: निर्णय गर्नु हुँदैन, त्यसरी सहमतिकै आधारमा गर्नुपर्छ।
16: अन्त्यमा अध्यक्ष ओली ले नेतृत्व जतिखेर पछिल्लो पटकको अधिवेशन भयो नि तपाईँहरूको पार्टीको, त्यो अधिवेशनको बेलामा नेतृत्वबाट हटिदिएको भए चुनावको नतिजा यस्तो नमिठो हुन्थ्यो कि हुन्थेन?
7: त्यो त यसै के भन्न सकिन्छ र,
16: एउटा नेताको रूपमा सांसदको रूपमा त तपाईँको विचार हुन्छ नि,
7: यसै भन्न सकिन्छ। तर यस्तो थियो, हामीले जनता बीचमा गइराख्दाखेरि मूल नेतृत्वले गरेको कमी कमजोरीहरू चाहिँ सुधार्नुपर्छ भन्ने थियो।
16: अब चाहिँ
7: अब त कार्यदलले जे निर्णय त्यही हुन्छ।
16: त्यो सुधार्नको लागि अध्यक्ष ओलीले ठाउँ छोड्नुपर्छ कि अथवा निरन्तर हुनुपर्छ?
7: हो, त्यसैले समीक्षा गरेर होइन, अनि अहिले देश सुरु भएको छ नि, बागमती भयो, कोशी भयो, भोलि लुम्बिनी हुन्छ नि, त्यो आइसकेपछि त्यसको निष्कर्ष आज हामी अगाडि बढ्छ।
16: कार्यदलले यदि अब नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने भन्ने निष्कर्ष निकाल्यो भने चाहिँ उहाँलाई छोड्नुपर्छ भन्ने तपाईँ नेता कार्यकर्ताको
7: छोड्नुपर्छ।
15: एमाले नेता राजेन्द्र कुमार राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: छ दिन ढिलो भित्रियो मनसून, बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाहन्।
15: 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक, 64.13% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै।
1: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा।
15: इजरायल र हिजबुल्ला बीचको युद्धविराममा सहमति, इजरायल र लेबनान बीच अर्को साताबार्ता हुने, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता लियो।
1: र मोरक्को समूह सीको शीर्ष स्थानमा, अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जीत निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो, भोलि 4 खेल हुने।
15: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले बनाउनु भएको झ्यापै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभामा भइरहेका विभिन्न बहस र छलफलहरू, त्यहाँ कतिपय सांसदहरूले फिफा विश्वकप हेर्नको लागि पैसा तिर्नु परेको भन्दै निशुल्क हेर्न पाउनुपर्ने माग पनि गरे भने, कतिपय अवस्थामा कानून निर्माणमा भइरहेको ढिलासुस्तीको बारेमा पनि छलफल हुने गरेको छ। यहाँ बन्द कोठा देखाइएको छ, प्रतिनिधि सभाको बैठक कक्ष जस्तो देखिन्छ। अगाडिपट्टि केही सांसदहरू छन्, कोही मोबाइलमा कुराकानी गर्दैछन्, कोही कसैले टाउकोमा हात राखेका छन्। एकजना सांसद जस्ता देखिने व्यक्ति भने अगाडिपट्टि मञ्चमै त्यहाँ पुगेका छन् र रोस्टममा पुगेर केही माथि भन्न पनि खोजेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ,
18: सभामुख महोदय बिहान उड्दा जहिल्यै विश्वकप सकिसकेको हुन्छ, सकिनु अगावै बिउझाउने व्यवस्था गरियोस्।
1: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सयौं रेडियो
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: त्यो प्रमाण सहित सरकारलाई दिइएको छ, किन त्यसमा प्रहरीले कारवाही गर्दैन, किन सरकारले कारवाही गर्दैन? अनि यो कुरा त जिम्मेवार अलिकति देशप्रति उत्तरदायी कर्मचारीले त हामी यसको छानबिन गर्नुपर्छ। यो यत्तिकै यो केही पनि भएको छैन भने कागजमा हामी सहयोग गर्दैनौँ भन्नु स्वाभाविकै हो नि। त्यसै कारणले होला यो 10,000 कर्मचारी निकालेर मनपरी गरेर आफ्ना चाहिँ चाटुकारहरू खाली टाउको हल्लाउने मान्छेहरूलाई पनि मात्रै त्यहाँ राख्ने भन्ने षड्यन्त्र जस्तो मलाई यो लाग्छ। हेर्नुहोस्, यो देशलाई कमजोर गराउने खेलको त्यसको एउटा निरन्तर त्यसको अर्को श्रृङ्खला मात्रै हो यो।
3: राज्यसभाको ऐतिहासिक पहिलो महाधिवेशनको तयारी भव्य छ, अब 7-9 गतेसम्म चितवनमा हुँदैछ, के भन्नुहुन्छ? त्यहाँ चाहिँ निकै ठूलो तामझाम सहितको तयारी गरिएको छ।
2: अनि महाधिवेशन त उहाँहरू गर्नुहोस्, यो एउटा संगठनको एउटा प्रक्रिया हो। महाधिवेशनबाट उहाँहरूले आफ्नो विदेश नीति, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय अर्थनीति, राष्ट्रिय सांस्कृतिक नीति उहाँहरूका चाहिँ वाचापत्रमा त्यति स्पष्ट छैन। यद्यपि नेपालको संविधानको धारा 51 डको स्वतन्त्र परराष्ट्र नीति भनेर उहाँहरूले असंलग्नता, पञ्चशील र नेपालको राष्ट्रको सर्वोपरि हितको कुराहरू उहाँहरूले गर्नुभएको छ, तर त्यसका जुन व्यवहारिक कुराहरू असमान सन्धि सुन्दताको के हुने, नेपालको राष्ट्रिय हितमाथि आँच पुर्याउने क्रियाकलापहरूको के हुने, राष्ट्रिय अर्थतन्त्र निर्माणको कुरा के हुने, हाम्रा जलस्रोतदेखि लिएर प्राकृतिक साधन स्रोतहरूमाथि बाह्य कब्जा छ कतिपय ठाउँमा, कतिपय नेपालको हितमा प्रयोग गर्दाखेरि यहाँ निर्णय गर्न सक्दैनन्, विदेशको गाडी घुँडा टेक्छन्, यत्रो मानिसहरू प्रवासतिर गइरहेका छन्, विदेशमा नेपालीहरूको हकितको कुराहरूको ठोस कार्यान्वयन कसरी हुन्छ ती नीतिहरूको आदि इत्यादि कुराहरूमा र दर्शन, उहाँहरू साँच्चीकै कस्तो अर्थतन्त्र निर्माण गर्न चाहनुहुन्छ, कस्तो बाटो उहाँहरूको गन्तव्य कहाँ हो? अहिले उहाँहरू संवैधानिक समाजवाद भन्नुभएको छ, अब त्यो संवैधानिक समाजवाद भनेको के? नेपालको संविधानमा जे जे नेपालकी जनताको हितको छ हामी त्यो गर्छौँ भने हो भने, अहिले अर्थमन्त्रीजीले 50 युनिटभन्दा बढी विद्युतमा समेत कर लगाउनु भयो, शिक्षा क्षेत्रमा विद्यार्थीले तिर्ने शुल्कमा कर लगाउने भनेको योभन्दा हास्यास्पद, यो न अमेरिकामा हुन्छ पुँजीवादको केन्द्र, न जर्मनीमा हुन्छ, न जापानमा हुन्छ, चीनमा त हुने कुरै भएन, न भारतमा हुन्छ। अनि यस्तो खालको जनताको हित विपरीत सुकुमासी हेर्नुहोस्, यत्रो दिनसम्म आश्रय केन्द्रमा बसिराखेका छन् उनीहरूको भिजल्ली हेर्नुहोस्, अनि जनतालाई असुविधा दिएर, जनतालाई आर्थिक रूपमा अप्ठ्यारो पारेर, गरीब जनतालाई चाहिँ झन पीड़ामा पारेर यसरी कस्तो सुशासन आउँछ? त्यसकारण उहाँहरूको महाधिवेशनबाट, उहाँहरूको महाधिवेशनको म सफलताको हार्दिक शुभकामना दिन चाहन्छु, तर राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति लगायत शिक्षा सबै कुरामा उहाँहरूको गन्तव्य, उहाँहरूको नीति, उहाँहरूको बाटो, उहाँहरूको आदर्श स्पष्ट रूपमा हामीले बुझ्ने गरी आवश म यो शुभेच्छा प्रकट गर्न चाहन्छु।
3: यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार।
2: धन्यवाद, नमस्कार।
3: त्यो नेकपाका नेतापूर्व उपप्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आजने श्रोता नेपाली बसमा स्वरूप विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
3: यतिखेर नेपाली बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता एकेमणि नेपाली हुनुहुन्छ नेपाली सर नेपाली बहसमा यसलाई हार्दिक स्वागत छ नमस्कार
4: धन्यवाद ख्यामजी
3: होइन राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको ऐतिहासिक तयारी भइरहेको छ तपाईँ कता हुनुहुन्छ चितवनमा हुनुहुन्छ कस्तो छ अवस्था
4: हामी चितवनमै छौँ अधिकांश साथीहरू आउने क्रम चलिरहेको छ केही साथीहरू आउँदै हुनुहुन्छ र महाधिवेशनको पूर्णतया तयारी भइसकेको छ र महाधिवेशन अगाडि बढिसकेको अवस्था
3: होइन निर्विकल्प सभापतिमा त रवि लामिछानेको प्रतिस्पर्धी कोही पनि देखिनु भएन होइन उहाँको चाहिँ एकदमै सुपर हिरो बनाउने तयारीमा हो राष्ट्रिय स्वतन्त्र पार्टी अहिले
4: सभापति निर्विकल्प वरिष्ठ नेता निर्विकल्प यी त अब हाम्रा आइडियल पर्सनालिटीहरू हुन् नि त जसको विकल्पै छैन देशमा त यी दुई पात्रको विकल्प छैन भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भेटिन्छ र विकल्प छैन नि
3: होइन अब पार्टीभित्र चाहिँ वरिष्ठ नेताको प्रावधान ल्याइयो होइन विधान संशोधन गरेर अहिले बालेन्द्र शाहजीलाई एड्रेस गर्नलाई
4: हो तर एकजना व्यक्तिको मात्रै होइन भोलिका दिनमा पनि विधान त रहिरहन्छ जीवन्त रहन्छ नि
3: अनि तपाईँ मान्ने हुनुहुन्छ सांसद हुनुहुन्छ तपाईँको उम्मेदवारी केमा छ यसपाला पहिलो प्रथम महाधिवेशनमा के तयारी गर्नु भएको छ
4: अब हाम्रो पहिलो कुरा के हुन्छ भने महाधिवेशनमा केन्द्रीय सदस्य र सभापतिको पहिलो चरणमा निर्वाचन हुने भएकाले पहिला केन्द्रीय सदस्य निर्वाचित भइसके पश्चात मात्रै हामी दोस्रो पदाधिकारीको चरणमा प्रवेश गर्छौ त्यसैले अब अहिले मैले पहिलो चरणको समाप्त नभइकन मैले दोस्रो चरणको लागि यही हो भन्ने कुरा त रहेन तथापि पदाधिकारीका लागि मेरो तयारी हुन्छ र हामी अगाडि बढ्छौँ
3: होइन पदाधिकारीका लागि तयारी भनेको चाहिँ तपाईँ के महामन्त्रीको उम्मेद्वार हो दावेदार हो धेरै संसार माध्यममा आइरहेको छ
4: होइन अब राजनीति गरिसकेपछि महामन्त्री हुनका लागि अयोग्यता त मसँग छैन त्यसो भएका कारण महामन्त्री हुन पनि सक्ने कुरालाई त अन्यथा भन्न सकिँदैन तथापि अहिले हामी पहिलो चरणको निर्वाचनमा नै केन्द्रित रहिराखेको अवस्थामा दोस्रो चरणको निर्वाचनको विषयलाई लिएर मैले धेरै बोलिरहनु पर्ने अवस्था भएन किनभने पहिलो त केन्द्रीय सदस्यको निर्वाचन टुङ्ग्याउनुपर्छ
3: अनि अहिलेको अवस्थामा चाहिँ केन्द्रीय सदस्यमा तपाईँको चाहिँ प्रमुख दावेदारी रहन्छ देशभरिबाट कति जति सदस्यहरू आउँछन् चितवनमा चाहिँ व्यवस्थापन कस्तो छ
4: लगभग चाहिँ 3500 भन्दा माथि सदस्यहरू चाहिँ महाधिवेशन प्रतिनिधिहरू रहने अराउन्ड चाहिँ 5000 छेउछाउ पुग्ने परिस्थिति छ र देशभरिबाट यो महाधिवेशनमा आउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको उपस्थितिको प्रक्रिया हेर्दा 1,00,000 भन्दा बढी संख्यामा उपस्थित हुने अवस्था जस्तो देखिन थालेको छ
3: 1,00,000 मान्छेहरू चितवनले
4: त्यही किसिमको उपस्थिति होला जस्तो अनुमान गर्न सकिन्छ किनभने महाधिवेशनमा चाहिँ प्रतिनिधि नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू नेताहरू चाहिँ देशभरिबाट आउने क्रमको ओहिरो चल्या छ यसले एउटा थप उत्साह पनि सिर्जना गरेको छ दोस्रो कुरा चितवनले कसरी धान्छ भन्ने अवस्था पनि सिर्जना भएको छ
3: होइन अहिलेसम्मको अवस्था हेर्दाखेरि के छ त्यहाँ आउने क्रम चाहिँ जारी छ होइन मान्छेहरूको चहलबल बढिसकेको छ चितवनमा
4: मानिसहरू आउने क्रम जारी छ विभिन्न मानिसहरू कोही बसमा कोही आफ्नै निजी सवारी साधनमा कोही मोटरसाइकलमा आइरहनु भएको छ र आज त्यही दिनभरि बेलुकासम्ममा चाहिँ थुप्रै मानिसहरूको उपस्थित हुन्छ र यो क्रम भोलि पर्सिसम्म पनि रहन्छ
3: होइन अन्य पार्टीहरूका पनि शीर्ष नेताहरूलाई यहाँहरूले चाहिँ पत्राचार गर्नुभएको छ नेकपा एमालेबाट केपी शर्मा ओली कंग्रेसबाट गगन थापाजीहरूदेखि लिएर हर्क चाम्बाङ राईहरू उपस्थित हुनुहुन्छ के छ जानकारी
4: उपस्थित हुने नहुने उहाँहरूको कुरा हो तर हामीले निमन्त्रणा गरिसके पश्चात हामीलाई उहाँहरू उपस्थित भएर चाहिँ कार्यक्रमको शोभा बढाइदिनुहुन्छ भन्ने विश्वास छ
3: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जुन त्यहाँ तामझाम देखिएको छ निकै ठुलो खर्चमा पहिलो ऐतिहासिक महाधिवेशन गर्दैछ होइन राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा
4: खर्च ठुलो भन्दा पनि अब मिनिमम लागतको कुरा त आखिरी लाग्ने आउने नै भयो. तर महाधिवेशन चाहिँ बहुत उत्साहपूर्वक र यो देशको दूरागामी भविष्यलाई आत्मसात गर्दै यो देशको भाग्य भविष्य परिवर्तन गर्ने कोशे ढुङ्गा साबित गर्ने उद्देश्यका साथ र देशलाई नयाँ दिशा दिने प्रतिबद्धता जाहेर गर्दै चितवन घोषणा पत्र जारी हुन्छ.
3: तर जिल्ला अधिवेशनहरू प्रदेश अधिवेशनहरू जुन ढंगले केन्द्रबाट सर्कुलर थियो, जुन ढंगले पार्टी सभापतिले चाहनु भएको थियो, त्यस्तो रहन सकेन. प्रतिस्पर्धा व्यापक रह्यो. कतै मुक्का आनान्देखि लिएर धेरै दृश्यहरू देखिए नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि.
4: होइन, ती सामान्य छिटफुट घटनाहरू हेर्नुहोस्, समुद्रमा सानातिना थालहरू आउन सक्छन्, त्यसलाई हामीले धेरै अन्यथा भन्नु हुँदैन. तर समग्रतामा चाहिँ जिल्ला प्रदेश र पालिकाका अधिवेशनहरू सुखद नै रहेका हुन्. छिटफुट घटनाहरूलाई हामीले चाहिँ अब त्यो समुद्रमा आएको सानातिना छालहरूको रूपमा बुझ्नुपर्छ.
3: होइन, हुन त अब कोही नेपाली कंग्रेसबाट, कोही नेकपा एमालेबाट, कोही पूर्व माओवादीबाट चाहिँ आएका कार्यकर्ताहरू हुन्, राजसभामा आइसकेपछि दुई पखाली मात्रै भएका हुन्, स्वभाव त त्यही हो भन्न खोज्नुभयो.
4: यसो हुन्छ, माटो एउटै भए पनि फर्मामा राखेर पकाइसके पछाडि त्यो इटा बन्छ, गमलामा हालिसके पश्चात त्यसले बिरुवालाई चाहिँ मल र उसलाई खाना दिन्छ, अनि त्यही माटोलाई फेरि घरमा छाप्यो भने त्यसले ओत दिन्छ. त्यसैले मानिस तिनै भए पनि तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण र यसको चाहिँ एउटा बाइन्डिङ भित्र रहिसके पश्चात मान्छे परिवर्तन हुन्छ हुनुपर्छ. राष्ट्रपा भनेको परिवर्तित राजनीतिक शक्ति हो. परिवर्तित मानसिकता बिना राष्ट्रपामा रहन सक्दैन.
3: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ सभापतिमा रवि लामिछाने बाहेकको निर्विकल्प कसैले पनि उम्मेदवारी दिन नसक्नुको कारण के हो?
4: रवि लामिछाने ज्यूको यो देशप्रतिको लगाव, उहाँको वचन, उहाँले गरेका आजसम्मका कर्म, त्यसको परिणाम र सिङ्गो देशको आवश्यकता नै आज निर्विकल्प नेताको रूपमा, राजनेताको रूपमा दर्ज हुनुभएको
3: हो. होइन, कोही प्रतिस्पर्धामा अहिलेसम्म आउने छनक छानका त्यस्तो केही छैन सभापति?
4: होइन, कसैलाई अब म एकछिनका लागि क्षणिक लोकप्रियता कमाउँछु भनेर आउनेदेखि बाहेक के अवस्था छ त ल भन्नुहोस् त?
3: होइन,
4: सिङ्गो मुलुकले नै आज
3: रङदारी दिने सभापतिमा अर्को कुनै नेक्स्ट व्यक्ति आउन सक्छ, केही छ त्यस्तो अवस्था?
4: मैले त कल्पना गरेका छैन.
3: तर सुन्नु त भयो होला नि त, कोही न कोहीले त उम्मेदवारी दिन्छ त्यहाँ प्रतिस्पर्धामा.
4: अहिलेसम्म सुनेको पनि छैन,
3: उहाँ निर्विकल्प
4: सुनिन्छ भन्ने जस्तो पनि लाग्दैन.
3: भनेपछि उहाँसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले कोही पनि जन्मेको छैन. होइन,
4: सिङ्गो मुलुकमा नै आज चाहिँ रवि लामिछाने र बालेन शाहको प्रतिस्पर्धी छैन भनिसके पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी त उहाँहरूकै रवि लामिछानेकै सिद्धान्त विचार दृष्टिकोणको उपजको रूपमा हो नि त. नेपालको इतिहास मात्रै नभन्नुहोस् न, विश्वको राजनीतिक इतिहास एकचोटि केलाएर हेर्नुहोस् त, तीन वर्षमा दुई तिहाई जनमत एउटा कुनै सिङ्गो नभाँचिकन, कुनै एउटा चाहिँ रेलिङ नतोडिकन, कुनै एउटा व्यक्तिको रगताम्य नबनाइकन त्यो शक्ति आर्जन गरेको संसारमा कुनै पनि राजनीतिक दल छैन. त्यस्तो संसारलाई नै चकित बनाएर राजनीतिक उलट पुलट र परिवर्तन गराउन सक्ने सामर्थ्य बोकेको व्यक्तिको विकल्प कसले खोज्छ मलाई भन्नुहोस्
3: त? वक्ता हुनुहुन्छ, कानूनको जानकार पनि हो, नेपालको लामो समयसम्म कालत पेसामा लाग्नुभयो, अधिवक्ता भएर काम गर्नुभयो. आज राष्ट्रिय स्वतन्त्र पार्टीमा साँच्चै नै एउटा इमेजिन गरौँ हामी, प्रोभेबिलिटी सम्भाव्यताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र बालेन्द्र शाह प्रतिस्पर्धी बन्नुभयो भने कसको पोल्टा भारी हुने सम्भावना रहन्थ्यो?
4: प्रतिस्पर्धै हुँदैन, यी दुईटा मानसिकता छुट. होइन, सुन्नुहोस्, तपाईँले भनेको प्रश्न कस्तो हुनुपर्छ भन्दा दुईटा ढुङ्गा ढुङ्गाहरू बीचको तुलना हुन्छ, तर एउटा ढुङ्गा छ अर्को पत्थर छ, अरे पत्थर छुट्टै हो ढुङ्गा छुट्टै हो नि त. त्यसो भएकाले एउटै गुण रवि लामिछाने र बालेन शाहको होइन, एउटा चाहिँ यो देशमा बोलेर नै देश परिवर्तन गर्न सकिने व्यक्तित्व हुनुहुन्छ, अर्को काम गरेर बोल्नै पर्दैन भन्ने स्वभाव छ. एकजना यो देशको टोटल राजनीतिक नेतृत्व सम्हाल्नु भएको छ, एकजनाले यो देशको सरकार र परिवर्तित अवस्था सम्हाल्नु भएको छ. त्यसैले जो जो बीच प्रतिस्पर्धै हुँदैन तिनीहरूलाई तुलना गर्नु भनेको त के हो भने त्यो तुलना गर्ने विषय बन्दैन.
3: यसको मतलब अहिले बालेनजी ढुङ्गामै हुनुहुन्छ, रविजी पत्थर बनिसक्नु भएको छ. होइन,
4: त्यसो नभनौ, यी एक अर्काका परिपूरक हुन्. यी दुईजना सिङ्गल हुँदा एक एक होला, तर दुईजना हुँदाखेरि एक एक दुई होइन कि एक एक एघारको प्रिन्सिपलमा अगाडि बढेको शक्ति हो
3: होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै जुन किसिमको एउटा ऐतिहासिक महाधिवेशन गर्दैछ त्यसले चाहिँ नेपाली जनता र देशका लागि चाहिँ कस्तो खालको सन्देश दिन चाहन्छ चितवनबाट?
4: चितवनको यस महाधिवेशनले अब यो देश कतातर्फ जान्छ भन्ने कुराको एउटा निक्योल गर्छ। दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण के हो भन्ने कुराको राजनीतिक घोषणा पत्र जारी हुन्छ। त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त के रहेछ, विचार के रहेछ, दृष्टिकोण के रहेछ, यो टुङ्गोमा पुग्छ। तेस्रो कुरा, पुराना राजनीतिक शक्तिहरूले कहिले कसैले राजा भन्ने, कसैले धर्मका नाममा राजनीति गर्ने भन्ने, कसैले संघीयताका नाममा राजनीति गर्ने भन्ने, कसैले एकात्मक राज्य व्यवस्थाका नाममा राजनीति गर्ने भन्ने जस्ता अन्योलताका कुराहरू सधैँका लागि समाप्त हुन्छन्। डिजिटल डेमोक्रेसीको युगको चाहिँ प्रारम्भ उत्कृष्ट रूपमा शुरूआत भएको हुन्छ। नातावाद कृपावादका रूपमा चाहिँ देशमा शासन सत्ता सञ्चालन गर्ने चिजहरू सधैँका लागि अन्त्य हुन्छ। त्यसैले र सुशासनको कुराको प्रत्याभूत हुन्छ र देशले एउटा नयाँ कोर्स लिन्छ।
3: अब जाँदा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको आशा गरेका छन्, जुन किसिमको भरोसा गरेका छन्, फागुन 21 निर्वाचनले पनि धेरै कुराहरू देखाएको पनि छ। तर अहिलेको अवस्थामा समग्र नागरिकहरूको भावनालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले एकीकृत ढंगले सम्बोधन गर्न किन सकिरहेको छ?
4: समग्र नागरिकको भावना सम्बोधनको क्रम सुरु भएको छ। यो महाधिवेशन पश्चात पार्टी सरकार र सरकारको रूप फरक तरिकाले अगाडि बढ्छ र पार्टीले त्यसलाई एउटा गाइडलाइन दिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अनुसार सरकार अगाडि बढ्छ र नागरिक स्तरमा देखिने गरी सुशासन लगायत चाहिँ विभिन्न चिजहरू नागरिकले अनुभूति गर्ने अवस्था सिर्जना हुन्छ।
3: अहिले पार्टीले पो सरकार चलाउने होला नि त, एकमणी नेपालीजी, सरकार त बेलगाम छ नि त, अहिले देख्नु भएन?
4: होइन, अब यसलाई धेरै बेलगाम पनि नभनौ, तथापि अहिले महाधिवेशनको संघारमा रहेका कारण केही पार्टीको गाइडलाइन चाहिँ पूर्णता प्राप्त हुन नसकेका कारणले तपाईँको प्रश्न र नागरिक स्तरमा केही प्रश्न उठे होला, तर यो
3: कार्यकर्ताहरूको हातखुट्टा भाँच्नेदेखि लिएर चाहिँ तीनजनाले हो त्यस बनाउने, पीएम एचएम र आइएमदेखि लिएर नेपालले भारतको सीमा मिच्याछ भन्ने खालका ब्लन्डर अभिव्यक्तिहरूले त यसको भोलिको भविष्य होइन भोलिको कार्य दिशालाई त निकै ठुलो प्रभाव पारेको छ नि त। यो कुरा त तपाईँले पनि गर्नुभयो होला नि त।
4: समग्रतामा मैले तपाईँलाई एउटै कुरा भन्छु, महाधिवेशन पश्चात पार्टीको ग्रिपमा सरकार रहन्छ, पार्टीको सिद्धान्त बमोजिम सरकारले काम गर्छ, पार्टीका मूलभूत मान्यताहरू सरकार मार्फत देशमा इम्प्लिमेन्ट हुन्छन् र नागरिकले देखिने गरी सुशासन समृद्धि को यात्रामा अगाडि बढेको महसुस हुन्छ।
3: अब जाँदा जाँदै अराजकता त कति बोक्न सक्नु होला नि त पार्टी सभापतिजीले, यसलाई त अलिकति नियम सङ्गत नियमन त गर्नुपर्ने होला नि त, होइन? सबै कुराहरूलाई विषयवस्तुहरूलाई
4: होइन, एउटा कुरा हामीले के स्पष्ट हुनुपर्छ भन्दा कानून विधि नियम पद्धति सबैका लागि समान हुन्छन्, सबैका लागि समान व्यवहार लागू हुन्छ। सरकारमा रहेको व्यक्ति ठूलो सानो तल माथि सबैले विधि नियम कानून पद्धति मान्नुपर्छ र सुशासनको प्रत्याभूत आफू पनि हुनुपर्छ र दिनुपर्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा चाहिँ स्पष्ट छ।
3: राज्यसभाका प्रतिनिधिहरूलाई के भन्न चाहन्छु?
4: आफ्नो अनुकूल भन्दा पनि देशको अनुकूलका व्यक्तिहरूलाई अब हामीले महाधिवेशन मार्फत जिताएर यो देशको भविष्य परिवर्तन गर्ने कुरामा अगाडि बढाउँ, यही सन्देश दिन
3: चाहन्छु।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
5: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
2: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिसोन फाइबर नेट
6: यतिकै हाम्रो बेसमा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी मया प्रकाश भट्टजी हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हेलो,
6: नमस्कार, गुड मर्निङ मया प्रकाश भट्टजी।
7: गुड मर्निङ।
6: कस्तो छ धनगढीको टेम्परेचर? गर्मी छ होइन धेरै?
7: मौसमले अलिकति त्यस्तै गरिरहेछ।
6: यतिकै हाम्रो बेसमा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी

0: अझै पनि पर्यटन चिसिएकै छ यस्तो गर्मीमा पनि किन?
1: पर्यटनको कस्तो भने यो सुदूरपश्चिम वास्तवमै पर्यटकको लागि चाहिँ महत्वपूर्ण हाम्रो देशभरिकै महत्वपूर्ण गन्तव्य हो।
0: भर्जिन ल्यान्ड काहीँ कतै छ भने अहिले सुदूरपश्चिममा छ क्या पर्यटनको क्षेत्रमा, भर्जिन ल्यान्ड नै सुदूरपश्चिममा छ होइन?
1: हजुर मैले यसलाई पुष्टि गर्ने आधारहरू जस्तो हाम्रो अब सिमसार क्षेत्र घोडाघोडी तालदेखि लिएर महत्वपूर्ण सिमसार क्षेत्रहरू छ, हाम्रो राष्ट्रिय निकुञ्जहरू तीन चारवटा राष्ट्रिय निकुञ्जहरू देशले जोडिएको छ, अतिशैपाल हिमाल जस्तो महत्वपूर्ण हिमालहरू त्यो क्षेत्रतिर जोडिएको छन्, र नवदुर्गा भगवतीको सेभेन सिस्टर भनेर सातवटा बहिनीकै वासस्थान भएको, पाँचवटा राष्ट्रिय शिवधामहरू भएको, भारतको महत्वपूर्ण यो धार्मिक स्थलहरू पर्यटन स्थलहरू हाम्रो बर्डरसित जोडिएको, र अझ उत्तराञ्चलको र युपीको पपुलेसन पनि हामी लागि महत्वपूर्ण पर्यटनको आधार हो, त्यस्तै कैलाश मानसरोवरको गेटवेको रूपमा र एसियन हाइवेको एन्ट्री पोइन्टको रूपमा पनि सुदूरपश्चिमलाई हेरिरहेको हुनाले सुदूरपश्चिममा पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र र यी आधारहरूले पनि त्यसलाई पुष्टि गर्छ।
0: होइन पर्यटनको त राम्रो क्षेत्र छ होइन, तर पर्यटनका लागि जुन किसिमका एक्सर्साइजहरू हुनुपर्ने हो, राज्यको नजर त्यहाँसम्म पुग्या छ? अहिले त प्रदेश सरकारहरू छन्, स्थानीय सरकारहरू छन्, तपाईँहरू पनि लामो समयदेखि पर्यटनकै क्षेत्रमा लाग्नु भएको छ, तर नजर चाहिँ किन पुग्न सकेको छैन त्यहाँसम्म?
1: होइन त्यसको अलिकति कस्तो छ भने जस्तो प्रदेश सरकारहरूको पनि अब यो खासै टुरिज्ममा त्यति अनुभव भएको विज्ञहरू पनि प्रदेश सरकारसित नभएको, र पर्यटन मन्त्रालय हाम्रो वन मन्त्रालयकै मार्फतमा जोडिया हुनाले पनि अलिकति ओझेलमा पढेको छ। फेरि कस्तो भने यहाँको प्रदेश सरकारहरूको केसमा स्थानीय गन्तव्यहरू चाहिँ स्थानीय निकायहरूकै मार्फतमा हुन्छ, स्थानीय निकायले केही काम गरेको देखिन्छ, प्रदेश सरकारले पनि अब धेरै थोरै लगानी त गरेको छ, तर बढी जस्तो अब यो धार्मिक क्षेत्र पनि भएको हुनाले अलिक मन्दिरहरूतिर पर्यटन प्रदेश सरकारको लगानीहरू अलिकति बढीको भएको देखिन्छ। तर मेजर अब जस्तो पर्यटनको लागि चाहिँ चाहिने आधारभूत कुराहरू भनौँ, जस्तो 2010 2020 दस वर्ष अभियानमा हामीले सुदूरपश्चिमको निजी क्षेत्रले पर्यटन प्रवर्धन गर्ने र पर्यटनका सम्भावनाहरू उजागर गर्ने, मार्केटिङ गर्ने र यो गन्तव्यहरू पहिचान गर्ने काम 10 वर्ष अभियान अन्तर्गत हामीले गऱ्यौँ, र 2020 अब यसलाई व्यवसायीकरण गर्नुपर्छ र पर्यटनबाट आय आर्जन गरेर धेरै थोरै भए पनि अब गरिबी न्यूनीकरणमा पनि यसको महत्वपूर्ण रोल हुने हुनाले हामीले व्यावसायिक पर्यटनको रूपमा जानुपर्छ भन्ने चाहिँ यी आधारहरूले देखाइरहेको छ। हामीले त्यसरी काम गरेर अब हामीले सुरुवातीमै भनौँ न सुन्दर सुदूरपश्चिम भन्ने अभियान हामीले सञ्चालन गऱ्यौँ, जाँदै सुदूरपश्चिम भनेर अभियान चालु गरियो, सुदूरपश्चिमको आवाज पर्यटनको विकास भनेर यो आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाउँ भन्ने आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, र अहिले अब हाम्रो स्थानीय धनगढी उपमहानगरपालिकाबाटै सुरुवाती भएको हाम्रो सुदूरपश्चिम हामी आफै चिनाउँछौँ भन्ने अभियान अन्तर्गत पनि सुदूरपश्चिमलाई चिनाउने कुरोहरू चाहिँ धेरै अगाडि बढिसकेको अवस्था हो, र खास गरेर पर्यटकहरूको लागि चाहिने आधारहरू भनेको जस्तो अब हाम्रो शान्ति सुरक्षाको कुराहरू भयो, यातायातको कुराहरू भयो, हामी पर्यटकलाई चाहिँ स्वस्थ राख्न सक्छौँ कि सक्दैनौँ भन्ने सुरक्षाको कुराहरू भयो, र गन्तव्य पहिचानको कुराहरू भयो, यी कुराहरूमा चाहिँ करिब करिब हामीले आधारभूत कुराहरू हुनाले अब चाहिँ सुदूरपश्चिमलाई कसरी व्यावसायिक गर्नुपर्छ र मार्केटिङमा कसरी लैजानुपर्छ भन्ने चाहिँ हामी निरन्तर प्रयासमा छौँ। तर यसको लागि महत्वपूर्ण पढी भनेको अब जस्तो यो पर्यटनको लागि चाहिने आधारभूत कुराहरू जस्तो पर्यटन प्रवर्धनमा, बजारीकरणमा, यो अनुसन्धान अध्ययनमा, अब यसको पूर्वाधारको विकासमा, सहकार्यमा गर्नुको लागि चाहिँ प्रभावकारी कार्यान्वयनको लागि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटनलाई चिनाउनुको लागि महत्वपूर्ण कडी भनेको हामी कहाँ नेपालमा चाहिँ नेपाल पर्यटन बोर्ड भनेर एउटा संस्था छ, त्यो पर्यटन बोर्डले यी कामहरू जस्तो समन्वयको कामहरू, सेवाको कामहरूदेखि लिएर सबै कामहरू पर्यटन बोर्डले गर्नुपर्ने हो। पर्यटन बोर्डको अहिलेको अवस्था भनौँ नि अब राज्य चाहिँ संहितामा गइसकेपछि पनि उसले अब हाम्रो संहिता अनुसारको चाहिँ यो अफिसहरू स्थापना गर्ने जमर्को गरेको देखिँदैन, र सामान्य सेवाको लागि भनौँ सामान्य सेवाको लागि पनि हामीले काठमाडौँ नै धाउनुपर्ने अब जसको कारणले हाम्रो चाहिँ अलिकति यो समयको पनि सदुपयोग नहुने, स्रोतको पनि सदुपयोग नहुने, र अवसरहरूबाट पनि हामी वञ्चित रहने अवस्था छ।
0: होइन प्रदेश सरकार पनि पर्यटनका क्षेत्रमा त सुतेकै छ नि होइन त्यहाँ सुदूरपश्चिममा?
1: होइन प्रदेश सरकारले पनि भने नि मैले आफ्नो अनुसार
0: छैन अझै त्यो बिउजिन सकेका छैन, पर्यटनको क्षेत्रमा त्यहाँ त धेरै ल्यान्डहरू छन् होइन, खप्तरदेखि लिएर रामदेखि लिएर बडीमालिकादेखि लिएर होइन निङ्ला सैनी शैलेश्वरी बडी केदार महत्वपूर्ण पर्यटक स्थलहरू छन् नि त घोडाघोडीदेखि लिएर कर्णालीसम्म होइन।
1: प्रदेश सरकारले पनि हाम्रो आधिकारिक गन्तव्यहरू यी हुन् भन्ने किसिमको चाहिँ आफ्नो अवगत लिएर गन्तव्यहरू पहिचान गरेर गन्तव्य

0: जिम्मा लिएर हाम्रा यी गन्तव्य हुन्छ यसमा भिजिटरहरू जानुपर्छ भन्ने खालको चाहिँ एउटा आधिकारिक गन्तव्यहरू चाहिँ अहिलेसम्म आइडेन्टिटी गरिसकेको अवस्था मैले देखिनँ।
1: अब तपाईँले लामो समयदेखि जुन किसिमको चाहिँ अब अहिलेको अवस्थामा के हो भने विश्वका धेरै यस्ता राष्ट्रहरू छन् जसले चाहिँ पर्यटनलाई समृद्ध बनाएर होइन पर्यटनलाई चाहिँ एकदमै महत्वका साथ अगाडि बढाएर चाहिँ विकास र समृद्धि गरेका उदाहरणहरू छन्। जस्तो अब सुदूरपश्चिमको कुरा गर्ने हो भने हिमाल पहाड़ र तराई समिश्रित भूमि छ त्यहाँ चाहिँ होइन, यहाँलाई थाहा छ तराई, त्यसपछि माथि चढ्यो भने पहाड़भन्दा अझै अलिकति माथि जाने हो भने हिमाल, त्यहाँ तीनैवटा प्रकृतिले चाहिँ प्रदान दिएको एउटा क्षेत्र छ। तर त्यसलाई अब अझ प्रचार प्रसार गर्ने त्यतापट्टि चाहिँ बढ़ीभन्दा बढ़ी पर्यटकहरूलाई काठमाडौँबाट चाहिँ जस्तो कतिपय पोखरामा चाहिँ पर्यटन भरिएका हुन्छन्, भेटेटार लगायतका धरान लगायतका धनकुटा लगायतका ठाउँहरूमा पर्यटकहरू गइरहेका छन्, सुदूरपश्चिम केन्द्रित भएर चाहिँ पर्यटकहरू किन आउन मानिरहेका छैनन्, त्यहाँ चाहिँ के कुराको चाहिँ कमी छ अहिलेको अवस्थामा हेर्दा?
0: यसको महत्वपूर्ण आधार भने मैले पर्यटनलाई अब राष्ट्रिय लेभलमा तथा अन्तर्राष्ट्रिय लेभलमा यो पर्यटनको यो बजारीकरण गर्नुको लागि जुन महत्वपूर्ण कार्य हाम्रो नेपाल टुरिज्म पर्यटन बोर्ड भन्ने हो, त्यो पर्यटन बोर्डको अफिस स्थापना गर्नुपर्छ भनेर विगत लामो समयदेखि हामीले त्यहाँ एडभोकेसन दियौँ र योभन्दा पहिले पनि त्यो झन्डै 3-4 वर्ष अगाडि पनि तत्कालीन के अरे पर्यटन मन्त्रीजीले जबरजस्ती नै अब सुदूरपश्चिममा अफिस स्थापना गर्नुभयो। त्यो बेला पनि त्यो बेलाको सिनियर पर्यटन मन्त्रीजीको टसलको कारणले चाहिँ अफिस खोलेको अफिस चाहिँ 2 वर्षपछि बन्द गर्नुपर्ने अवस्था भयो। अहिले पनि त्यही अवस्था सिर्जना भइरहेको छ। गत वर्षको कार्यक्रममा नेपाल पर्यटन बोर्ड सित हामीले मेक्सिमम रिक्वेस्ट गर्यो भने यो क्षेत्रको जनप्रतिनिधिहरूले स्थानीय बुद्धिजीवीहरूले यहाँहरू जस्तो जागरूक मिडियाहरू सबैको पहलमा चाहिँ अब अफिस चाहिँ स्थापना गर्नुपर्छ भन्ने किसिमले गत वर्षको कार्यक्रममा अब अहिले हामी देश संहितामा गइसकेपछि सबै प्रदेशमा एकैचोटि सम्भव हुँदैन र अर्को यो वर्ष चाहिँ हामी लुम्बिनीमा र धनगढीमा सुदूरपश्चिम प्रदेशमा अफिस गर्छौँ भनेर केही रकम पनि छुट्याएको छ र त्यो कार्यक्रम पनि राखेको छ। अब अहिले पनि अब यो अवस्था यस्तो छ भनेपछि अनि उहाँहरूलाई मैले पटक पटक रिक्वेस्ट गर्दा यहाँबाट हाम्रो निजी क्षेत्रको साथीहरूले प्रयास गर्दा उहाँहरूले झन्डै पुछको समय हो, मैले तपाईँहरूको आर्थिक वर्षको आधा आधी भइसकेको छ, अहिलेसम्म पनि अफिस खोल्ने सुरुचार छैन, किन अहिलेसम्म अफिस तपाईँहरूले पहल गर्नु भएको छैन भन्दा उहाँहरूले चाहिँ हामीलाई एउटा स्थानीय निकाय अथवा प्रदेश सरकारबाट निशुल्क भवन उपलब्ध गराइदिनु पर्यो, त्यसपछि हामी अफिस स्थापना गर्छौँ भन्ने कुरो आयो। त्यसपछि हामीले यो धनगढी उपमहानगरपालिका संघलाई नै रिक्वेस्ट गरेर धनगढी उपमहानगरपालिकाले एउटा निशुल्क भवन पनि उहाँहरूले उपलब्ध गराउनु भयो र तत्कालीन नेपाल टुरिज्म बोर्डको सिओ त्यहाँको बोर्ड मेम्बर केही कर्मचारी साथीहरू आएर हामीले यो मार्गको पहिलो हप्तामा नगरपालिकासित एउटा सम्झौता पनि गऱ्यौँ, 5 वर्षको लागि नगरपालिकाले निशुल्क अफिस उपलब्ध गराइदिनेछ भनेर उहाँहरूले सम्झौता गरेर जानुभयो र हामी हप्ता 10 दिनभित्रै आएर अफिस पुग्छौँ भन्ने उहाँहरूले कमिटमेन्ट पनि गर्नुभयो। मैले त्यो बेला पनि उहाँहरूलाई त्यहाँ अब नजिकै स्थानीय चुनाव के अरे हाम्रो के अरे चुनाव आइरहेको छ तपाईँहरू फेरि नआउने होला यताउति यो चाहिँ समस्या हुन्छ भन्दा होइन हप्ता दिन त नभनौँ हप्ता 10 दिन 15 दिन बिचमा चाहिँ हामी आउँछौँ भन्ने खालको प्रतिबद्धता पनि जनाउनु भयो। त्यसपछि अब अहिले झन्डै 4 महिना भइसक्यो, अब त आर्थिक वर्षको अन्त पनि भइसक्यो, अहिलेसम्म पनि उहाँहरूले आउने सुरसार देखाउनु भएको छैन र यो बिचबिचमा फेरि मैले अब त्यहाँको जिम्मेवार निकायहरूसित अथवा नेपाल पर्यटन बोर्डको जिम्मेवार साथीहरूसित रिक्वेस्ट गर्दा उहाँहरूले अब अलिकति कर्मचारीको समस्या देखाउनुहुन्छ, कर्मचारीले जानु मान्दा

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: me a extreme energy drink.
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
3: रेडियो दिदी बहिनी 95.2 मेगा।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: हार्ट चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कडेल
4: यही असार 6 गते शनिबार
5: पाग्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही असार 6 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 067-2427
6: 24027।
5: सम्पर्क मोबाइल नम्बर 98572597।
6: 98511-89918।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।
3: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
4: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
5: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
6: सार्वजनिक हितको लागि
7: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
8: नमस्कार नमस्कार अनि हार्दिक हार्दिक नमस्कार टुक्राउन चाहन्छु। नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कस्मा नगरपालिका कस्मा पर्वत र रेडियो दिदी बहिनी 95.2 MHz सहकारीमा महिला सचेतना तथा सशक्तिकरण आभास कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सदाजी आज पनि आइसकेकी तपाईँको साथमा हामी तपाईँका निमित्त अबको आधी घण्टा रहनेछौ र विभिन्न विषयवस्तुमा केन्द्रित भएर हामी कुराकानी गरिरहेका छौं। पछिल्ला दिनहरूमा यहाँलाई अवगत नै छ, विशेष गरेर त महिला सचेतनाका लागि यो कार्यक्रम प्रसारण गरिएको हो, जहाँ हामी महिला हिंसा अनि बाल बालिकाको अधिकार यसै गरी ज्येष्ठ नागरिकको अधिकार र विभिन्न विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौं। आज पनि यिनै विषयवस्तुलाई समेटिएर हजुरहरूसँग कुराकानी हामी गर्ने नै छौं। विशेष आज चाहिँ हामी तपाईँलाई महिला हिंसा, बाल अधिकार, बाल विवाह रोकथाम जस्ता विषयवस्तु समेटिएको सन्देशमूलक गीत लिएर आएका छौं, जसलाई चाहिँ हाम्रो यहाँकी दिदी बहिनीहरूले नै आफै प्रस्तुत गर्नुभएको छ। निकै मिठो र निकै सन्देशमूलक, विशेष गरेर महिला बाल बालिका र महिलाहरूमा भइरहेका अहिलेका दुर्व्यवहारहरू पुनः यसलाई रोकथाम गर्नुपर्छ भन्ने सन्देश दिन खोजिरहेको छ यो गीतले। सीता पौडेल र सुजाता आचार्यले यस गीतलाई गाउनु भएको छ र विशेष गरेर महिला हिंसा अन्त्य गरौं, सम्मानित समाज निर्माण गरौं भन्ने सन्देश बोकेको छ यो गीत। महिलामाथि हुने कुनै प्रकारका हिंसा पनि स्वीकार्य छैनन् र यही चेतना फैलाउन सन्देशमूलक गीत हामीले प्रस्तुत गर्न गइरहेका छौं र महिलाका अधिकार विषयवस्तुमा बाल बालिका हरेक बाल बालिकालाई शिक्षा सुरक्षा मायाको अधिकार बाल अधिकारको सन्देश बोकेका गीतहरू पनि रहेका छन्। बाल विवाह रोकथामका विषयवस्तुहरू समेटिएका गीतहरू पनि रहेका छन्। उहाँहरूले आफै नै गीतको सृजना गरेर प्रस्तुत गर्नुभएको छ, जसले गर्दाखेरि समाजमा गीत मार्फत पनि प्रेरणा लिने धेरैजना हुनुहुन्छ। जहाँ बोक्सेको आरोप दाइजो प्रथाका कारण छोरीहरू रहेका छन् त्यो मर्न नपरोस्, हिंसा अन्त्य होस्, बलात्कारको शिकार अब महिला हुनुहुँदैन, महिलामाथि कुदृष्टि नगरौं र विशेष गरेर महिला छोरी बुहारीलाई चाहिँ सम्मान गरौं र कानून पनि बनेका छन्, कानूनबारे जानकारी बनौं र विशेष गरी नेपाल सरकारले चलाएका कदम लैंगिक हिंसा अन्त्य हुने गइरहेको छ, यसलाई चाहिँ सबै मिलेर साथ दिउं, गलत गर्नु हुँदैन, ज्ञान अवश्य पनि हासिल गर्नुपर्छ भन्ने जस्ता विषयवस्तुहरू समेटिएका छन्। तपाईँका लागि अब चाहिँ अबको क्रममा प्रस्तुत गर्न चाहन्छु, यस पछाडि फेरि जोड़ दिनेछु, हामीलाई सुन्दै गर्नुहोला है त।

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय को सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज को सहकार्यमा कुष्मा नगरपालिका पर्वत
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

यो सन्देशमूलक गीत राख्यौँ, जहाँ महिलाका कुराहरू र महिलालाई बुझ्नुपर्छ, अहिले पनि विभिन्न महिला सम्बन्धीका हिंसात्मक घटनाहरू हामीले समाचारमा सुनिरहेका छौँ, यिनलाई चाहिँ न्यूनीकरण गर्नुपर्छ भन्ने सन्देश बोकेको गीत थियो, विशेष गरेर तपाईँका लागि हामीले प्रस्तुत गर्यौं। विशेष त हामी तपाईँको संसाथमा छौँ र तपाईँले हामीलाई सुनिरहनु भएको छ। सही उमेरमा मात्र विवाह गरौं वा विवाहलाई नो भन्न सिकौं भन्ने सन्देश पनि रहेको छ भने, बाल विवाह मुक्त समाज निर्माण गर्न चाहिँ प्रेरणा मिलोस् भन्ने पनि हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। र मैले गीत सँगसँगै छोटो व्यापारिक विश्रामपछि पनि फेरि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। विशेष गरेर महिला सम्बन्धी हामी तपाईँको लागि विभिन्न सन्देशहरू लिएर आउने गर्छौं। रेडियो दिदी बहिनी 95.2 MHz www.radiodidibahini.org लगन गरेर तपाईँ संसारभर सुन्न सक्नुहुन्छ भने, हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि तपाईँ हामीलाई सुनिरहनु भएको छ भन्ने हामीले आशा अनि विश्वास पनि गरेका छौं। विभिन्न सन्देशमूलक कुराकानी हामी गर्ने गर्छौं हरेक हप्ता, फरक विषयवस्तु, फरक विषयवस्तुमा पनि केन्द्रित रहेर हामी विशेष गरेर महिला सचेतनाका लागि र महिला सशक्तिकरणका लागि यो कार्यक्रमलाई हामीले प्रसारण गर्ने गरेका छौं। नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कुष्मनगरपालिका कुष्म पर्वत र रेडियो दिदी बहिनी 95.2 MHz सहकारीमा यो कार्यक्रम सञ्चालित छ र विशेष गरेर हामी तपाईँको संसाथमा छौं। बाल बालिकाको अधिकार, सम्मान, सुरक्षा सन्देश फैलाउने उद्देश्यका साथ हामीले यो कार्यक्रमलाई प्रसारण गर्ने गर्छौं। समाजमा महिला बाल बालिकाको सुरक्षा सम्मान सुनिश्चित गर्नु हामी सबैको जिम्मेवार हो। यो कुनै नेपाल सरकारबाट वा नगरपालिकाबाट वा गाउँपालिकाबाट मात्रै नभई विशेष गरेर हाम्रो समाजबाट, हाम्रा समाजमा भइरहेका क्रियाकलापबाट पनि हामी सचेत हुनुपर्छ र महिलाहरू महिलाको अगाडि उभिनुपर्छ भन्ने पनि विशेष सन्देश हो आजको लागि। महिला सशक्तिकरण र बाल अधिकारको महत्व उजागर गर्ने सन्देश बोकेको सन्देशमूलक गीत चाहिँ हामीले तपाईँका लागि प्रसारण गरेका छौं र विशेष गरेर महिला बाल बालिकाको अधिकार सुरक्षाको सन्देश बोकेको छ र महिलाहरू कमजोर छैनन्, महिलाहरू बलवान छन्, महिलाहरू देवी हुन् जसलाई तपाईँ पुज्ने गरिन्छ, त्यो कुरा चाहिँ बिर्सनु भएन। विभिन्न अहिले चाहिँ विशेष गरेर प्रविधिको विकास सँगसँगै प्रविधिको विकासले धेरै खालको विकृति पनि ल्याएको छ र विकास एकातिर छ, विकृति अर्कोतिर छ, त्यसलाई चाहिँ न्यूनीकरण गर्नु आवश्यक देखिन्छ। हस् त कार्यक्रमको हामी अन्त्यमा छौँ। जसले हामीलाई सुनिदिनुभयो सबैलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। सुनहुने सबैजनालाई धन्यवाद र हामीलाई विशेष गरेर www.radiodidibahini.org लगन गरेर सुनहुने हाम्रो पात्रो नेपाली पात्रो मार्फत सुनहुने सबै सबैलाई विशेष विशेष धन्यवाद दिँदै भोलि अर्को हप्ता अर्को समय अर्को श्रृंखलामा हामी उपस्थित हुनेछौ र हामीलाई सुन्दै गर्नुहोला। कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नुहोला। आजको विषयबाट आवाज बाटोमा दुर्गा शर्मा पनि बिदा हुन्छु। नमस्कार, तपाईँको बाँकी शुभ रहोस्। नमस्कार।

0: जति भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: California.
1: Extreme energy drink.
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80। चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7-78।
7: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
8: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
7: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
8: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
7: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
8: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
7: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल, सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
1: नेपालमा अपराध अनुसन्धान, न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय, निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला सञ्चालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
0: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मन परी गरेको उल्लेख गर्नुभएको छ।
1: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
2: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौँ भने डिएनए। फोरेन्सिक इज नट एबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सब सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
3: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली। ड्राफ्टिङमै पहिला अलमल ल्याए देख्यो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा, यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने भयो क्या। तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठूलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक सातवटा प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता आवश्यकता छ। त्यही भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन। हजारौं कानून व्यवसायहरू यसमा छ, बारले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौँ भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट चाहिँ प्रतिनिधि हुनुपर्छ।
4: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ। अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन। त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 सालमा चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं। विकास समिति ऐनको दफा तीनले के भन्छ भन्दाखेरि, कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि। प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन। उहाँहरूका भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो। केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौँ। प्रदेशमै यहीँको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौ भने केन्द्रमा रहेको दुईटा प्रयोगशालाबाट त्यो सम्भव छैन।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
6: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता। कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 महिने तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ। अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ। कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आएछ। जबकि क्वेशन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट, त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
7: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशिष्टकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई ममा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला यसले। दफा पाँच गाउँमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौं। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौं कि छैनौं, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्, काम कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ। यो भने एकदम भेग हो, विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ गाउँमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
8: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
9: यसमा पनि सञ्चालक समिति भनेर जुन कोड जोडिमा छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा द्वितीय व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि
7: के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
8: बार एसोसिएसन

0: कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँनिर रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नुहुन कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गरिदियो भने राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे। अर्को दफा सातमा कि विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने
1: सुविधा भनेको तलब हो कि अथवा अर्को कुनै खालको केही उल्लेख पनि छैन,
0: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन। र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन? जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुन सक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
1: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रसिज्यूलाई म हार्दिक अनुरोध गर्छु।
2: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै एभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानूनसम्म आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौ यसलाई कानून दिउन त एउटा राम्रैसँग चलोस् राम्रैसँग ढंगले चलोस् भनेर। जुन
1: डाक्टर वस्ती यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन्द जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
2: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन, र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो, अन्य निकायमा हुँदैन भएको चाहिँ होइन है, हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ, पठाउने त त्यही पुलिस त हो नि, अरू अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त, एउटा स्पेसिफाई गरौँ। अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेका कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ, जहाँ टेक्निकल इरहरको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै उनी चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौं।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु।
3: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भनेको के हो भने हामीले क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नुपर्छ, डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ, फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ भनेपछि त थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाँटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एजेक्सी इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, जब कि म फोरेन्सिकको मान्छे होइन उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन 5 मन्थ्स भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ। यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु कि मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो भएर त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ, स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ 5 मन्थ्स बाद त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस
1: हेमन्त मल्लजीको थोरै कुरा सुनौ। नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट के थियो, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी बियरिङ क्यापेसिटी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ, त्यसो भने कुमलटारमा पनि प्रयोगशाला छ

0: नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक छ, उहाँ पनि अब प्रयोगशाला भयो। खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
1: पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ, र म नार्कोटिक्समा हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा, होइन केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ त्यो। त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको। तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ। तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
0: सञ्चालन
1: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरिरहेको छौँ, पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामी एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ। तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरू ठोकिन्छ कि, उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि।
0: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनुहोस्।
2: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि, जस्तो एउटैमा त सबै स्पेसलाइजेशनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टिङको लागि अर्को हुन सक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला, होइन सो त्यो सबमा फोकस। त्यसपछि यहाँको जनशक्ति, अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएका छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ, त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन्डसम्म न केही छौँ, यस्तो टिस्यू चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ। त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि, त्यहीको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले, हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डीएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्म पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी, होइन टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर्ड हुनुपर्छ, फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफ्रेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि, त अहिले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्रिड दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ, एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ, आ यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो, किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञतै पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने, त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ ल्याइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट, होइन जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ, भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई, एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है, जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
0: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु मान्यज्यू।
2: आज यस एकदम एउटा एउटा इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु.
0: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
2: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्यास्टको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू. यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद.
3: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन. विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली.
4: अब यसको सबल पक्षहरू पनि छ, यो एक्टको यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल नन बायोलोजिकल स्याम्पल डकुमेन्ट्सहरू होइन किर्ते लगायतको कुराहरू फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू फिजिकल इभिडेन्सेसहरू इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने अकाउन्ट गर्ने अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्. डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफगार्ड एडुकेट छैन यसमा. त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरीजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरीजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा मौन छ. त्यसपछि चेन अफ कस्टडीका कुराहरू एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सम्मिसनसम्मका कुराहरू चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ. त्यसपछि रिसोर्स प्लानिङहरू कसरी यो आइएस र आईआईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने हामी हाम्रो डिएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन. यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन, एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ अफेन्सेस पनिसेबल भनेर र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत. नेसनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं, अब त्यस्तो तालले चल्दैन. तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ. पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोल मोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन, मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस एउटा कुरा. अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने यो डेटा प्राइभेसीको कुराहरू, त्यसपछि गएर अब्स्ट्रक्ट द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ। त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ। न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो, होइन, त्यो ग्रस नेग्लिजेन्स। मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
5: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
6: साझाखबर@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
5: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
6: नमस्कार।
7: आइमै भएर मुख मुखे लाग्ने मसँग, तेरो बाउको कमाइ खाएको छु मैले, लाफ्नलाई के चाहियो तपाईँहरूलाई?
8: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
9: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
7: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
10: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दुष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत।
11: नमस्कार नमस्कार अनि हार्दिक हार्दिक नमस्कार टक्राउन चाहन्छु। आज पनि आइसकेकी छु, सन्चै आराम कुशल अनि मंगल हुनुहुन्छ आशा विश्वास गर्छु। हामी तपाईँको साथमा नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कुष्म नगरपालिका कुष्म पर्वत र रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा संचालित यस कार्यक्रममा आज हामी छौ। विशेष हामी यस कार्यक्रममा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ल्याएका र एन कानून अनि हक अधिकारका बारेमा छोटकरीमा तपाईँलाई जानकारी दिने गर्छौ। विभिन्न विषयवस्तुमा हामी केन्द्रित भएर जानकारी दिइरहेका छौं, जुन कानूनी रूपमा उल्लेखित छन् र तपाईँहरूलाई यो पर्यो भने तपाईँहरूले कसरी यसबाट निस्किन सक्नुहुन्छ, कतिपय साथीहरूलाई थाहा नभएर पनि सजाय वा अन्य कुराहरूको बारेमा जानकारी नभएर पनि धेरैजना साथीहरू चाहिँ के गर्ने होला, यो सरकारले के गर्छ होला हामीलाई यस्तो भयो भन्ने सोचाइमा पनि हुनुहुन्छ के होइन। त्यही भएर हामीले यस कार्यक्रम मार्फत नेपाल सरकार महिला बाल बालिकाले यौन तथा लैंगिक अल्पसंख्यकको हक हितका लागि बनाइएका कानून अधिकारका बारेमा चाहिँ हामी तपाईँलाई जानकारी दिने गर्छौं। यसैले तपाईँले हामीलाई सुनेर साथ दिनुहुन्छ www.radiodidibahini.org लगन गरेर हाम्रो पात्र नेपाली पात्रमा पनि सुनेर साथ दिनुहुन्छ भन्ने मैले आशा अनि विश्वास गरेको छु। सल्लाह सुझाव र प्रतिक्रिया को पनि अपेक्षा गर्छौं। हामी यो कार्यक्रमलाई बेलुका 36 बजेदेखि 7 बजेसम्म पुनः प्रसारण पनि गर्नेछौ। सुनेर साथ दिनुहोला, सल्लाह सुझाव दिनुहोला। है त
12: नेपालको प्रचलित कानूनमा विशेष गरेर मुलुकीय अपराध संहिता 2074ले घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले महिला विरूद्ध हुने विभिन्न प्रकारका हिंसालाई गम्भीर अपराधको रूपमा परिभाषित गर्दै कड़ा सजायको व्यवस्था गरेको छ। मैले तपाईहरूलाई अन्य कार्यक्रमहरूमा पनि हामीले जानकारी दिइरहेका कुराहरू पनि यिनी कुनै दोहोरिन सक्लान् तर यी कुराहरू तपाईँले कतिपय साथीहरूलाई थाहा पनि नहुन सक्छ। है त घरेलु हिंसा घर परिवारभित्र हुने हिंसा घरभित्र महिलामाथि गरिने शारीरिक मानसिक यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसा मानिन्छ। सामान्य घरेलु हिंसा 3,000-25,000 रूपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय पनि हुन सक्छ। घरेलु हिंसा जस्तै घर परिवारभित्र कुटपिट गर्ने महिलामाथि शारीरिक मानसिक यौन जन्य र आर्थिक यातनाहरू दिने जुन भइरहेको छ भने तिनीहरूलाई चाहिँ 3,000-25,000 रूपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजायको व्यवस्था चाहिँ रहेको छ। है र अंगभंग वा कुरूप पारेमा प्रचलित च्यान सम्बन्धी अंगभंग र सम्बन्धित कड़ा कानून प्रावधान बमोजिम सजाय 10 वर्ष कैद र यसै गरी सहयोग गर्ने दुस्साहस गर्नेलाई सहयोग गर्नेलाई पनि मुख्य कसुरदार हुने सजायको आधा सजाय दिने चाहिँ व्यवस्था रहेको छ। यदि दोहोराएर अपराध गरेको छ भने पटक्कै पछि दोब्बर सजाय पनि हुन सक्छ। यदि अपराध गरेको छ अनि सजाय भोगिसक्यो अनि त्यसपछि निस्केपछि पनि फेरि त्यही अपराधमा संलग्न भएको पाइयो वा उजुरी पर्यो तपाईँहरूकोमा त्यस्तो भयो र तपाईँले उजुरी दिनुभयो भने अब के होला भन्नुभयो भने पटक्कै पछि दोब्बर सजाय चाहिँ पाउँछ। है थप सजाय पनि सार्वजनिक जवाबदेही तात पदमा बसेको व्यक्तिले आफ्नै पत्नी वा गर्भवती महिला विरूद्ध घरेलु हिंसा गरेमा थप 10% सजाय थपिन जान्छ। यदि गर्भवती महिलालाई वा महिलालाई आफ्नी पत्नीलाई हिंसा गरेको पाइएमा होइन त त्यसै गरी जबरजस्ती करणी बलात्कार र यौनजन्य हिंसामा नेपालको कानूनले बलात्कारलाई जनघन्य अपराधका रूपमा लिएको छ भने पीड़ितको उमेर अनुसार कड़ा भन्दा कड़ा सजाय पनि तोकेको छ। जस्तै उमेर अनुसार कैद सजाय 18 वर्ष वा सो भन्दा माथिका महिलाको हकमा 7-10 वर्षसम्म कैद 14-18 वर्षसम्मका बालिकाको हकमा 12-14 वर्षसम्म कैद 10-14 वर्ष मुनिका बाल बालिकाको हकमा 14-16 वर्षसम्म कैदको चाहिँ हक अधिकार र कानून चाहिँ छ है हाम्रो नेपालमा। अनि 10 वर्ष भन्दा कम उमेरका बालबालिका वा अपाङ्गता भएका वा 75 वर्ष भन्दा माथिका महिलाको हकमा चाहिँ 20 वर्षसम्म कैद जन्म कैदको सम्म व्यवस्था छ। विवाहिक र बलात्कार वा पत्नीले पतिले पत्नीको हक इच्छा विपरीत जुन बलात्कार वा वैवाहिक बलात्कार भनौं न इच्छा विपरीत भयो भने पनि 5 वर्षसम्म कैद सामूहिक बलात्कार वा गर्भवती अशक्त महिलामाथि बलात्कार सम्बन्धी उमेर अनुसारको सजायमा थप 5 वर्ष कैदको पनि व्यवस्था रहेको छ भने यौन दुर्व्यवहार र कार्य स्थलमा हुने हिंसा कसैको मंजूरी बिना यौनजन्य अपराधले छुने जिस्काउने हैरान नै गराउने काम गरेको छ भने पनि त्यो अपराधमा गनिन्छ। यौन दुर्व्यवहार गरेमा 1 वर्षदेखि कैद र 10,000 जरिवानाको व्यवस्था छ। बोक्सी आरोप र अपमानजन्य व्यवहार भएमा महिलालाई बोक्सीको आरोप लगाउने सार्वजनिक रूपमा बेजित गर्ने कुटपिट गर्नेलाई 5 वर्षसम्म कैद र 50,000 जरिवानाको चाहिँ व्यवस्था रहेको छ। यसै गरी मानव बेचबिखन र ओसार पोसारमा संलग्न रहेको पाइएमा महिला वा बालबालिकालाई फकाएर प्रलोभनमा पारेर जबरजस्ती गरेर कामका लागि बेच्ने वा ओसार पोसार गर्ने कार्य गरेमा मानव बेचबिखन गरेमा कानूनको प्रकृति हेरी 20 वर्षसम्म कैद र 2,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था रहेको छ। तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिकाले विशेष सहकार्य गरेको छ ताकि यिनी कुराहरू आम जनता जुन तपाईँ अहिले सुन्दै हुनुहुन्छ तपाईँलाई थाहा भएपछि तपाईँले छिमेकीलाई यस्तो व्यवस्था रहेछ नि त हाम्रो नेपाल सरकारमा पनि भनेर त्यो उजागर गर्न सक्नुहुन्छ र हिंसामा परेर बस्नुभएको छ सहेर बस्नुभएको छ भने पनि यसबाट निक्ने प्रेरणा चाहिँ तपाईँहरूलाई मिलोस् भन्ने चाहिँ यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। एसिड वा रासायनिक पदार्थ प्रहार गरेमा महिलाको अनुहार शारीरिक कुरूप पार्ने नियतले एसिड वा अन्य केमिकल छर्केमा अङ्गभङ्ग वा कुरूपारेमा कसुरको प्रकृति हेरी 8 वर्षदेखि 20 वर्षसम्म कैद र 1 लाखदेखि 5 लाख रूपियाँसम्म जरिमानाको व्यवस्था रहेको छ। यो जरिमाना रकम पूरै पीड़ित महिलालाई क्षतिपूर्तिको रूपमा दिनुपर्ने हुन्छ। महिला हिंसाका लागि सबै कसुरहरूले दोषी सजाय हुनुको साथै पीड़ित महिलालाई शारीरिक वा मानसिक रूपमा क्षतिको आधारमा अदालतले क्षतिपूर्ति कसुरबाट भइदिने कानूनी ग्यारेन्टी सार्वजनिक रूपमा चेतना फैलाउँदा घटना भएको तुरन्तै नजिकको प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तह वा उजुरी गर्ने अभिप्रेत गर्नुपर्ने हुन्छ। हामीले यो तपाईँलाई जानकारी गराइरहेका छौं। विशेष गरेर जुन हिंसामा परेका महिलाहरू हुनुहुन्छ, जुन चुपचाप हुनुहुन्छ, उहाँहरूलाई चाहिँ थोरै भए पनि प्रेरणा मिलोस् भन्ने यो कार्यक्रमको चाहिँ मुख्य उद्देश्य रहेको छ। यसै गरी मैले तपाईँहरूलाई जानकारी गराइ नै रहेको छु। विशेष त हामीले तपाईँलाई यिनी विषयवस्तुमा जानकारी गराइरहेका छौ, तपाईँले सुनिरहनु भएको छ र विशेष हामी तपाईँलाई जानकारी गराइरहेका छौ नेपालको प्रचलित कानूनमा भएका गतिविधि र लेखिएका कुराहरू, जसले गर्दाखेरि तपाईँ पनि कुनै पीड़ामा पर्नु भएको छ भने चाहिँ यस खालका कुराहरूलाई चाहिँ तपाईँले विशेष ध्यान दिनुहोला। हिंसा पीड़ितका लागि आकस्मिक उद्धार र राहतको व्यवस्था चाहिँ महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गरेको छ। गम्भीर हिंसामा परेका, अलपत्र भएका वा मानसिक शारीरिकमा पीड़ित महिलाहरूका लागि चाहिँ मन्त्रालयले तत्काल सुरक्षाको व्यवस्था पनि गरेको छ र यसका लागि तत्काल सुरक्षित आवासको व्यवस्था कार्यक्रम लिखित रूपमा नै सञ्चालन गर्छ। यसै गरी मंगला देवी सुरक्षित आवास गृह देशका विभिन्न स्थानमा मन्त्रालयको समन्वयमा हिंसापीड़ित महिलाका लागि आपतकालीन सुरक्षित आवास गृहहरू पनि सञ्चालनमा छन् भने कानूनी सहायता परामर्श कार्यक्रम पनि मन्त्रालयले सञ्चालन गरिरहेको छ। यसै गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम एक प्रमुख कार्यक्रम पनि हो। यो मन्त्रालयको सबैभन्दा ठूलो र प्रभावकारी लिखित कार्यक्रम मध्ये एक हो, जसले अन्तर्गत दुर्गममा गर्भवती र सुत्केरीको हवाई उद्धार गर्ने गरिन्छ। ज्यान जोखिममा परेका र दुर्गम क्षेत्रका महिलालाई निशुल्क हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याइन्छ भने महिला उद्यमशीलतामा हिंसाको एउटा मुख्य कारण आर्थिक परनिर्भरता भएकाले पनि महिलालाई आत्मनिर्भर बनाउन सिप तालिम आय आर्जनका कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको छ महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले। मन्त्रालयका माताहतका स्थानीय र जिल्ला तहसम्म लैंगिक हिंसा निवारण कोष स्थापना गर्ने कानूनी व्यवस्था गरेको छ भने हिंसामा परेका महिलालाई तत्काल उपचार र कानूनी लड़ाई राहतका लागि विशेष गरेर कोषबाट सिधै आर्थिक सहयोग गर्ने पनि गरेको छ। 11:45 राष्ट्रिय महिला आयोगको हेल्पलाइनमा तपाईँले मन्त्रालयको समन्वयमा राष्ट्रिय महिला आयोगको 24 घण्टा खुल्ने रहने निशुल्क टेलिफ्री नम्बर जस्तै 11:45 सञ्चालन गरेको छ। यसमा हिंसा परेका खण्डमा लिखित मौखिक रूपमा उजुरी वा सूचना दर्ता गर्न सकिन्छ। तत्कालका लागि प्रहरी र उद्धार टोलीसँग पनि समन्वय हुन सक्छ। विशेष गरेर नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कानूनी कार्यवाहीमा मात्रै गर्दैन, हिंसामा परेका महिलाको संरक्षण न्याय र पुनस्थापनाका लागि पनि विभिन्न आवास र राहत कार्यक्रमहरू पनि लिखित रूपमा तय गरेर लागू गरेको छ। त्यसैले हिंसा सहेर बस्नु पर्दैन, सरकारी संयन्त्र र कानूनी उपचार सधैँ नागरिकको साथमा रहेको छ। हस्त कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझावको अपेक्षा गर्छौं हामी। तपाईँको सल्लाह सुझाव अवश्य पनि हामीले प्राप्त गर्नेछौ। सानी विश्वास सँगसँगै कसैले पनि हिंसा नसहौं र सम्बन्धित निकायमा आफ्नो आवाज पुर्याउ, अवश्य पनि कानूनी सहायता लिऊ र कानूनले विभिन्न व्यवस्था गरेको छ जुन हामीले तपाईँलाई जानकारी गराउँ, तिनबारे पनि तपाईँले थाहा पाइराख्नु जरूरी देखिन्छ र लैंगिक हिंसा अथवा कुनै पनि हिंसामा पर्नु भएको छ भने सीधा सम्पर्क पनि गर्न सक्नुहुन्छ। आजको लागि यति नै। हस्त नमस्कार।
13: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
14: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जे सुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चढ्छु, धेरै चढ्छु।
15: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
10: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
16: जसको नाम नै पर्याप्त छ,
17: दिदी बहिनी,
16: दिदी बहिनी,
17: दिदी बहिनी,
16: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
17: हामी
16: गर्न सक्छौ,
17: गर्न सक्छौ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
1: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकारले सातै प्रदेशमा ब्लू बस संचालनको प्रक्रिया अघि बढ़ाउँदै काठमाडौँ उपत्यकामा साझा बसलाई नै ब्लू बनाउने तयारी।
0: कक्षा 12 को मौका परीक्षा तालिका सार्वजनिक, सबै विषयको परीक्षा साउन 2 र 3 गते सञ्चालन गरिने।
1: राष्ट्रपा केन्द्रीय समिति बैठक चितवनमा बस्दै कंग्रेस संसदीय दलले मन्त्रालयगत कामका विवरणमाथि समीक्षा गर्ने।
0: इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविरामको सहमति, आफूहरूलाई समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाको प्रतिक्रिया।
1: र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जीत, आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले महिलालाई लक्षित गरी 7 वटै प्रदेशमा ब्लू बस संचालनको तयारीलाई अघि बढ़ाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा संचालनको तयारी अघि बढ़ाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 वटा बस संचालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 वटा बसलाई ब्लू बसका रूपमा संचालन गर्ने योजना अघि बढ़ाइएको छ। काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 वटा बस संचालनको तयारी गरिएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ब्लू बस सेवा संचालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ। सरकारले सार्वजनिक यातायातमा महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सूचना प्रकाशित गरेर साउन 2 र 3 गते पूरक परीक्षाको मिति तय गरेको हो। सार्वजनिक तालिका अनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि पहिलो दिन सहभागी हुनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि पहिलो दिन मात्र परीक्षा हुने बोर्डले जनाएको छ। तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्नेछ। बोर्डका अनुसार 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा हुनेछ। बोर्डले हिजो मात्र कक्षा 12 को नतिजा सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुनका लागि असार 29 गतेभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी 800 रूपियाँ दस्तूर बुझाउनुपर्नेछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको वर्तमान कार्य समितिको अन्तिम केन्द्रीय समिति बैठक आज बस्दैछ। चितवनको भरतपुरमा दिउँसो 1 बजे बस्ने गरी सभापति रवि लामी छानेले बैठक बोलाउनु भएको हो। चितवनको भरतपुरमै भोलि असार 7 गतेदेखि 9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। पार्टीको पहिलो महाधिवेशन भोलि चितवनमै उद्घाटन हुँदैछ। चितवनमा हुन लागेको महाधिवेशनलाई राष्ट्रपाले आफ्नो संगठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
1: नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दलका नेता भीष्मराज आङदेम्बेले सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक बोलाउनु भएको हो। बैठकमा सरकारका काम कार्यवाहीमाथि निगरानी बढ़ाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ। मन्त्रालयगत संयोजकले मन्त्री परिषदको निर्णय तथा सरकारको काम कार्यवाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन्। बैठकमा संसदीय समितिका गतिविधि, संसदमा कंग्रेसको भूमिका र समसामयिक राजनैतिक विषयमा समेत छलफल हुने बताइएको छ।
0: Thank you. रातो मसिन्द्रनाथको रथयात्रा आज राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुँदैछ। ललितपुर महानगरपालिका चारका वडाध्यक्ष सन्तोष खड्काले जौलाखेल स्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको र प्रत्येक वर्ष चाहिँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिने जानकारी दिनुभयो। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा भगवान रातो मसिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्धारा लगनखेल कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो। संस्कृतिविदहरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मसिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदा मध्ये एक हो। राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल बेलुकी 5:30 बजे त्यहाँ पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरूलाई समेत बोलाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नवलपरासीमा बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका 2 चिस्तापानीमा काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लूप र 01001X0665 नम्बरको बसलाई चिस्तापानीमा यात्रु ओराली सड़क मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको NA5X1905 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा विनय त्रिवेणी 6 का 30 वर्षीय नेहा गुरूङको मृत्यु भएको, घाइते वहाँलाई उपचारका लागि चिस्तापानी अस्पताल पुर्याउन 7 चिकित्सकले मृत घोषणा गरेका थिए। 32 वर्षीय मदन छेत्री बस चालक बर्दघाट नगरपालिका 4 का 48 वर्षीय लक्ष्मण गेवाली र प्रतापपुर गाउँपालिका 9 का 35 वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्। घाइते मध्ये चालक गेवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ भने अन्यको चिस्तापानी अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका 3 का 23 वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कूल बस उदयपुरमा दुर्घटना हुँदा 32 जना घाइते भएका छन्। BA2X6438 नम्बरको बस आज बिहान 9 बजे उदयपुर गढ़ी गाउँपालिका 7 अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सड़कबाट करिब 25 मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकालाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। दक्षिणी लेबनानमा 47 जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण आक्रमण र हिजबुल्लाको प्रत्याक्रमणपछि यो सहमति सार्वजनिक भएको हो। यी पछिल्ला भिडन्तहरूले अमेरिका र इरान बीचको ठूलो युद्ध अन्त्य गर्ने सम्झौतालाई असफल बनाउन सक्ने चिन्ता उत्पन्न भएको थियो। यसअघि लेबनानमा भएको भिडन्तमा हिजबुल्लाको आक्रमणमा 4 इजरायली सैनिक मारिएका थिए। बीबीसीका अनुसार इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि त गरेको छ, तर सेनाका प्रवक्ताले आफ्ना बलहरूले तात्कालिक खतराहरू हटाउने काम जारी राख्ने बताएका छन्। हिजबुल्लाले आधिकारिक रूपमा युद्धविरामको पुष्टि गरिसकेको छैन, तर संगठनका महासचिव शेख नईम कासिमले हिजबुल्लालाई समाप्त पार्ने इजरायलको योजना असफल भएको बताएका छन्। रेस्क्यू अधिकारीहरूका अनुसार युद्धविराम शुरू भए यता लेबनानको नवातीय शहरमा मात्रै कम्तीमा 12 पटक इजरायली हवाई आक्रमण भइसकेको छ। घातक तनावले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको सम्झौता र परिस्थितिलाई पुनः नियन्त्रणमा राख्न असफल भइरहेको संकेत गर्दछ। यसअघि ट्रम्पको मध्यस्थतामा भएको समझदारी पत्रमा लेबनानका साथै अमेरिका र इरान बीच पनि युद्धविरामको घोषणा गरिएको थियो, तर जमीनमा त्यो लागू हुन नसकेपछि तेहरानले ट्रम्पमाथि इजरायललाई नियन्त्रणमा राख्न नसकेको आरोप लगाएको छ।
1: अब अब खेल समाचार। ब्राजिलले फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध 3-0 गोलको जीत निकालेको छ। आज बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका लागि म्याथ्यूज कुनाले 2 तथा भिनिसियस जुनियरले 1 गोल गरे। खेलको 23 र 36 मिनटमा गोल गर्दै ब्राजिललाई 2-0 गोलको अग्रता दिलाएको अवस्थामा पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै 3-0 अग्रता बनाए। दोस्रो हाफमा हाइटीले बलमा नियन्त्रण बनाए पनि गोल गर्न भने सकेन। यससँगै हाइटी एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ। जीतसँगै ब्राजिल समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। ब्राजिलको 2 खेलबाट 4 अंक हुँदा समान 4 अंक भएको मोरक्को गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अब ब्राजिलले स्कटल्याण्ड र कोले हाइटीसँग खेल खेल्न बाँकी छ। यस्तै आज बिहान भएको खेलमा पाराग्वेसँग पराजित हुँदै टर्की समूह चरणबाटै बाहिरिएको छ। समूह डी को खेलमा पाराग्वेले टर्की विरूद्ध 1-0 गोलको जीत निकालेको हो। यससँगै एक खेल अगावै टर्की प्रतियोगिताबाट बाहिरिएको हो। गैराती भएको समूह डीकै खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै आयोजक अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। अमेरिकाको जीतमा एलेक्स फ्रीम्यानले 1 गोल गरे भने 1 गोल उपहार स्वरूप प्राप्त गर्यो। गैरातीकै अर्को खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गरेको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकारले सातै प्रदेशमा ब्लू बस सञ्चालनको प्रक्रिया अघि बढ़ाउँदै काठमाडौँ उपत्यकामा साझा बससँग सहकार्य गर्ने तयारी।
0: कक्षा 12 मौका परीक्षा तालिका सार्वजनिक, सबै विषयको परीक्षा साउन 2 र 3 गते सञ्चालन गरिने।
1: रासोपा केन्द्रीय समिति बैठक चितवनमा बस्दै कंग्रेस संसदीय दलले मन्त्रालयगत कामका विवरणमाथि समीक्षा गर्ने।
0: इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विरामको सहमति, आँखहरूलाई समाप्त पार्ने योजना असफल भएको हिजबुल्लाको प्रतिक्रिया।
1: र फिफा विश्वकप फुटबलमा हाइटी विरूद्ध ब्राजिलको सहज जीत, आयोजक अमेरिका नकआउट चरणमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: कुरामा के टेन्सन लिइरहेको? आई विल ड्रप यु.
1: हुन्छ.

0: हामीलाई पनि यस्तो हेर न हो।
1: पहिला आफ्नो अनुहार ऐनामा हेरेर
0: आफ्नो रूपको यत्रो घमण्ड।

मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन क्रिस्टल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हाड चोरी तथा नसा सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0674 2027 सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511 81918।
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003 420001, मोबाइल नम्बर 98571917, 98576367 र 98451720736।
7: जसको नाम नै पर्याप्त छ,
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
8: हामी गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपाको केन्द्रीय समिति बैठक चितवनमा शुरू, राष्ट्रिय महाधिवेशनको तयारी लगायत 4 एजेण्डामा छलफल हुँदै।
0: सरकारको कामबारे कंग्रेसको समीक्षा, संसदीय दललाई प्रभावकारी बनाउने विषयमा छलफल।
1: जापानले जुलाईदेखि विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क बढ़ाउने। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट 2193 विद्यार्थी दीक्षित।
0: युद्धविरामका बावजूद लेबनानमा इजरायली आक्रमण जारी, 5 जनाको मृत्यु। ईरानसँगको शान्तिवार्ताका लागि अमेरिकी राजदूत स्विजरल्याण्ड प्रस्थान।
1: र महिला टी20 विश्वकपमा आज 3 खेल हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरू भएको छ। केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार बैठक चितवनको दियालो फुडल्याण्ड विक्रम मार्ग भरतपुर 2 बसिरहेको हो। यसअघि दिउँसो 1 बजेका लागि बोलाइएको बैठकको समय र स्थान परिवर्तन गरिएको थियो। यसअघि 1 बजे होटल सीएमटीको बैठक हलमा बैठक बस्ने भनिएको थियो। यो पार्टीको महाधिवेशन अघिको अन्तिम बैठक हो। बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनबारे छलफल हुने जनाइएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3810 प्रतिनिधि देखिएको छ। यसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने उहाँले जानकारी दिनुभएको छ। विधानतह सभापतिले मनोनयन गर्ने संख्या 200 रहेको छ। यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने श्रेष्ठले बताउनु भएको छ। राष्ट्रपाको महाधिवेशन प्रतिनिधि संख्या 4200 भन्दा बढ़ी हुने भएको छ।
1: नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गरेको छ। आज बसेको संसदीय दलको बैठकमा संसदीय दललाई प्रभावकारी बनाउने तथा सरकारको कार्य सम्पादनको मूल्यांकन गर्ने विषयमा छलफल भएको पार्टीका महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। महामन्त्री पौडेलका अनुसार बैठकमा सांसदहरूले राष्ट्रिय महत्वका विषयमा प्रभावकारी रूपमा धारणा राख्ने, जनजीविकासँग सम्बन्धित मुद्दाहरू संसदमा उठाउने तथा संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सहज बनाउने विषयमा धारणा राखेका छन्। कांग्रेसले सरकारका कमी कमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको उल्लेख गर्दै पौडेलले प्रतिपक्षको भूमिकामा रहेर संसद मार्फत आवश्यक प्रश्न उठाइरहेको बताउनुभयो। महामन्त्री पौडेलले सरकारको 100 दिन पूरा हुन लागेकाले कांग्रेसका सांसदहरूले विषयगत मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरी अध्ययन गरिरहेको जानकारी समेत दिनुभएको छ।
0: जापान सरकारले जुलाईदेखि विदेशीहरूका लागि एकल प्रवेश भिजा शुल्क 3000 येनबाट 5 गुणा बढ़ाएर 15000 येन लगभग 90 अमेरिकी डलर पुर्याउने निर्णय गरेको छ। विदेश मन्त्री मोटागी तोशिमित्सुले मुद्रास्मृति र ऐनको अवमूल्यनको बीचमा सन् 1978 पहिलो पटक वृद्धि भएको घोषणा गर्नुभएको हो। उहाँका अनुसार बहुप्रवेश भिजाको शुल्क 6000 येनबाट बढ़ेर 30000 येन हुनेछ।
1: कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट 2193 विद्यार्थी विद्यार्थीहरू दीक्षित भएका छन्। विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहको अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताउनु भएको छ। चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै वहाँले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्रमा मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तद अनुरूप काम गर्न अनुरोध गर्नुभयो। विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यवसायिक दक्षताले मात्रै देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको शुरू गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक सुवीर सिंहका अनुसार स्नातक तहमा 1836, स्नातकोत्तर तहमा 327 र 30 जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन्।
0: उदयपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उदयपुर गढी गाउँपालिका साथ जोगीटोल स्थित सड़कमा आज बिहान जीप एजुकेशन बोर्डिङ स्कूलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा 30 जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहान करिब 9 बजे महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सड़कबाट करिब 12 मिटर तल खसेर दुर्घटनामा परेको हो। स्थानीयवासीले खबर गरे लगत्तै प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो। उपचारका क्रममा बर्दिवास नगरपालिका निवासी करिब 55 वर्षीय बेमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान नवलपरासीमा बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। दुर्घटनामा विनय त्रिवेणी 6 का 30 वर्षीय नेहा गुरूङको मृत्यु भएको हो। घाइते उनलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन्। 32 वर्षीय मदन छेत्री बस चालक बर्दघाट नगरपालिका 4 बस्ने, 48 वर्षीय लक्ष्मण गेवाली र प्रतापपुर गाउँपालिका 9 बस्ने, 35 वर्षीय दिननाथ चौधरी घाइते भएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ भएको
4: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ। उज्यालो महानगरपालिका योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्खुसम्मको 7.9 किलोमिटर सड़क खण्डमा आधुनिक सड़क बत्ती जडान कार्य अगाडि बढ़ाएको हो। महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार भित्री र बाहिरी सड़क हरूमा स्मार्ट लाइट जडान गर्ने कार्य लगभग सम्पन्न भइसकेको छ। दोस्रो चरणको यस आयोजना अन्तर्गत हाल चक्रपथको अन्धकार हटाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम भइरहेको छ। यस आयोजनाको कुल लागत 13 करोड़ रूपियाँ रहेको छ, जसमा ललितपुर महानगरपालिकाले 10 करोड़ र नेपाल विद्युत प्राधिकरणले 3 करोड़ रूपियाँ लगानी गरेका छन्।
3: मुस्ताङको थसाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। विक्रम सम्वत 2077 एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सड़क आयोजना अन्तर्गत सड़क निर्माण गरिएको हो। संघीय सरकार अन्तर्गत सड़क डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणपछि काली गण्डकी नदी पारिरहेका 4 ओडाका स्थानीयलाई सहज भएको छ। चक्रपथ निर्माणका लागि 38.88 करोड़ रूपियाँमा महालक्ष्मी हिमाली जेबी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। सड़क डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको 4 ओडाहरू जोड्ने चक्रपथका लागि बजेट अभाव हुँदा तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन।
4: तनहुँको ब्यास नगरपालिका 10 नमूना शहरको परिकल्पनासहित बैरेनी जग्गा विकास आयोजनाको पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेसँगै दोस्रो चरणको वृहत्तर विस्तार प्रक्रिया अघि बढ़ाइएको छ। साबिक फ्राक चौर क्षेत्रका 1360 रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गाधनी तथा मोहीहरूको राय सुझाव र सहमति संकलन कार्य शुरू गरिरहेको छ। नगरपालिकाले दीर्घकालीन योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढ़ाएको आयोजना प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलले बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध विरामको सहमति भए पनि इजरायलले लेबनानमा हमला जारी राखेको छ। हिजबुल्लासँग युद्ध विराम सहमति गरेको भोलिपल्टै आज इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको हो। आक्रमणमा परिकम्तीमा 5 जनाको मृत्यु भएको टाइम्स अफ इजरायलले जनाएको छ। लेबनानको सरकारी समाचार एजेन्सी एनएनए का अनुसार इजरायली विमान र ड्रोनले आज बिहान नाबातीह क्षेत्रमा धेरै पटक आक्रमण गरेका हुन्। हमलाबाट आवासीय भवन र घरहरू ध्वस्त भएका छन्। इजरायली सेनाले तोपखानामा पनि गोली चलाएको थियो। यसैबीच अमेरिका र इरान बीच भएको शान्ति सम्झौताका शर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफ आज स्विजरल्याण्ड प्रस्थान गर्नुभएको छ। सीएनएनका अनुसार अमेरिका र इरानले इजरायल र हिजबुल्ला बीच द्वन्द्वका कारण पहिले रोकेको वार्ता पुनः शुरू गर्ने प्रयास गरिरहेका छन्।
4: अब खेल समाचार। महिला टी20 विश्वकपमा आज 3 खेल हुँदैछ। पहिलो खेल अस्ट्रेलिया र नेदरल्याण्ड्स बीच हुनेछ। नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्ति पाएको अस्ट्रेलियाले केही बेरमा ब्याटिङ थाल्नेछ। अस्ट्रेलियाले यसअघिका आफ्ना दुवै खेल जितेको छ। अस्ट्रेलिया लगातार तेस्रो जीत निकाल्दै समूह एको शीर्ष स्थानमा उक्लिने दाउमा हुनेछ। आजै हुने अर्को खेलमा पाकिस्तान र बंगलादेश भिड्नेछन्। दुई टोली बीचको खेल साँझ 7:15 शुरू हुनेछ। पाकिस्तानले दुवै खेल हारेको छ भने बंगलादेशले 2 खेलबाट 2 अंक बनाएको छ। दुवैका लागि जीत महत्वपूर्ण छ। तेस्रो खेल राति 11:15 समूह बीको शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड र स्कटल्याण्ड बीच खेलिनेछ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रासपाको केन्द्रीय समितिको बैठक चितवनमा शुरू। राष्ट्रिय महाधिवेशनको तयारी लगायत 4 एजेण्डामा छलफल हुँदै
3: सरकारको कामबारे कंग्रेसको समीक्षा। संसदीय दललाई प्रभावकारी बनाउने विषयमा छलफल।
4: जापानले जुलाईदेखि विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क बढ़ाउने। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट 2193 विद्यार्थी दीक्षित।
3: युद्ध विरामका बावजूद लेबनानमा इजरायली आक्रमण जारी 5 जनाको मृत्यु। इरानसँगको शान्तिवार्ताका लागि अमेरिकी राजदूत स्विजरल्याण्ड प्रस्थान।
4: र महिला टी20 विश्वकपमा आज तीन खेल हुँदै
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: स्वास्थ्य र शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रमबाट बाल बालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं।
1: अध्यक्ष परविन गुरुङ, उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: तपाईँ आफ्नो अधिकार प्रति सजग र सचेत हुनुहुन्छ? यदि हुनुहुन्छ भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रति सजग रहनु पनि तपाईँको कर्तव्य हो।
2: महाशेला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
3: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि।

कुशल छ अनि मंगल छ भन्ने आशा गर्छु, विश्वास गर्छु। करे के छ त नि आला खबर, सन्चै हुनुहुन्छ होला? हाम्रा त पितिर पितिर पानी पर्न लागेको छ त नि। अनि हजुरको घर गामतिर कस्तो छ अवस्था सुनाउनु होला। रेडियो दिदी बहिनी 95.2 MHz छम्करे, अनि व्हाट्सएप फोन हान्न सक्नुहुन्छ। चाउ चाउ जित्ने पारो चाहिँ अब तपाईँको हो। अब सबैजनाले सम्झिनु होला, साथ दिनुहोला, लाइक कमेन्ट शेयर गर्नुहोला। कतिपय साथीलाई कार्यक्रम आइछ र भन्ने हुन्छ के, अनि त्यही भएर सबै साथीलाई चाहिँ कार्यक्रममा शेयर गरिदिनु पनि होला। अबको ठ्याक 4 बजेसम्म चाहिँ हामी बस्छौँ। अनि एकचोटि जिते सेपा, मैले त अब जित्दिनँ कि क्या हो भन्ने पनि परेन नि त। जितिन्छ के फेरि दोहोराई दोहोराई तिराई तिराई। अरू साथीले फोन हान्नु भन, कमेन्ट गर्नु भन, रेगुलर आउनु भन त जित्न पनि त सक्नुहुन्छ करे होइन र? लौ त नि लौ, सबैजना साथीले साथ दिनुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला। 9856731969 व्हाट्सएपमा चाहिँ तपाईँले चाहिँ फ्याट लाएर फोन हान्न सक्नुहुन्छ। कतिपय साथी पहिला जितेका साथीहरूले चाहिँ हराउनु भयो हो, त्यसरी हराउन चाहिँ भन क्या जित्दिन कि अब भनेर नि हो कि कस्तो हो, त्यस्तै त्यस्तै छ कुरो त। तर जितिन्छ है, चिन्ता मान्नु पर्दैन। www.radiodidibahini.org लगन गरेर संसारको जहाँसुकै जुनसुकै कुनाट नि सुन्न पाइयो करे, अनि हाम्रो पात्रो नेपाली पात्रा नै सुन्न पाइयो करे, अनि त्यसपछिबाट विशेष त रारा चाउचो आरे आरे रारा मिठो भन्छन् सारा रारा चाउचौले चाहिँ हामीलाई प्रायोजन गरेको हो। त्यही भएर चाहिँ हामी आउँछौँ, तपाईँले सुनेर साथ दिन नबिर्सिनु होला। त्यसो गरे कसो होला नि होइन र? लौ सबैजना साथीले सुन्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर पनि गर्नुहोला, अनि व्हाट्सएप 9856731969 चाहिँ फोन हान्न सक्नुहुन्छ। गाम गतिर त खेत रोपाई छ, अनि त्यसपछि अब कोदो रोप्न पर्यो, अनि विशेष गरेर त यो कार्यक्रम गामका कुरा घर बसेर कोदो रोप्नेले धेरै सुन्नुहुन्छ के। पहिला पहिला धेरैजना साथी हुनुहुन्थ्यो अनि कोदो रोप्न लाउँदै सुन्दै गरिछु करे भन्नुहुन्थ्यो धेरैजना साथीले होइन र? हो, कोदो रोप्दै सुन्दै गर्दा अझ रमाइलो देशभरि रमाइलो हुन्छ। लौ त नि सबैजना साथीलाई फेरि नि स्वागत गर्छु करे, अनि भर्खर सुन्ने साथीलाई स्वागत छ, सुनिराख्नु भएको साथीलाई त झन् धेरै स्वागत छ, सबैजना साथीलाई स्वागत छ। अनि अबको ठ्याक 4 बजेसम्म चाहिँ हामी बस्छौँ। पितृ पितृ पानी परिछ भाइ हाम्रातिर त, तपाईँको घर गामतिर कस्तो छ? अघि म छ्याक्क छिर्ने बेलामा पितृ पितृ पितृ पितृ गर्न लाइक त पानी

0: स्याहार्नु हुन्छ घर छ लौ त अनि कमेन पर्छ है त यतापट्टि आदरणीय काली दिदी नमस्कार भन्नुहुन्छ हजुर नमस्कार हजुर के छ हाल खबर र उमेश रेग्मी दाई दर्शन गरे मैले पनि म उमेश रेग्मी हुँ विराटनगरदेखि गामका कुरा कार्यक्रम सुन्दैछु भन्नुभएछ ल धन्यवाद भन्छु धेरै धेरै धन्यवाद छ मिठो मिठो मुया यो मुया है मेरो ल मुया छ अनि धन्यवाद छ उमेश रेग्मी दाईलाई कमेन्ट गर्नुभयो देवाकाली नमस्कार भन्नुभएछ हजुर नमस्कार कार्यक्रम मजाले हेर्दै अनि सुन्दैछु पाल्पा घर भई अहिले चाहिँ साउदी अरेबियाबाट सम्झना सबैमा भन्नुहुन्छ धेरै धेरै धन्यवाद छ त अनि धेरै धेरै मुया अघिल्लो हप्ताको चाहिँ फनामती आमाले चाहिँ पुरस्कार जित्नु भएको थियो अनि उहाँले उहाँको दाजुलाई चाहिँ दाई भाइ दाई हुन्थ्यो भाइ हुन्थ्यो अरू उहाँलाई चाहिँ पुरस्कार लिन पठाएर नि उहाँले पुरस्कार लडेर नि चाहिँ सायद कतिवटा खाइसक्नु भयो होला है त अनि यो चाहिँ जानकारी गराए मिनु मगरज्यूलाई नमस्कार भन्छु धन्यवाद छ साउदी अरेबियाबाट हामीलाई सुन्नुभयो अनि मुया गर्नुहुन्छ मुया गर्दै गर्नु होला सर रे त्यस्तो गरी कसको होला अनि अन्जु रेग्मी भाउजू भन्नु पर्यो नि त भाउजूलाई पनि दर्शन गरे नमस्कार गरेकी छु नमस्कार म पनि आएँ भन्नुहोस् आउनु परेन त नि अनि आउन त परिहालो करे भरिलाई ल सबैजना साथीहरूले सुने साथ दिनुहोला कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनुहोला वाट्सएप नम्बर 9857131979 चाहिँ कल गर्न सक्नु चाहिँ कल फोन है कल भन्नाले कल गर्ने चाहिँ होइन नि अनि खेत रोप्दै रोप्दै हुनुहुन्छ अल्छिलाई छ भने पनि रेडियो धेरै सुने साथीहरू हुनुहुन्छ उहाँलाई पनि मिठो माया छ नि त अब फोन हान्न नि पाइन कि आएन नि पाइन हामी त सुन्ने मात्रै हो भन्ने पनि कति हुनुहुन्छ सुन्न पनि पर्यो नि त सबैले फोन हानेर क्या नि सुन्न नि पर्यो मलाई सम्झिने साथी आफन्तलाई मैले कहिले बिर्सेको छैन विश्वास गर्ने साथी आफन्तलाई म विश्वासघात गर्ने छैन आज सबैका सामु मलाई यही भन्न मन लाग्यो भन्नुभएको छ ल धेरै धेरै धन्यवाद छ अनि कमेन्ट गर्नुभयो यसको लागि धेरै धेरै धन्यवाद भन्छु अनि तपाईँबाट अनि हामीलाई कलेज गर्नुभएछ भने मिस कला निकै फेरि गर्नु साथीहरू मिस कला हानेर हैरान भइरहेको प्रेम बल अधिकारीज्यूले आदरणीय काली दिदी दर्शन म तपाईँको कार्यक्रम फेसबुक लाइभबाट हेर्दैछु है कति मधुरा धन्यवाद छ है त धन्यवाद छ अनि लाइक कमेन्ट सेयर गर्नुहोला फोन पनि हान्न सक्नुहुन्छ मिस कल नहान्नुहोला फोनै हान्नुहोला मिल्यो भने मिस कल चाहिँ नगर्नुहोला है त त्यसो गरे कस्तो भन्नुभयो बुद्ध बद्रचार्यले दर्शन हजुर दर्शन गरे मैले पनि हाल खबर सन्चै होला करेलो धन्यवाद सबै साथीहरूलाई माया गर्नुहुन्छ सुन्नुहुन्छ खुसी लाम्छ रेडियो दिदी बहिनी 95 थुप्लो हुईमै गर्समा मेसेज गरेर चाहिँ हुँदैन है साथीहरू मेसेज वाट्सएपको त हेर्न पाउँदिन गरे त फोनै हो अनि भिडियो कल पनि नगरमै अडियो कल गरमै अडियो कल गर्नुभयो भने राम्रो हुन्छ हजुर नमस्कार नमस्कार हजुर को बोल्नु भयो कति मिठो बोल्नु भयो कहाँबाट बोल्नु भयो भावना मगर इन्डियाबाट के छ हाम्रो भावनाजीको खबर सन्चै हुनुहुन्छ मेरो पनि ठिक ठाकै छ भाइ अलिअलि गर्मी गर्मी छ कर यता अनि त्यसपछि या त अहिले चाहिँ पितृ पितृ पानी परिस् अनि हजुरको तिर कस्तो छ हाल खबर
1: यतातिर चिसो मौसम छ पानी पर्दैछ भनौँ न
0: आहा रमाइलो होला चिसो भए त जाडो भएर ए जाडो भएर अरे गर्मी भएपछि त दिक्क लाएर चिसो भए जाम जस्तो हुने कि अलिअलि चिसो यता पठाउनु पर्यो अलिअलि गर्मी हामीले पठाउँला हुन्न र
1: हजुर ल भइहाल्छ नि म यताको चिसो हजुरको पठाउँछु यता घाम चाहिँ पठाउनु यता चिसो भइरहेछ अनि फेरि गर्मी हुन्छ कि यसो घाम ताप्न पाइन्छ कि
0: ला ठिक छ अनि त्यसपछि खास आज खाना के गर्नुभयो कहिले आउनुहुन्छ यता नेपालतिर
1: खाजा मेरो भाइजाको अनि फेरि खै अब हेरौँ न दसैँ तिहारतिर आउने सोच गरेको छु नि
0: ल ठिक छ अनि आज के सुनाउनुहुन्छ त हामीलाई
1: त्यति त आउँदिन, हल्का परेर चाहिँ गरिदिन्छु नि।
0: हुन्छ ल, सुरु गर्नु है।
1: नेपालतिर
0: हुन्छ ल, सुरु गर्नु है।

0: आहा, धेरै धेरै धन्यवाद छ गरी मुया गर्नुभयो, सम्झिनुहुन्छ अनि सम्झिँदै गर्नु पर्यो। अनि आजलाई चाहिँ छुट्न पर्छ कि कसो है त? नमस्ते बा, हाम्रो भावना बुइनी हुनुहुन्छ, कस्तो मिठो गीत गाएर जानु बोलु, धेरै धेरै धन्यवाद छ करे। सबैजना साथी सन्चै आरामै कुशल मंगल हुनुहुन्छ होला, भावनासँग बोल्दा बोल्दै साथीहरूको फोन आइतो, अनि साथीहरूको फोन चाहिँ त्यति बेला उठाउन मिल्दैन नि त होइन र त्यही भएर चाहिँ अनि साथीले राखेपछि अर्को साथीको फोन उठाए। हजुर नमस्कार गरे है।
1: हेलो दिदी नमस्कार।
0: नमस्कार उमेश एग्मी दाजै, के छ हाल खबर? ए बा, भाइ हो त नि, दाइ भनिदिरहेछु कि आफू बुढी भएको थाहै नपाउने फेरि मैले, किन यस्तिर छु? हो त नि, पैसो सैसो अलिअलि पाइन्छ बुद्धि छैन क्या क्या हुन्छ। अनि के छ हाल खबर? के को पसल छ तपाईँको? आहा, भनेपछि चाउचाउ त त्यही पाइँदो रहेछ नि त जति भएको।
1: पाइन्छ, अब कम्पनीको नाम चाहिँ नभनौ, धेरै कम्पनीको राख्नुपर्छ, एउटाले एउटालाई मन पर्छ, एउटालाई अर्को मन पर्छ।
0: ल ल ठिक छ, जे भए पनि
1: यो चाहिँ मिठो भन, यो चाहिँ खाऊ न भन,
0: हो त्यही त नि, होइन ठिकै छ नि, ग्राहक चाहना पुर्याउन पुरा गर्न पर्यो।
1: अब राजा चाउचालाई सेतो चाउचाउ भन्छन्, खोज सेतो भएकोले हो कि
0: सेतो चाउचाउ दिनुहोस्, रातो चाउचाउ दिनुहोस् भन्छन् क्या?
1: अनि भेज चाउचाउ भन्छन्, पिरो भन्छन्, त्यही त हो।
0: ल ठिक छ, अनि कतिको गर्मी छ त भाइ? यता त मरिका त्यो गर्मी पर्यो त नि क्या नि, हो
1: राति पानी परेको त्यति गर्मी चाहिँ छैन, ठिकै छ, त्यति घरि घरि पङ्खा चाहिँ चलाउँदै बस्दै, अनि घरि बाहिर निस्कियो, बाहिरको हावा पनि पङ्खाको धेरै हावा पनि खानु हुँदैन।
0: अँ, पङ्खा धेरै बस्नाउन ढार दुख्छ भाइ,
1: छैन ठिकै छ, त्यति घरि घरि पङ्खा चाहिँ चलाउँदै बस्दै, अनि घरि बाहिर निस्कियो, बाहिरको हावा पनि पङ्खाको धेरै हावा पनि खानु हुँदैन।
0: पङ्खा धेरै बस्नुहुन्न, ढार दुख्छ भाइ,
1: ढार भन्दा पनि अलिकति जिउलाई असर पर्छ,
0: त्यही त हो, ढार दुख्छ, जिउलाई नै असर पर्छ, जिउ पनि ढारै छ अरे। ल ठिक छ, अर्को साथीले
1: एउटा यस्तो हो, अब म पनि अलिकति व्यस्त छु, म एउटा सानो भावना कोरेको छु, होइन कसैसँग मेल खानामा यो संयोग मात्र हुनेछ भन्न चाहन्छु।
0: ओके ल, सुरु गर्नुहोस्।
1: एक्लै बस्दा धेरै कुरा आउँछन् मनभरि, बुझाउने धेरै गाह्रो एउटा कुरा अरूलाई, कोही सोच्छन् एउटा अर्थ, कोही सोच्छन् अर्को, भावनाहरू फरक हुँदा बन्न जान्छ झर्को, मुख हेर्दा बाणी सुन्दा चाल हेर्दा चिन्न गाह्रो, समयले थाहा हुन्छ नरम हो कि साह्रो, युद्धकारी मान्छेको युद्धप्रति सोचाइ, शान्ति प्रिय मान्छेको शान्तितिर सोचाइ, यति नै हो मेरो त। अब म युद्ध गर्न चाहन्न, शान्ति मान्छे शान्ति नै हो चाहन्छु।
0: ल ठिक छ, कस्तो आफै लेख्नुहुन्छ कि ड्याङ्का ड्याङ होइन?
1: होइन, अलिकति घरिघरि के हुन्छ मनमा के खेलौँ खेलौँ जस्तो लाग्छ, होइन, अनि यथार्थवादी यथार्थ अलि नै लेख्न मन लाग्छ, लेख्न
0: चाहिँ सुरुमै
1: भनेको
0: म्यासेज यो म्यासेज पठाउनु भन्दा कमेन्टमा लेख्नु होला, कमेन्टमा मैले यसै हामी फोनमा त्यहाँ यत्रो एक पेज कमेन्ट गर्नुमेन्टमा ठोक्नु पर्ने भयो होइन? ल धन्यवाद छ सबैजना साथीले, कति मुया गर्नुहुन्छ सबैजना साथीलाई, धेरै धेरै धन्यवाद, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर पनि गर्नुहोला करे भन्छु करे। रेडियो दिदी बहिनी 95.2 MHz को साथमा आउँछौ हामी, अनि त्यसपछि म काली दिदी छँदैछु, अनि तपाईँका मिठा मिठा गीत भावना सुनिराखेछौ, फोन नै उठाउनु हुँदैन भन्नुभएछ। यहाँ बोल्नलाई तिन युक्त प्रसाद दाजै बोल्नलाई बेला त कसरी उठाउँ त अनि, होइन गाह्रो छ नि मलाई पनि। ल हाम्रो आमा आउनुभएछ, नमस्कार हजुर।
2: हेलो दिदी,
0: काली दिदी आएर अघिदेखि बसेछु त नि, अनि कहाँ जानु भएको छ आज आमा भनेर कम त
2: आउँछ
0: बत्तीले नि बर्बादै पारो हो नि त
2: होइन नानी, यो कठेर कठेर झेल बत्ती जान्छ क्या होइन र
0: ए बत्तीले नि बर्बादै पारो हो नि त
2: कस्तो रुन मन लाग्छ भाइ, नेपालको बिजुली झेप बत्ती गयो एकानी तिम्रो मुस्कानले घर उयो भयो भन्दा पनि जस्तो
0: ल न आमासँग कसैले सक्छ आमालाई यहाँ बोलाएर दोरी खेलाउने हो क्या एक दिन है है
2: ल त्यस्तो म जुर जवानदेखि अब म पनि छँदैछु के भन्नु त नि
0: ल ठिक छ ल धेरै धेरै धन्यवाद छ खास आज खाना के आउनु भयो भाइ, यता त बस मरिको गर्मी छ यति पित्र पित्र पानी त पला जस्तो गरिन्छ गर्मी चाहिँ बेसरी छ त्यता कस्तो छ
2: पहिला जाने हाम्रो फुटोलाई धेरै गर्मी छ पानी आएको छैन धेरै गर्मी छ खाजा त खाइयो अब त्यो अब त्यो चाउचाउ खाने भनेको अब टाढा भयो गरे अब चाउचाउ हुँदै खा बाबु भनेर पठाइदिए
0: चाउचाउ जितिहाल्नु भयो आमाले फेरि नि जित्न पाइन्छ फेरि नि पालो आउँछ फेरि नि यसरी सधैँभरि आएछ जितिन्छ अनि फेरि खान पाइन्छ अनि फेरि चाउचाउ त यसरी पाइहाल्यो भने नआउनु होला भाइले आउनु पर्यो है सधैँ
2: होइन मलाई झुवामा ल्याउँछ नानी आउँछु यो चाउचाउ दिनेलाई सबैलाई यो सन्चै छ के छ सोध्नु भएको छ आमाले धन्यवाद भन्नुभएको छ भन्नु है
0: लौ त नि लौ हुन्छ अनि गीत सुनाउनुहुन्छ आज हामीलाई
2: सुनाउला नि सुनाउने भएदेखि असर लागेर असारे गीत गाउँदा नि हुन्छ होइन
0: हुन्छ मजाले तपाईँ गाउनु म यहाँ नाच्छु

0: गति भन्दै 15 गते शनिबार पर्ने हुन्थ्यो तर अहिले 15 गते शनिबार पर्दैन।
1: त्यही त नि 15 गते रमाइलो गर्नुहुन्छ गरे हो नि त असारे 15मा। अब
0: यो असारे गीत गाउँदाखेरि एकदम भनक्क घुमाएर गाउने गरे, मलाई यो थाइरोइडको कारणले त्यति घुमाउन मिल्दैन।
1: ल ठिक छ, यति मिठो गीत गाउनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला अनि सम्झिँदै गर्नुहोला। के अरे अब असारे कार्यक्रम परेछ भने ठ्याक्क लाएर आउनु।

0: यो कार्यक्रम मेरो त धोका पनि जान्छ, त्यति समय बढाउन पाए पनि हुन्थ्यो भन्न चाहन्छु म एउटा भन्न चाहन्छु होइन।
1: मिठो गीत गाउने मुन्छे त नि होइन र साह्रै रमाइली मुन्छे हुनुहुन्छ, फेरि सधैँभरि सम्झिनुहुन्छ, अस्ति नैको चोटि चाउचाउ पनि जित्नु भयो, अलि टाढा परो गरे नानी भनेर अनि चाउचाउ जित्नु भयो, त अनि चाउचाउ चाहिँ लान पाउनु भएन। रेडियो दिदी बहिनी 95.2 MHz कार्यक्रममा गामका कुरा सुन्नुभएछ, अनि म काली दिदी छु, सुने साथ दिनुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला भन्न चाहन्छु। अनि ठ्याक्कला र अबको कति बजेसम्म भन्नुहुन्छ भने 6 बजेसम्म चाहिँ बस्छु, सुने साथ दिनुहोला। कतिजना साथीले पछि यहाँ मेसेजमा म्यासेज गर्नुभयो रहेछ, फोन हान्नु भयो रहेछ, अनि के भन्छ अरे त्यसरी कहाँ बोल्न पाइन्छ त नि, अनि त्यसपछि यता साथीसँग बोल्ने बेला अनि साथीसँग बोल्ने बेला म्यासेज गर्नुहुन्छ, अनि म्यासेज नि रिप्लाई गर्न पाउन मैले के गरौँ, यस्तै छ त नि बरी लै लगेर ल साथीहरूका कमेन्ट पर्छ त नि है। त अहिले धेरैजना साथीले फोन हान्नुभयो, त यता आमासँग बोल्दै थिएँ, अनि साथीहरूले यसो सुनेर हान्नुभयो भने अझ सजिलो हुन्छ, अनि त्यसपछि मैले काट्न पर्छ कि हाल्नुहुन्छ, त्यस्तै छ। ल ठिक छ, अब साथीहरू कतिको कमेन्ट परे कतिको परेन, आदरणीय काली दर्शन दिदी तपाईँको कार्यक्रम फेसबुक लाइभबाट हेर्दैछु भन्नुभएछ। हाम्रो प्रेम बरज्यूको चाहिँ कमेन्ट परे क्या अघि मैले, अर्को साथी आउनुभयो, पहिला उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। ए बा नमस्ते भाइ, को बोल्नु भयो? ए बा के छ त नि हाम्रो भाइको खबर, सन्चै हुनुहुन्छ क्या रे? ठिकै छु नि। अनि खाजा खाना क्यान भयो, काठमाडौँमा कस्तो छ मौसम? गर्मी छ, ए बा हो त नि, यता चाहिँ पित्रे पित्रे पानी पर्ला पर्ला जस्तो गरी तो गरे, अनि गर्मी त बेसमारी गर्मी छ भाइ। अनि खाजा खानु भयो? ल हेर मिठो छ रारा चाउचाउ, सकियो छैन रारा चाउचाउ कि फेरि किन्नु? ल हेर ल हेर ल मिलाइ मिलाइ खानु होला, अनि फेरि फेरि पनि सम्झिनु भयो भने फेरि नि त जितिन्छ गरे होइन, अर्को चोटिलाई फेरि आउँछ। ठिक छ नि, अनि के सुनाउनुहुन्छ आज? लौ ठिक छ, सम्झिनु भयो तँ पनि धेरै धेरै खुसी, ल राम्रो सम्भाउनु होला, अनि आफ्नो ख्याल गर्दै गर्नु होला, तर अहिले छुट्छु है त। नमस्कार। ए बा नि भाइ हुनुहुन्थ्यो कति मुया गर्ने मुन्छे, सधैँभरि सम्झिनुहुन्छ फेरि। अनि चाउचाउ जित्नु भएको अझसम्म सकेर चाउचाउ देख्नु भयो हो, त्यही भएर तपाईँले पनि त जित्न परो गरे, पाले पिलो हान्नु होला फोन, साथीहरूको फोन धेरै आएछ, अनि मैले कतिपय साथीलाई यहाँ लिन्छु, कतिपय साथीको चाहिँ फोन काटिन्छ। नमस्कार हजुर। ए बा नमस्कार, को बोल्नु भयो भाइ, कहाँबाट बोल्नु भयो? साथीहरूको फोन धेरै आएछ, अनि मैले कतिपय साथीलाई यहाँ लिन्छु, कतिपय साथीको चाहिँ फोन काटिन्छ। नमस्कार हजुर। ए बा नमस्कार, को बोल्नु भयो भाइ, कहाँबाट बोल्नु भयो? ए बा शान्ति, ए दिदी त कता हराउनु भयो, चाउचाउ त आसी मख परेर आउनु भएन भनेको त आउनु भयो भाइ धन्न। अनि कहाँ हराएको त नि भाइ, फेरि त जित्न पाइन्छ गरी, न हराउनु न मुया मार्नु भएन नि, लौ धेरै धेरै धन्यवाद, यति मिठो मान्छे यति मिठो बोली मुन्छेको बोली सुनिराख्न मन लाग्छ कि हामीलाई, अत्य लाग्छ फेरि ल ठिक छ। मौसम कस्तो छ हाम्रो पोखराको?
0: आज एउटा पुरानो गीत थियो,
1: हुन्छ ल सुरु गर्नुहोस् त नि।
0: Hey, look.

0: कति नाचे म अहिले नाचेको हेर्नु होला तपाईँले गाउने मैले नाच्दा नाच्दै धन्ने कुर्ची नै खसेको भाइ बेसी नै नाचे नि म त त्यही त नि साह्रै मिठो गीत गाउनुहुन्छ यस्तो मिठो गीत गाउने मान्छे आइराख्नु पर्छ कि अनि फेरि पनि पुरस्कार जित्नु होला भनी शुभकामना दिन पाइयोस् राम्रोसँग बग्नु आफ्नो ख्याल गर्नु अहिले छुर्छु है त नमस्कार
1: हजुर नमस्कार
0: ए बा हामीले शान्ति बराल हुनुहुन्छ पोखराबाट कस्तो मिठो गीत गाउनु रहेछ भाइ म त यति नाचे कि हो कुरै ल धन्यवाद भन्छु अनि तपाईँले पनि सुनेर साथ दिनुहोला कतिपय साथीका कमेन्ट मैले पढ्नै रहेको छैन कतिपय साथीको फोन उठाउन मैले भ्याएकै छैन अनि हे कालजीले फोन उठाउनु भन्नु है यहाँ कतिले मेसेज गर्नु है त कतिले युक्त प्रसाद दाईले फोन नै उठेन भन्नुहोस् यहाँ बोल्दै हुनुहुन्छ पाले पिलो हान्नु पर्छ हजुर नमस्कार गरे है
2: हेलो नमस्कार
0: गर्छु हजुर को बोल्नु भयो हजुर कहाँबाट
2: म पश्चिमबाट कोलपुर माटेबाट युक्त प्रकाश श्रेष्ठ
0: युक्त प्रकाश दाईले बेसमरी फोन हान्नु भयो आज त नि त पाले हान ए बा आज बेसमरी मिस कल 18 त मिस कलै छन् बेसमरी आइसकेको फोन त्यही भएर गाह्रो पिरो पर्यो क्या हुनुहुन्छ यस्तै छ त नि बरीलाई अनि खाजा खानु भयो
2: खाजा अब कार्यक्रम सकेपछि खानु भयो
0: लौ ठिक छ कस्तो छ त मौसम उता
2: मौसम त यहाँ त गर्मी छ बहिनी धेरै गर्मी छ त्यता कस्तो छ पानी परेछ
0: ए बा यहाँ नि पित्री पानी पर्यो त दाजै बेसमरी गर्मी भएर ए नि गाह्रो छ नि
2: यता पठाइदिनु पर्यो कि त्यो पानी यहाँ त गर्मी छ धेरै
0: ए बा यहीँ त गर्मी भएर इति परे त त्यही नि पठाएँ भने फेरि क्यारमला गरीलाई मैले
2: पठाइदिनु पर्यो बहिनीले गाडीको यतातिर पठाउनु पर्यो नि त
0: ए बा हो त नि गाह्रो छ करे अनि के सुनाउनुहुन्छ त आज हामीलाई
2: धेरै पछि फेरि आएछु एउटा मुक्त सुनाइदिन्छु
0: लौ ठोक्नुहोस्
2: ल दिनभित्र फोटो छ एउटा सुमानी राखेको फोटोमा देखे मलाई तिमीले अगाडि राखेको फोटोमा देखे मलाई तिमीले अगाडि राखेको के नै बाँकी रहेर अब सबै सकेछौ तिनै बाँकी रहेर अब सबै सकेछौ बाँकी एउटा सपना तिमीलाई पाउने नपारिराखेको बाँकी एउटा सपना तिमीलाई पाउने नपारिराखेको त्यति भयो नि त
0: साह्रै राम्रो अनि धेरै ठाउँ डुल्या डुले गर्नु इच्छा बाजै यता कुसमानी आउनु पर्यो डुल्नलाई
2: डुल्न आउने भनेको भएन म यो महिनामा आउँछु भनेको थिएँ आएको त त्यहाँ आउँछु र अब अर्को महिनामा आउँछु
0: अनि धेरै समय पछि फोन हान्नुभयो मेसेज त गरिराख्नुहुन्छ कमेन्ट अनि गरिराख्नुहुन्छ तर यसरी फोन गर्नु भएको थिएन अनि धेरै धन्यवाद आज बेसमरी साथीको फोन आएछ करे बरीलाई अनि मैले कमेन्ट पढ्नै पाए छैन बरीलाई अनि त्यसपछि रारा नि त चाहियो नि होइन आरे आरे रारा मिठो भन्छन् सारा जसले गर्दा हामी यहाँ छौँ रारा चाहियो है त
3: सानैदेखि

अनि सबैजना साथीलाई धन्यवाद भन्छु, अब फोन चाहिँ नआन्नु होला है, त्यो गाह्रो परो नि त, जाने बेला भयो यहाँ गामका कुरा चलाउँदा चलाउँदै टुईमा गएको थाहा पत्तो नै भएन के अरे, कतिपय साथीका त अझ कमेन्ट शुद्ध पढ्न पाइनँ मैले, अन्त अब जति भ्याम्छु होइन दुई तिन मिनट सरस्वती नाम मात्रै पढ्छु है। अनि नाम युक्त प्रसाद श्रेष्ठ दाइले नि कमेन्ट गर्नुभयो रहेछ, ल धन्यवाद भन्छु करे, म पर्वत रामजा घर भई अहिले दुबईदेखि हेर्दैछु, रमाइलो कार्यक्रम भन्नुभएछ, यहाँ नाम पनि लुको कतापट्टि कतिपय साथीका कमेन्ट नै पढ्न पाइएन बोरी, ल है। कृष्ण शर्माज्यूलाई नमस्कार, ओमकार केसीज्यूलाई नमस्कार, अनि त्यसपछि नमस्ते नमस्ते लाइभ हेर्दैछु भारत हो, आज जन्मदिन मनाउने साथीलाई चाहिँ जन्मदिनको शुभकामना दिनुभयो रहेछ हाम्रो भावना मगर बुनीले, ल धेरै धेरै धन्यवाद, अनि साथीलाई जन्मदिनको शुभकामना दिनु चाहिँ कमेन्ट नै स्किप स्किप भएका जुनितालाई, ल जुनिताज्यूलाई धन्यवाद छ, अनि हाम्रो फनामती आमालाई धन्यवाद छ, किशोर रञ्जन दाईलाई पनि नमस्कार गरे है, ल हेर स्वाहा भन्नुभएछ हाम्रो किशोर रञ्जन दाईले, राधा रामलाई दिदी भन्नुभएको छ, हजुर शान्ति बरालज्यूलाई धन्यवाद, अञ्जु रेग्मीज्यूलाई धन्यवाद, उमेश रेग्मी दाईलाई धेरै धेरै धन्यवाद, नाच्दा नाच्दै खुट्टै गलो होला भन्नुभएको छ, बेसमरी बेसरी नाच्ने यसो यसो गरी घुमी फिरी नाचे चुनी बाई, अनि नहेर्ने अनि त्यसपछि जिस काम नि किन हो र मुलाई भन्ने रे, ल धन्यवाद छ, अनि कुमार पूर्जाज्यूलाई नमस्कार गर्न चाहन्छु, अनि युक्त प्रसाद श्रेष्ठ दाईलाई नि धन्यवाद, अनि त्यसपछि हाम्रो किशोर रञ्जन दाईलाई धन्यवाद छ, सबै कमेन्ट चाहिँ पढ्नै पाइन, अनि धेरै धेरै धन्यवाद भन्छु, एक मिनट छ क्या भाइ, अनि सुन्नुहुने सबै साथीलाई धन्यवाद, लाइक कमेन्ट सेयर गर्ने सबैलाई धन्यवाद, ज जसले फोन हान्ने प्रयास गर्नुभयो फोन गर्नुभयो, कतिपय साथीको फोन उठाउन पाइनँ मैले, कतिपय साथीसँग चाहिँ बोले, अनि कतिपय साथीले चाहिँ आफ्नो प्रतिभा चाहिँ सुनाउनु भयो, सबै सबैलाई धेरै धेरै मुया धेरै धेरै धन्यवाद भन्दै, अनि फेरि आउँछु अर्को संसारबार, राम्ररी बस्नुहोला, आफ्नो ख्याल गर्नुहोला, अनि त्यसपछि काली दिदीलाई चाहिँ नबिर्सिनुहोला, अनि रारा चाउचाउलाई विशेष विशेष धन्यवाद, जसले हामीलाई कार्यक्रमलाई चाहिँ प्रायोजन गर्यो, जसले गर्दा चाहिँ म यसरी तपाईँ सामु फतफताउन पाइछु अनि गफ गाफ गर्न पाइछु होइन, ल विशेष विशेष रारा चाउचाउलाई धेरै धेरै धन्यवाद भन्दै, अनि त्यसपछि आउँछु क्या अर्को हप्ता, आउँछु अर्को हप्ता भेटौँला, राम्रोसँग बस्नुहोला, आफ्नो ख्याल गर्नुहोला, मुया चाहिँ नमार्नु होला, लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला, अरू नयाँ नयाँ साथी तपाईँहरूका साथीलाई लगेर रारा चाउचाउ जित्नु पर्यो भनेर बोलाइ बोलाइ ल्याउनु होला, अनि फेरि पनि सबैजना साथीले रारा चाउचाउ जित्नुहोला, अबको यो हप्ता कसले जित्नुहुन्छ उहाँलाई चाहिँ मेसेज आउँछ भन्दै, आजको बसाइबाट म काली दिदी जान्छु, राम्ररी बस्नु है त, नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले अपराह्नको ठिक चार बज्यो।

0: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
1: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु।
0: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
5: रेडियो दिदी बहिनी 95.2 मेगा

0: महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ, त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्ने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0674420227
3: 420027।
2: सम्पर्क मोबाइल नम्बर 9857225597
3: 9811918।
5: मङ्सिर 10 गतेदेखि 25 गतेसम्म तदनुसार सन् 2020 नोभेम्बर 25 डिसेम्बर 10 तारिकसम्म मनाइने लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान भव्यताका साथ सफल पारौं।
6: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेघहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
7: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
8: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
7: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
8: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
7: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
8: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
7: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003, 420001, मोबाइल नम्बर 9856219917, 9856336567 र 9451207636।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने
10: अत्याधुनिक प्रयोगशाला
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0615774444, 543333।
11: रेडियो दिदी बहिनी 95.2 मेगा

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय को सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज को सहकार्यमा कुसुमा नगरपालिका पर्वत
1: निकट मा दिदी बहिनी विकट मा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.2।

तिम्रो लागि मुटु भरि मेरो प्यार छ, डोन्ट वरी बेबी आजको सरकार छ, मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस, म चाहिँ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी, डोन्ट बी पुलिस, वरिपरि नजरकोमा हेर्छ।

0: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
1: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु।
0: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ, त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: बागडुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 227,
3: 24 027।
2: सम्पर्क मोबाइल नम्बर 98572597,
3: 98511 81918।
5: मङ्सिर 10 गतेदेखि 25 गतेसम्म तदनुसार सन् 2020 नोभेम्बर 25 डिसेम्बर 10 तारिकसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 227,
3: 24 027।
2: सम्पर्क मोबाइल नम्बर 98572597, 98551।

0: महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
1: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
2: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
4: अध्यापन हुने विषयहरू
5: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
4: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो
0: अहिले साँझको ठिक 6 बजे

0: को क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीसीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली नेटवर्क डट कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो महाधिवेशनमा उम्मेद्वारहरूले प्यानल वा गुट बनाएर चुनाव लड्न नपाउने व्यवस्था गरेको छ चितवनको भरतपुरमा भोलि असार 7 गतेदेखि 9 गतेसम्म हुन लागेको महाधिवेशनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले आचार संहिता जारी गर्दै प्यानल वा गुट बनाउन निषेध गरेको हो निर्वाचन पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुने र गुटगत आधारमा प्रचार प्रसार गरे कार्यवाही हुने आयोगले जनाएको छ आचार संहिता अनुसार उम्मेद्वारहरूले महाधिवेशन स्थलमा ब्यानर पम्पलेट वा फ्लेक्स प्रदर्शन गर्न पाउने छैनन् महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ संशोधित विधान अनुसार राष्ट्रपाको केन्द्रीय समितिमा 100 जना निर्वाचित हुने व्यवस्था छ महाधिवेशनको पूर्व सन्ध्यामा भरतपुरमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकमा सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्न अपील गर्नुभएको छ
3: मैले भने यो कार्यकक्ष र यो कोठा एउटा इतिहास भएको छ यही कोठाभित्र कैयौं निर्णयहरू भए यही कोठाभित्र पार्टीका महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरूमा हस्ताक्षर भए र यही कोठाभित्र मलाई गिरफ्तार गर्न हत्करी सहित प्रहरीहरू पनि छिरेकस कारण यो कोठा असाध्यै महत्वपूर्ण छ साथीहरू मैले भने यो बैठक पनि असाध्यै महत्वपूर्ण छ
2: बैठकमा भावुक बन्दै सभापति लामिछानेले पार्टी स्थापना गर्दा नागरिकता जुटाउन परेको सकसदेखि आफ्नो कार्यकक्षमा प्रहरीले हत्कडी लगाएको सम्मका उतार चढ़ावहरू स्मरण गर्नुभएको छ उहाँले राष्ट्रपा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको जगमा उभिएको प्रश्न पार्दै आन्तरिक लोकतन्त्र र निष्ठामा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ
3: यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग बलिदान संघर्षहरूको सम्मानको छगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानी उचाइको कारणमा उभिएको हुनाले पसल खाएको हुनाले नै हामी एक पराकिलो दृश्य देख्न पाइरहेका छौँ त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिले विमुख हुने छैनौँ म कहिले विमुख हुने छैन मैले यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु
4: राष्ट्रपाको महाधिवेशनमा मुख्य राजनैतिक दलका शीर्ष नेताहरू सहभागी नहुने भएका छन् एमाले र नेकपा जस्ता प्रमुख दलहरूले आफ्ना मुख्य नेतृत्वलाई नपठाई तल्लो वरियताका नेतालाई प्रतिनिधि तोकेका छन् एमाले आफ्नो वर्तमान पदाधिकारी टोली भन्दा बाहिरबाट पूर्व पदाधिकारी प्रदीप ग्यवालीलाई पठाउने निर्णय गरेको छ भने नेकपाबाट वर्षमान पुन सहभागी हुने भएका छन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अहिले आन्तरिक छलफलमै रहेको जनाएको छ राप्रपाका तर्फबाट भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्गेन आफै सहभागी हुने निश्चित भएको छ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जनमत पार्टीका सीके रावत पनि राष्ट्रपाको महाधिवेशनमा सहभागी हुनुहुने राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ राष्ट्रपाको महाधिवेशन भोलि चितवनको भरतपुरमा उद्घाटन हुँदैछ सभापति लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको राष्ट्रपाले जनाएको छ राष्ट्रपाको महाधिवेशन उद्घाटन समारोहमा 13 14 नेताले मात्रै बोल्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो अरू नेतालाई बन्द महाधिवेशन स्थलमा देशभरका नेता कार्यकर्ताहरू पुग्ने क्रम जारी छ
2: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारको 100 दिनको कार्य सम्पादनको औपचारिक समीक्षा गर्ने भएको छ सिंहदरबारमा आज बसेको कंग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारका प्रतिबद्धता र कार्यान्वयनको अवस्थाबारे गहन विश्लेषण गरी आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकार गठन भएको 100 दिन पुग्दै गर्दा यस अवधिमा भएका काम कार्यवाही र उपलब्धिहरूको वस्तुगत समीक्षा गर्ने निष्कर्ष निकालेको छ महामन्त्री प्रदीप पौडेलले सरकारका बाचाहरू र यथार्थबीच

0: ठूलो खाडल देखिएको भन्दै सरकारको 100 दिनमा 100 काम कार्यक्रम पूर्ण रूपमा असफल भएको दावी गर्नुभयो। सरकार आफैले अघि सारेको योजनाहरूमा छलफल समेत हुन नसकेको उहाँको भनाई छ। मन्त्रालयका गतिविधिमाथि नजिकबाट निगरानी राख्न कंग्रेसले मन्त्रालयगत रूपमा संयोजकहरू समेत तोकेको छ। बैठकले संसदीय दल र पार्टी बीचको समन्वयलाई थप बलियो बनाउने तथा संसदमा कंग्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मंगसिरमा गर्ने गरी जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। काठमाडौँमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले आगामी मंगसिर 26, 27 र 28 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा मूल आयोजक समिति समेत गठन गरिएको छ। प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन र असोज 15 देखि 24 गतेसम्म 7 वटा प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ। भदौ मसान्तभित्र जिल्ला अधिवेशन सक्ने जिल्ला मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने राप्रपाले जनाएको छ। त्यस्तै कार्तिक 11 देखि 30 गतेभित्र सक्रिय सदस्यहरू मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गरिनेछ भने यसपटक प्रतिनिधि चयन गर्दा युवाहरूको प्रतिनिधित्व अनिवार्य सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। बैठकले वर्तमान सरकारको झन्ने 100 दिनको काम कार्यवाहीप्रति गम्भीर आशंका व्यक्त गरेको छ। सरकारले सुशासन र पारदर्शिताका वाचा गरे पनि व्यवहारमा ठूलो खाडल देखिएको आरोप राप्रपाले लगाएको छ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पाँचथर पुगेर समयमा काम नसक्ने ठेकेदारहरूलाई अर्को धम्की दिनुभएको छ। सम्झौता अवधिभित्र काम नसक्ने ठेकेदारहरूलाई कुनै पनि हालतमा नछाड्न निर्देशन दिँदै मन्त्री लम्सालले समयमा काम नगर्ने ठेकेदारलाई थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन भन्नुभएको छ। यसअघि नागढुङ्गा मुगलिन सड़क खण्डको अनुगमनका क्रममा पनि उहाँले ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो, जसको अहिले चौतर्फी आलोचना भइरहेको छ। मेची मध्यपहाड़ी र तमोर करिडोर खण्डको स्थलगत निरीक्षणका लागि पाँचथर पुग्नुभएका मन्त्री लम्सालले आयोजना प्रमुख र सुरक्षा निकायका अधिकारीहरूसँग कड़ा रूपमा प्रस्तुत हुनुभयो। योजनाहरू समयमै नसकिनुमा प्रशासनिक संयन्त्रकै कमजोरी रहेको औल्याउँदै उहाँले संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। मन्त्री लम्सालले पटक पटक म्याद थपिँदा पनि काम नगर्ने कम्पनीहरूको ठेक्का तत्काल तोड्न आदेश समेत दिनुभएको छ।
1: कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट 2193 जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको आज चितवनमा सम्पन्न 5 औं दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो। समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासमा जोड़िएको बताउनुभयो। दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उपाधिलाई प्रमाणपत्र मात्र नमानी राष्ट्र र समाजप्रतिको जिम्मेवारी सम्झेर काम गर्न आग्रह गर्नुभएको छ। विद्यार्थीहरूले सिकेको ज्ञान र सीपले देशको कृषि पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको शुरूआत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। हामीसँग जावला खेलमा भोटो देखाइयो लगायतका खबर बाँकी नै छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: फ्री एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र

0: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
0: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कानून मिचेर कर्मचारी नियुक्त गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मेडिकल अफिसर र कन्सल्टेन्ट लगायतका प्राविधिक पदहरूमा नियम विपरीत नियुक्ति गरिएको भन्दै डाक्टर अमित झाले अख्तियारमा उजुरी दिनुभएको हो। उजुरीमा अस्पतालहरूले रिक्त पदहरू भर्दा खुल्ला प्रतिस्पर्धा नगराएको, सार्वजनिक सूचना ननिकालेको र पहुँचका आधारमा निश्चित मानिसहरूलाई जागिर खुवाएको आरोप लगाइएको छ। छ महिनाका लागि मात्र अस्थायी नियुक्ति गर्न पाउने नियमको दुरूपयोग गर्दै राजनैतिक र व्यक्तिगत सम्बन्धका आधारमा पटक पटक तिने व्यक्तिहरूलाई भर्ना गरिएको उजुरीमा उल्लेख छ। यस विषयमा स्वास्थ्य मन्त्रालय र मन्त्रीको सचिवालयलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएपछि अख्तियार जानु परेको उजुरीकर्ताले बताउनु भएको छ। उजुरी मार्फत विगत केही वर्ष यता भएका सबै नियुक्तिहरूको निष्पक्ष छानबिन गर्न, गैर कानूनी रूपमा राखिएका चिकित्सकहरूलाई हटाउन र खुल्ला परीक्षाका माध्यमबाट योग्य जनशक्ति भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ।
4: वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा अनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुग्नु भएको थियो। मणि माणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणहरूको बाक्लो भीड़ लागेको थियो। रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाबाहाल, मंगल बजार, टंगाल, इटिटोल, कुमारीपाटी, मानभवन हुँदै जावलाखेल पुर्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलन अनुसार यस वर्षको रथयात्रा समेत सम्पन्न भएको छ। यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ। मच्छिन्द्रबाल स्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत रूपमा शुरू भएको थियो। करिब 1600 वर्ष अघि शुरू भएको मच्छिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौथीसम्म चल्छ।
3: नेपाल प्रहरीले गोली चलाएर तीनजना लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले ललितपुर र काठमाण्डुको सीमाना बालकुमारी फूलमुनिबाट 302 ग्राम खैरो हेरोइन सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिन 3 राउण्ड गोली चलाउनु परेको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेहरूमा पर्साका किशोर प्रसाद ओझैया, कैलालीका अशोक भूल र सप्तरीका निरज कुमार मण्डल रहेका छन्। प्रहरीले चलाएको गोली लागेर घाइते भएका मुख्य कारोबार ओझैयाको खुट्टामा चोट लागेको छ। उनको अस्पतालमा अहिले उपचार भइरहेको छ। निरज कुमार मण्डलको साथबाट प्रहरीले खैरो हेरोइन बरामद गरेको हो। ब्यूरोका एसएसपी सुभाष बोहराका अनुसार पक्राउ परेका ओझैया यसअघि पनि लागू औषध मुद्दामा जेल परेर छुटेका व्यक्ति हुन्।
4: निरन्तरको वर्षाले सड़क भाँसिने र पहिरो जाने क्रम बढ़ेपछि मेची र पृथ्वी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। इलामको रारदुवाली भन्ज्याङ खण्डमा सड़क भाँसिने जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। एम्बुलेन्स र अत्यावश्यक गाड़ीले भने प्रहरीको समन्वयमा यात्रा गर्न पाउनेछन्। यसै गरी पृथ्वी राजमार्गको नागढुङ्गा 9 बिसे मलेखु खण्डलाई खुला राख्न प्राविधिक टोली खटाइएको छ। झ्याप्ले खोला र परेवा भीर सहित पहिरोको जोखिम भएका ठाउँहरूमा एक्सका भेटरहरू तयारी अवस्थामा राखिएका छन्। सड़क अवरूद्ध भएमा सिधै सम्पर्क गर्न आयोजनाले कर्मचारीहरूको फोन नम्बर समेत सार्वजनिक गरेको छ।
3: महोत्तरीको बर्दिवास नगर क्षेत्रका चुरेका बस्तीमा डमरू सहितको बाघे पाठ देखिए पाटे बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। लगातार पशु वस्तुमा मारिरहेको वन्यजन्तु बच्चा सहितको पाटे बाघ भएको पहिचान भएपछि चुरे क्षेत्रका बासिन्दाले बाघलाई बस्ती पस्न नदिन वन अधिकारीहरूसँग गुहार मागेका छन्। बर्दिवास तीनका वडाध्यक्ष विराट विष्टका अनुसार विगत चार दिनदेखि पाटो डाँडा क्षेत्रमा गोठ र खोरबाटै बोका बाख्रा तथा सुँगुर हराउने गरेका थिए। बाघ गाउँ पस्न थालेपछि खेतबारीमा हिँडडुल गर्न समेत डर भएको स्थानीय ओम बहादुर खड्काले बताउनुभयो। चुरे क्षेत्रका सामुदायिक वन र वन कार्यालयहरूले स्थानीयलाई साँझपख एक्लै हिँडडुल नगर्न, चनाखो रहन र आफ्ना घरपालुवा वस्तुहरूलाई गोठ वा खोरमा सुरक्षित राख्न अपील गरेका छन्।
4: म्याग्दीमा निर्माणाधीन 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले आयोजनाका मुख्य भौतिक संरचनाहरूको प्राविधिक परीक्षण शुरू गरेसँगै आयोजना उत्पादनको नजिक पुगेको हो। रघुगंगा गाउँपालिकामा बनेको बाँध र पानी ठिग्राउने पोखरीमा शुक्रबारदेखि पानी हालेर परीक्षण थालिएको छ भने 6 किलोमिटर भन्दा लामो मुख्य सुरुङमा भोलि आइतबारदेखि पानी भरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण र राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राख्दै नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको हो। हाल देशभर 15,87,000 हेक्टर भन्दा बढ़ी जमीनमा सिंचाई सुविधा पुगेको मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार निर्माणका क्रममा रहेका र मरमत गर्नुपर्ने पुराना आयोजनालाई समयमै सक्ने गरी काम अघि बढ़ाइनेछ। व्यवसायका कारण सुस्त बनेको भेरी बबई डाइभर्सन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई गति दिन सरकारले विशेष जोड़ दिने भएको छ।
2: मध्य प्रदेश सरकारको आन्तरिक आय बढ़ाउन घर जग्गा रजिस्ट्रेशन र सवारी साधन कर मुख्य स्रोत बनेका छन्। चालू आर्थिक वर्षको 11 महिनामा प्रदेश सरकारले 30,17,14,73,000 रूपियाँ राजस्व संकलन गरेको छ, जसमा आन्तरिक स्रोतबाट मात्रै 4,59,33,00,000 भन्दा बढ़ी रकम संकलन भएको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ। बजारमा देखिएको आर्थिक तरलताका कारण घर जग्गा तथा नयाँ सवारी साधनको कारोबार गर्दा यस वर्ष सोचे जस्तो राजस्व उठ्न नसकेको मन्त्रालयले जनाएको छ। साथै गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा राजस्व संकलन गर्ने सरकारी कार्यालयहरूमा पुगेको क्षतिले पनि मालपोत र यातायात क्षेत्रको आमदानीमा असर पुगेको मन्त्रालयले जनाएको छ।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि थप छलफलका लागि पाकिस्तानका गृहमन्त्री मोहसिन नाकवी इरान पुगेका छन्। मुख्य मध्यस्थताकर्ताको भूमिकामा रहेको पाकिस्तानका गृहमन्त्री नाकवीले इरानी विदेश मन्त्री र आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। मध्य पूर्वमा जारी युद्ध अन्त्य गर्ने समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नै देशबाट डिजिटल माध्यम मार्फत हस्ताक्षर गरेपछि शुक्रबारका लागि तय भएको प्रत्यक्ष वार्ता स्थगित भएको थियो। वार्ता स्थगित भए पनि प्रारम्भिक शान्ति सम्झौतालाई अगाडि बढ़ाउन अमेरिकी शीर्ष कूटनीतिज्ञ स्टीभ विटकफ स्विजरल्याण्ड प्रस्थान गरेका छन्। ट्रम्पका दूत जेरेड कुस्नर पनि वार्ताका लागि त्यहाँ पुगिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
2: नयाँ युद्ध विराम सम्झौता भए पनि इजरायली सेनाले दक्षिणी लेबलानमा हिजबुल्लाह विरूद्धको सैन्य कार्यवाही जारी राख्ने जनाएको छ। हिजबुल्लाहको आक्रमणमा 4 इजरायली सैनिक मारिएपछि इजरायलले जवाफी कार्यवाही गरेको हो। अमेरिका र कतारको मध्यस्थतामा इजरायल र हिजबुल्लाह बीच युद्धविराम पुनस्थापना गर्ने सहमति भए पनि त्यहाँ अझै तनाव कायम छ। लेबलानको दक्षिणी क्षेत्रमा इजरायली सेनाले बमबारी गर्दा 5 जनाको मृत्यु भएको छ। हिजो मध्यरातीदेखि आज बिहानसम्म नाबाती सहित 1 दर्जन भन्दा बढ़ी ठाउँमा इजरायलले हवाई आक्रमण र गोलाबारी गरेको लेबनानको सरकारी संचार माध्यमले बताएको छ।
1: अब खेल खबर। जारी फिफा विश्वकप फुटबलमा आज राति बलिया टोलीहरू आमने सामने हुँदैछन्। आज राति पाउने 11 बजे स्वीडेन र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुनेछ। यस्तै समूहको शीर्ष स्थानका लागि राति पाउने 2 बजे जर्मनी र आइभरी कोस्ट मैदान उत्रनेछन्। भोलि बिहान भने इक्वेडर र कुराकाउ तथा ट्युनिसिया र जापान बीच खेल हुने तालिका छ। हाइटी र टर्की भने प्रतियोगिताबाट बाहिरिएका छन्। ब्राजिलले हाइटीलाई 3-0 हराउँदै पहिलो जित दर्ता गरेको छ। अर्को खेलमा पारागुएसँग 1-0 हारेपछि टर्कीको विश्वकप यात्रा सकिएको छ।
2: जनकपुर धाममा राम जानकी अन्तर्राष्ट्रिय रंगशाला बन्ने भएको छ। मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि नै यसको निर्माण कार्य शुरू हुने जानकारी दिएका हुन्। बजेटमा खेलकुद विकासका लागि विशेष योजना ल्याइने र प्रदेशका 8 जिल्लाका खेल मैदानहरू सुधार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: राष्ट्रपा महाधिवेशनमा गुटगत प्यानल बनाएर चुनाव लड्न निषेध। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाका लागि सभापति लामिछानेको अपील। पुराना दलका शीर्ष नेताहरू सहभागी नहुने। एमाले र नेकपाले तल्लो वरियताका नेता पठाउने। कंग्रेस आन्तरिक छलफलमा।
2: सरकारको 100 दिनको काम कार्यवाहीबारे कांग्रेसले समीक्षा गर्ने। संसदमा थप सशक्त हुने निर्णय। राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंगिरमा कार्यतालिका सार्वजनिक, युवाहरूको प्रतिनिधित्व बढ़ाउने।
1: पूर्वाधार मन्त्री लम्सालको फेरि अर्को धम्की, समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउन निर्देशन। कृषि तथा वन विज्ञान विश्वविद्यालयका 2000 बढ़ी विद्यार्थी दीक्षित।
2: अमेरिका इरान बीच थप वार्ताका लागि पाकिस्तानी गृहमन्त्री तेहरानमा। अमेरिकी कूटनीतिज्ञको टोली स्विजरल्याण्ड प्रस्थान। युद्ध विरामकै बीच हिजबुल्लाह विरूद्ध इजरायली सैन्य कार्यवाही जारी।
1: र विश्वकपमा आज राति स्वीडेनले नेदरल्याण्डसको सामना गर्ने, अर्को खेलमा जर्मनी र आइभरी कोस्ट खेल्ने। हाइटी र टर्कीको विश्वकप यात्रा समाप्त, जनकपुर धाममा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

टेकको वाइफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले साँझको ठिक 7 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: Tawan Pugnikram, Jari Tha. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन प्रतिनिधि 4,200 भन्दा बढ़ी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएको छ। त्यसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने देखिएको छ। विधानतह सभापतिले

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: Yeah, boy, look out for that. Look out for the way you're shooting at.
1: Oof, आज पनि मातिएर आएछन्। होइन, कति ढोक्न सके होला भने?
0: कति बेर लगाएकी जाबो ढोका खोल्न पनि?
1: होइन, तपाईँलाई आफ्नो स्वास्थ्यको, मेरो अनि लालावालाको अलिकति पनि ख्याल छैन? जहिले पनि यसरी रक्सी मात्र धोकेर जीवन चल्छ? आफ्नी बहिनीमा कहाँबाट कहाँ पुगिसके? आफ्नो भने भएको यही घरबार पनि जाला भन्ने डर।
2: धुमपान र मध्यपान जस्ता खराब आचरणहरूबाट टाढा रहौ, सुखी अनि स्वस्थ जीवन बिताउ।
3: महाशिला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बालाकोट पर्वत।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भारी वर्षाको जोखिमपछि इलाममा राति सवारी साधन चलाउनलाई रोक। सुनसरी र मोरङका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, सतर्क रहन आग्रह।
1: नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रयस्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ।
0: मक्सिर 26 गतेदेखि राप्रपाको महाधिवेशन हुने, भोलिदेखि शुरू हुने राजसपा

0: पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पूरा, केन्द्रीय सदस्यका लागि निष्पक्ष निर्वाचन हुने,
1: स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
0: कम्बोडियामा नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुने, नतिजा छिटो ल्याउन उत्तर पुस्तिका जाँचमा हतार नभएको शिक्षा मन्त्रीको भनाई, सहकारी पीड़ितको रकम फिर्तामा दलहरूको असहयोग,
2: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो।
0: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु, मध्यराती जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्यूटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाई क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिन भन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साहित बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट शुरूआत गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनैतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरे को हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सीआईएनसँग कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
5: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि भइरहेको अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउन खाइ भयो। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू उम्मेद्वारहरूले के बुझिदिनुहुन्न, समर्थकले के बुझिदिनुहुन्न भने यो चाहिँ पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको दीर्घकालीन हित पर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ गुट विभाग गर्ने, अन्तरिम विभाजन गर्ने कुरालाई कम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रीकृत छ प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम दिएको नेताहरूलाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्ने तर्फको लागि त्यो आचार संहिता आएको भने पनि समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउनलाई नै हो।
4: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
1: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपिल गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15 24 गतेसम्म सातै प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
6: राप्रपाको केन्द्रीय महाधिवेशन मंगिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौं। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मंगिरको 7 गते भित्रमा मंगिरको 7 गते पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने गरी तालिका पनि सार्वजनिक गरेका छौं।
4: तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्रै केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको स्पष्ट पारेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै नतिजा छिटो प्रकाशन गर्न आवश्यक जनशक्ति थप गरिएको, सम परीक्षणका लागि उत्तर पुस्तिका काठमाडौँ ल्याउनुपर्ने व्यवस्था हटाइएको तथा परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताउनु भएको हो। मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा 12 को उत्तीर्ण प्रतिशत करिब 8% बढ़ेको दावी पनि गर्नुभएको छ। आगामी 3 दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेका सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
7: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरूरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
4: यसैबीच मनसून सक्रिय भएसँगै भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग, मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढ़ेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढ़ी काठ तथा गोलिया बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
8: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भएको छ त्यो सूचना लिएर हिँड्ने र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क समन्वय गर्ने भन्ने हो त्यसको। तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको हो।
4: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जून 24 अर्थात असार 10 गते एनआरएनए एनसीसी कम्बोडियाको नोम पेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनु पर्ने दूतावासले जनाएको छ। साझा खबरमा अब विदेशको खबर। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार नावाटिया जिल्लाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको हो भने 12 जना भन्दा बढ़ी घाइते भएका छन्। इजरायली सेनाले भने हिजबुल्लाहले आफ्ना फौजमाथि 50 भन्दा बढ़ी रकेट प्रहार गरेको दावी गरेको छ। इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा, फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भेट्दैछन्। राति पौने 2 बजे दुवै टोलीबीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने 6 बजे शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बेहोरेको इक्वेडर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। समूह एच अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डी को विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
0: सुशीला श्रेष्ठ। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या।
2: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ।
0: विभिन्न बहानामा ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको संचालकहरूको भनाई। रिपोर्टसँगै गीत संगीत र भाकामा आइरहेको विचलन। विशेष संवाद श्रृंखला शनिबार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिना का लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। ललितपुरको जावला खेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। वर्षा र सहकालका देवता मानिने राजौ मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो सार्वजनिक गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असूल गर्न नसक्दा समस्या परेको छ। समयमै ऋण नतिर्ने ऋणीहरूको संख्या बढ़दै जाँदा ऋण असूलीमा समस्या भएको बताइएको छ। सहकारीहरूले पटक पटक फोन पत्राचार मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन।
12: ऋणीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौं भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी सञ्चालक तनावमा छन्। सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ।
13: हामीले घरभेट कार्यक्रम गर्यौं, चिठी पत्र गर्यौं, फोन मार्फत खबर गर्यौं, अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गर्यौं। त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो। लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ।
12: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन्। अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि, व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत रहेको बताएका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाइ छ। शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट:
2: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाता नकिन्नमा खर्च गरिदियो। त्यसमा चाहिँ त्यो विशेष गरी यो कोभिड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न डुबेका छन्। अलिकति राजनीति पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर भने त्यस्तो खालको वातावरण देखिरहेको छ। अब त्यो नतिर्यो भने के गर्ने हुन्छ? कानुन पनि त्यस्तो छैन।
12: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो। ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ। मिलिजुली बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही:
14: बचतकर्ताको बचतका लागि जति चाहिँ कानुनी कडाई गरिदिएको छ त्यति चाहिँ ऋण असुलीका लागि कानुनी कडाई गरिदिएको छैन। त्यस कारणले कानुनी कडाई गरिदियो भने त्यो ऋण असुली हुन्छ अनि हामीले पनि बचतकर्ताको बचत गर्न सक्छौँ।
12: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार कानूनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यावहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ। सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री:
15: लगभग धेरै सहकारीहरू समस्यामा पर्नुको एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ। राजुराको लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीड़ित छन्। यसको लागि प्रष्ट कानून बनाएर असुल उपरका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला, सबैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लगभग सञ्चालनमा ठूलो समस्या छैन।
12: खराब ऋण नियन्त्रण, ऋणीलाई कानूनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन्। ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था आउन सक्ने सञ्चालकहरूको भनाइ छ। शर्मिला रोकाया, सीआईएन, रेडियो बुढीनन्दा, कोल्टी, बाजुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गीत संगीत र भाकामा आइरहेको विचलन:
16: आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्। अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्।
0: श्रष्टा र गायकले सावधानी अपनाउनु पर्ने शनिबार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष। हिजो आज दैनिक दर्जनौ गीत रेकर्ड गरिन्छन् भने ती गीतमा भिडियोहरू पनि छायांकन भइरहेका हुन्छन्। तर गीत संगीत र भाकामा आइरहेको विचलन र पुराना भाकालाई नयाँ रूप दिनका लागि आवश्यक सावधानीका बारेमा साथी लील प्रकाश चन्दले वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीसँग कुराकानी गर्नुभएको छ।
16: जस्ताको तस्तै त गाउँमा गाउने गीतलाई अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नु पर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ, तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही हो।
18: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला, कस्तो लाग्छ?
16: पछिल्लो संस्कृति पछिल्लो चाहिँ गीत संगीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ, अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत संगीत व्यावसायिक भन्यो नि, हामी गीत संगीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ, एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै गरियो, तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत संगीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए, त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ, सबै भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत संगीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ
18: विकृति चाहिँ केतिर भाषा हो कि अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ?
16: आजभोलिका गीतहरू के पाउनुहुन्छ भन्नुभयो नि दाजुले, त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्, ती बारेमा कुरा गरेँ मैले।
18: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उड्वर्ष भयो, के कुराले चाहिँ यसमा मुख्य भूमिका खेल्छ
16: सर? खास चाहिँ आफू जिम्मेवार भएर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन्, मेरो फलोअरहरू हुन्छन् र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृतिजन्य चाहिँ संस्कृति चाहिँ कम हुँदै जान्छ जस्तो लाग्छ मलाई।
18: केही पशु त छ कि अलिकति उहिले नै प्रविधिको जोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा?
16: त्यो त धेरै पशु त हुन्छ नि, पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कुलले जीवनका हामीसँग रेकर्डहरू छैनन्, स्कुलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कुल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो, ती कुराहरू त हामीले सबै गुमायौँ नि। त त्यसपछिको चाहिँ अहिले अब भएका जे जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन् अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थियो ती टुटीफुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो
18: एउटा कलाकारको रूपमा यसको आमदानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि, अहिले कलाकारले आमदानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिर बाद एक प्रकारको होला, तर त्यो मात्रै होइन, विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
16: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म। अलिकति आमदानीको स्रोत भनेको हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
0: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहतानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाजको आज तेस्रो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएन को फेसबुक पेज, वेबसाइट cinखबर.com, यूट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा कृषि क्षेत्रमा महिलाको श्रम सहभागिता 70% भन्दा बढ़ी रहेको विभिन्न अध्ययनहरूले देखाउँछन्। बाढ़ी, खडेरी, असिना, किरा तथा रोगको प्रकोप हुँदा सबैभन्दा बढ़ी प्रभावित हुने मध्ये महिला किसान पनि हुन्। उत्पादन घट्छ, आमदानी गुम्छ, ऋण पनि थपिन्छ, तर राहत, बीमा र सरकारी सहयोगमा भने उनीहरूको पहुँच अझै सीमित देखिन्छ।
0: आज हामी बुझ्नेछौ विपदले महिला किसानलाई कसरी असर गर्छ, राहत र सेवा कसरी पाइन्छ, कृषि बीमा र अनुदानमा महिला पहुँच कस्तो छ, सेवा लिन कहाँ जाने, के कागजात चाहिन्छ,
1: विपदपछि राहत वा सरकारी अनुदान कसरी लिने, के तपाईलाई थाहा छ? हामीले केही महिला किसानसँग यही प्रश्न गरेका थियौं।
2: नमस्ते, मेरो नाम पुष्पा थापा, म लालमदे नगरपालिका 15 देखि। कृषि राहतको बारेमा मैले सुन्न चाहिँ सुनेको छु, स्थानीय ओडा कार्यालयहरूबाट र नगरपालिकाबाट पनि कहिलेकाहीँ राहतहरू वितरण गरिरहेको हुन्छ भन्ने सुनेको चाहिँ छु, तर अहिलेसम्म मैले पाएको छैन र कृषि बीमा पनि गरेको छैन। अहिलेसम्म कृषि बीमाबाट चाहिँ राहत पाइन्छ भन्ने सुनेको चाहिँ छु, तर मैले अहिलेसम्म बीमा पनि गरेको छैन र सेवा सुविधा पनि लिन पाएको छैन।
3: नमस्कार, म 5 नम्बर वार्डबाट लालबन्दी अम्बिका घिमिरे। राहत लिनको लागि ओडा कार्यालय जानुपर्छ जस्तो लाग्छ। त्यहाँ गएर फर्म भरिसकेपछि एनजीओ आईएनजीले पनि दिन्छ, कहिले काहीँ विभिन्न सरकारहरूले पनि दिएको भनेको सुनेको छु, मैले अहिलेसम्म पाएको छुइन।
4: नमस्कार, म प्रतिभा।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले रातिको ठिक 8 बज्यो।
7: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको स्थापनापछि पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। देशभरका 77 जिल्लाका प्रतिनिधि तथा शुभेच्छकहरू मध्ये अधिकांश आज बेलुकीसम्म चितवन पुगेका छन्। भोलि हुने उद्घाटन सत्र भरतपुर स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा हुनेछ भने असार 8-9 गतेको बन्द सत्र चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। कस्तो छ त महाधिवेशनको तयारी? एक सामग्री सहकर्मी माधव तिमिर सेनाबाट।
8: राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले दिउँसो 2 बजेदेखि शुरू हुने उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरिएको जानकारी दिनुभएको छ। उहाँले पार्टी वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पनि भोलि चितवन जाने र सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो।

0: प्रधानमन्त्री पनि आउनुहुन्छ, सभापतिले उद्घाटन गर्नुहुन्छ, केही गेस्टहरू पनि केही दुई चार शब्द राख्नुहुन्छ अनि त्यस पछाडि कार्यक्रम समाप्त।
1: महाधिवेशनको प्रमुख चासो नेतृत्व चयन हो। पहिलो पटक भएको महाधिवेशनमा रासोपाको नेतृत्व सहमतिबाट र पदाधिकारी सहित केन्द्रीय सदस्य निर्वाचनबाट छान्ने तयारी छ। त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भनिएको छ। राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र चापागाईले महाधिवेशन सहमति र एकताका साथ सम्पन्न भए राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश दिने बताउनुहुन्छ।
2: त्यहाँभित्रको महाधिवेशन सहमतिमा जान्छ वा कसरी जान्छ भन्ने कुराले बढी म्याटर गर्छ। सहमतिमै गयो, एक रूपमा गयो, त्यसले राष्ट्रको लागि राम्रै गर्ला, ठिकै गर्ला, सरकार पनि अलि बलि अवस्थामा रहला, बाहिरी शक्तिहरू खेल्ने ठाउँ पनि त्यति धेरै नहोला। तर त्यो महाधिवेशनमा पनि अब प्रश्न भन्दाखेरि बालानी फ्याक्टर र रवि फ्याक्टर अहिले पनि छ, नभएको होइन। महाधिवेशनमा चाहिँ फ्याक्टर रवि फ्याक्टर कसरी उत्रिन्छ भन्ने कुराले नै यसको भविष्य निर्धारण गर्छ जस्तो लाग्छ सर मलाई।
1: नेतृत्व चयन भन्दा धेरै चासो उद्घाटन सत्रमा देखिएको छ। यसअघि दलहरूको महाधिवेशनको अन्य प्रतिस्पर्धी दलका शीर्ष नेताहरू गएर सम्बोधन गर्ने परम्परा रहिआएको छ। तर यसपटक रासोपाको महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्का पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कंग्रेसका सभापति गगन थापाले प्रतिनिधि पठाएर टार्ने देखिएको छ। एमालेका नेता ऐन महरले थाहा संचार नेटवर्कसँग कुरा गर्दै पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण उपस्थित हुने सम्भावना कम रहेको जानकारी दिनुभयो।
3: अब यसमा निश्चित भइसकेको छैन, अब सम्भवत पार्टी अध्यक्ष जाने सम्भावना कम छ, अब स्वास्थ्य पनि ठिक छैन, सम्भवत जानुहुन्न होला, अरू कोही नेता जानुहुन्छ।
1: केही दिन अघि जाने बताउनुभएका प्रचण्डले पनि अन्तिममा नेता वर्षमानलाई पठाउने अनुमति दिनुभएको छ। कंग्रेस सभापति गगन थापा पनि सहभागी नहुने करिब पक्का जस्तै छ। कंग्रेसका नेता तथा सचेतक निष्कल राईले पार्टीका तर्फबाट कुनै न कुनै पदाधिकारी सहभागी हुने भए पनि सभापति जानेबारे जानकारी नभएको बताउनुभयो।
4: त्यसको पनि जानेको छुइनँ, पार्टीको तर्फबाट कोही न कोही पदाधिकारी जानुहुन्छ।
1: राजनीतिक विश्लेषक राजेन्द्र चापागाईले नयाँ राजनीतिक शक्तिको उदय र आफ्नै दलभित्र देखिएको आन्तरिक असहजताका कारण पुराना दलका ठूला नेतामा हीनताबोधको मनोविज्ञान देखिएको टिप्पणी गर्नुभएको छ।
2: हिमिलेसन फिलिङ पनि होला, हिनताबोधको फिलिङ पनि होला, किनकि स्वस्थ नसुस्तीको पार्टी चाहिँ दुईटाको बहुमत अचार आइदियो, एउटा सक दिने गरेर आइदियो र आफ्नै पार्टीभित्रको फेरि अहिले गन्जागोल रहिरहेको बेला त्यो पार्टीलाई पार्टीको रूपमा ठूलो पार्टीको रूपमा गर्न अलि हिनताबोध भएको कारणले गर्दा उहाँहरू जान नखोजेको होला, तर यसले लङ टर्ममा चाहिँ राम्रो गर्दैन भन्ने लाग्छ मलाई।
1: अर्का राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर हेमराज सुवेदी पनि रासोपाले यो महाधिवेशनबाट चुनावबाट मुखरित भएको जनताको आशालाई निराशामा नबदल्ने संकल्प सहितको सन्देश दिनुपर्ने बताउनुहुन्छ।
5: उहाँको एउटा सन्देश त के हो भन्दाखेरि हामी एकजुट छौ, यसलाई ताम झाम र मोज मस्ती होइन कि हामीले सुशासनको अक्षरशः पालना गर्छौ र हामीले फरक रूपले शासनलाई फरक रूपले जनताका समस्याहरू चाहे पूर्वका समस्या हुन् चाहे हिमाली भेगका समस्या हुन् चाहे पश्चिमका चाहे उत्तरका हुन् जनताका समस्या हामी निराकरण गर्न हामी कटिबद्ध छौ भन्ने नै त्यो किसिमको सन्देश दिनुपर्छ।
1: महाधिवेशन व्यवस्थापनका लागि पार्टीले 18 उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ। करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको यस महाधिवेशनको खर्च प्रतिनिधिको दर्ता शुल्क तथा पार्टी सदस्य र शुभेच्छुकहरूको सहयोगबाट जुटाइने भनिएको छ। प्रतिनिधि चयनका लागि पार्टीले 19 फरक फरक प्रक्रिया अपनाएको थियो। वडा, पालिका र जिल्ला तहका अधिवेशनहरू सम्पन्न भएपछि प्रतिनिधिहरू चयन गरिएको हो।
6: रासोपाको महाधिवेशनमा प्रतिनिधि संख्या मात्रै 4,000 हुने बताइएको छ। उद्घाटन सत्रमा हुने उपस्थितिले भरतपुरका अधिकांश होटलहरू पूर्ण रूपमा बुक भइसकेका छन्। देशको मध्य भागमा भएको महाधिवेशनको भव्य उपस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले महाधिवेशन अवधिभर ट्राफिक व्यवस्थापनका लागि विशेष योजना लागू गरिएको जनाएको छ। हामीले यो 3 दिन जिल्लाको ट्राफिक व्यवस्थापन कसरी गर्नुभएको छ भनेर जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापालाई सोधेका छौं।
2: अब हामीले यो ट्राफिक व्यवस्थापनलाई 3-4 कुरालाई मुख्य मानेछौँ, एउटा केन्द्र बिन्दु र ट्राफिक व्यवस्थापन गरेका छौँ। पहिलो कुरा त अब यो जुन मुख्य राजमार्ग हो पूर्व पश्चिम राजमार्ग, अनि यहाँ एउटा हाम्रो बाइपास सडक खण्ड भन्दैछ, यो काठमाडौँतिर जाने बाइपास सडक खण्ड, यो बाइपास सडक खण्ड र पूर्व पश्चिम राजमार्ग सकभर चाहिँ अवरोध नहुने तरिकाले चाहिँ हामी व्यवस्थापन गरेर ड्युटी अर्डर सटन गरेका छौँ। थप मद्दत ट्राफिकलाई प्रहरी पनि थप मद्दतको रूपमा ल्याइरहेका छौँ होइन। अनि त्यसभन्दा बाहेक चाहिँ अब हामीले पार्किङ अघि समारोहमा आउने यो सवारी साधनहरूको लागि छुट्टा छुट्टै पार्किङ स्थलहरू गरिदिएका छौँ, चार पाँचवटा सवारी साधनको लागि छुट्टै, त्यसमाथि पनि हजुर सिमबाट काठमाडौँ पोखरातिरबाट आउने सवारी साधनहरूको लागि छुट्टै पार्किङ स्थल, पूर्वी जिल्लाहरूबाट आउनेहरूका लागि छुट्टै पार्किङ स्थल, र यहीँ पनि पश्चिम चितवन हल्का चितवन गएर परकाबाट सहभागी हुने सवारी साधनहरूलाई छुट्टै, दुई पाँचवटा सवारी साधनलाई छुट्टा छुट्टै, त्यो मुख्य राजमार्ग अवरोध नहुने किसिमले र मुख्य समारोह स्थलमा पनि डिस्टर्बेन्स नहुने किसिमले गरिरहेका छौँ। अनि समारोह स्थलको वरपरका मुख्य गरी 10 चोक छन्, ती चोकहरूबाट पनि हामीले सवारी साधन प्रवेश निषेध गरेका छौँ, त्यहाँबाट अन्यत्रै रुटहरूबाट डाइभर्ट गर्ने हिसाबले गरेका छौँ। अनि अर्को कुरा चाहिँ अब मुख्य मार्ग सकभर चाहिँ अब हामीले निर्वाध रूपमा सञ्चालन गर्ने, तर अब हामीले अपेक्षा गरेको भन्दा बढी जनताहरू उपस्थित हुनुभयो, बढी मानको चाहिँ उपस्थिति रह्यो भने डाइभर्टै गर्नुपर्ने अवस्थामा पनि हामीले यहाँ गोन्द्राङबाट भित्र एउटा भोजाड भन्ने छ, भित्री रुटहरू छ, भोजाडबाट चार चोक निस्केर आफ्राडी हुँदै पश्चिमतिर जाने गाडी पुलचोक हुँदै पश्चिमतिर पठाउने, काठमाडौँ जाने गाडी राजधानीतिर पठाउने, पश्चिमबाट राजधानीतिर जानुलाई समस्या भएन किनभने कार्यक्रम स्थल त्यो बाटोमा पर्दै पर्दैन, त्यो हिसाबले व्यवस्थापन गरेका छौँ।
1: महाधिवेशनको अघिल्लो दिन रासपाका सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ। आज चितवनमा बसेको रासपाको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकमा उहाँले लोकतान्त्रिक मूल्य मान्यताप्रति सधैँ प्रतिबद्ध रहने बताउनुभयो। उहाँले मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष र बलिदानकै जगमा सम्भव भएकाले यसलाई गुम्न नदिने बताउनुभयो।
7: हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको कारणमा उभिएको हुनाले मसल भएको हुनाले नै हामी यति पराकिलो दृश्य देख्न पाइरहेका छौँ। त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिले विमुख हुने छैनौँ, म कहिले विमुख हुने छैनौँ, म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु।
1: जान्नेलाई छान्ने नीति लिनुभएका उहाँले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबुत बनाउने बताउनु भएको छ। पार्टी स्थापनाका समयमा केन्द्रीय समितिमा राख्ने मान्छे नपाएको स्मरण गर्दै लामिछानेले हाल केन्द्रीय समितिमा सबैभन्दा बढी आकांक्षी देखिएको पनि बताउनुभयो। उहाँले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभएको छ।
7: खोज्नका लागि जुन सकस हामीले प्राप्त गरेका छौँ त्यसमाथि एउटा समावेशिताको एउटा अर्कै महत्वलाई पनि हामीले मध्यनजर गर्नुपर्ने यी सबै कुराले गर्दा त्यतिखेरको त्यो चापलाई सम्झिरहेको छु र अहिले यतिखेर सम्भवतः सबैभन्दा धेरै उम्मेदवारी केन्द्रीय संसदका लागि सदस्यका लागि हुँदैछ भन्ने पनि मैले प्रारम्भिक सूचनाहरू पाइरहेको छु। पाइपन त्यहाँबाट यहाँ आइपुगेको छ, यो श्रेय एक्लै लिने पक्षमा कदापि छैन, सबै तपाईँहरूलाई दिएर बाँकी गएको थोरै बचेको मात्र श्रेय आफू दिन चाहन्छु। यो सबै श्रेय
1: नेपाल परिवेशमा बर्ड फ्लू संक्रमण लुकाएको आरोपमा चिड़ियाखाना प्रमुख शाह हटाइए, छानबिन समिति गठन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2,00,000 वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेशसहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार, नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
9: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
10: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन घरको।
12: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
13: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले सरकारको 100 दिने समीक्षा गर्न थालेका छन्। सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेताहरूले 100 दिने समीक्षा गर्न थालेको बताएका हुन्। बैठकपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलले संसदलाई प्रभावकारी बनाउने विषयबारे बैठकमा छलफल भएको बताउनुभयो।
14: हाम्रो संसदीय दललाई संसदमा प्रभावकारिता कसरी बढ़ाउने, सरकारको 100 दिन पूरा हुँदैछ, सरकारले के कमिटमेन्ट गरेको थियो, त्यो कमिटमेन्ट पूरा गरे कि गरेन, त्यसको बारेमा चाहिँ समीक्षा गर्ने, संसदीय दलको तर्फबाट सार्वजनिक धारणा व्यक्त गर्ने लगायतका हाम्रो संसदीय दललाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यिनै विषयहरूमा हाम्रो चाहिँ छलफल भएको यो पहिलो बैठक हो।
6: कांग्रेस सांसद अभिषेक प्रताप शाहले पनि सरकारको शुरूआती 100 दिने हनीमुन पीरियड सकिन लागेको भन्दै अबका दिनमा संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनु भएको छ। संसद प्रतिपक्षको थलो भएको स्मरण गराउँदै उहाँले जनताका सरोकारका विषयमा कांग्रेसले निरन्तर आवाज उठाइरहने स्पष्ट पार्नुभयो। जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको टिप्पणी गर्नुभयो।
15: अब सरकार मोरफ चाहिँ तपाईँको हामीले यसो हेर्दाखेरि सोसियल मिडिया सेन्ट्रिक भएको छ, पपुलिस्ट भएको छ र पब्लिकलाई भनौँ न एक किसिमले उसले चाहिँ राम्रो मेसेज दिन खोजेको छ, तर त्यो मेसेज चाहिँ पर्याप्त छैन है। किनभने कतिपय इस्युजहरू अब अहिलेको यही बजेटमा ट्याक्समाथि ट्याक्स चाहिँ थोपेको छ, करमाथि कर चाहिँ जनतामाथि थोपेको छ, भोलिको दिनमा यति कर चाहिँ हामीले थोपिदियो भने सिस्टमै कलाप्स हो भने त्यसको जिम्मेवारी कसले लिने।
13: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताउनु भएको छ। आज कोटेश्वर स्थित प्रेस डाँडामा आयोजित कार्यक्रममा उहाँले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्ता र बुद्धिजीवीलाई आग्रह गर्नुभयो।
16: समाचारमा कुनै कुरा आयो हामी त्यसैमा बग्ने गर्छौं, सुनाइदियो कि एमालेसँग एकता हुन वाला छ भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यही प्रभाव पर्दो होला। मलाई त हैरान छ कुनको जवाब दिँदै अनि यो दुनियाँले नपत्याउने नहुने एमालेसँग एकता सम्भव छ, सम्भवै छैन।
6: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंगिरमा हुने भएको छ। काठमाडौँमा आज बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी महाधिवेशन मंगिर 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेको हो। बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्गदेनले पार्टी परित्याग गर्नुभएका पूर्व महामन्त्री धवल शमशेर राणालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ। राप्रपाका पूर्व महामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसक्नु भएको छ। अध्यक्ष लिङ्गदेनले राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिनुभयो। राणाले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको लिङ्गदेनले बताउनुभयो।
17: पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पनि पाएको छैनौ र अहिलेसम्म हाम्रो कोही साथीहरूले सुन्नु पनि भएको छैन र उहाँहरूले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु र उहाँहरूले कथं यस प्रकारको काम गर्नुभयो भने उहाँहरूको जीवनको यो अन्तिम गल्ती हुनेछ।
13: नेकपा माओवादीका 12 जना नेताहरूले पनि सामूहिक राजीनामा दिएका छन्। महासचिव नेत्र विक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको कार्यशैलीको आलोचना गर्दै 10 केन्द्रीय सदस्य 12 जनाले आज सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण एकता पुनर्गठन गर्नमा विप्लव पछि हटेको आरोप लगाएका छन्। पार्टीभित्र बहसको माग गर्नेलाई निष्कासन गरेको आरोप उनीमाथि छ।
6: सरकारले गठन गर्ने भूमि समस्या समाधान समितिमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिको प्रतिनिधित्व हुनुपर्ने माग उठेको छ। समितिको आज बुटवलमा बसेको तेस्रो बैठकले आफू मुख्य सरोकारवाला निकाय रहेकाले आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुपर्ने माग गरेको हो। यस्तै संरक्षण समितिको बैठकले असार 9 गते भूमिहीन अव्यवस्थित बसोबासी प्रभावित सबै जिल्लाबाट आफ्ना मागसहित प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ। समितिका सचिव राजकुमार भट्टराईले असार 20 गते भित्र भूमिहीन अव्यवस्थित बसोबासी संरक्षण समिति र भूमि अधिकार संरक्षण युवा दस्ता गठन गरी प्रभावित 22 जिल्लामा संगठन विस्तार गर्ने निर्णय पनि भएको बताउनुभयो। यस्तै असार 10 गते दाङको टिकुलीगढ़को अव्यवस्थित बस्ती हटाउन सरकारले गरेको तयारी रोक्न दबाव दिन तुलसीपुरमा न्यायका लागि वृहत प्रदर्शन गर्ने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो।
13: गोली प्रहार गरी प्रहरीले काठमाडौँबाट 3 युवकलाई पक्राउ गरेको छ। आज अपरान्ह नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका 32 स्थित बालकुमारी पुल मुनिबाट उनीहरूलाई पक्रेको। ब्यूरोको टोलीले सुरक्षा जाँचको क्रममा एक युवक भाग्न खोजेपछि गोली चलाउनु परेको जनाएको छ। प्रहरीले गोली चलाउँदा पर्साको पटेरवा सुगौली गाउँपालिका 4 39 वर्षीय किशोरी प्रसाद ओझैयासँगै 3 पक्राउ परेका छन्। किशोरीको दाहिने खुट्टामा गोली लागेको छ। उनको वीर अस्पतालमा उपचार थालिएको छ। 3 296 ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्सन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लू H5N1 को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिएका छन् कोषको अध्यक्ष समेत रहनुभएकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगायत प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री सदस्य छन् दुवैजनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ
3: बर्खा र सहकालका देवता रातो मच्छेन्द्र नाथको भोटो आज ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ परम्परागत सांस्कृतिक विधि अनुसार जावलाखेलमा आयोजित विशेष समारोहबीच उक्त भोटो प्रदर्शन गरिएको भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसाय प्रसाद यादव प्रधानमन्त्री बालेन्द्र शाह प्रधान न्यायाधीश मनोज कुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सहभागिता थियो सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरू पनि पुगेका थिए हरेक वर्ष रातो मच्छेन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ भोटो जात्रा लिच्छिपीकालदेखि मनाउन गरिएको हो
4: आज भक्तपुरसँगै काठमाडौँ उपत्यका लगायत नेवार समुदायले सिथी नख पर्व भव्य रूपमा मनाएका छन् यो पर्वसँगै वर्षा शुरू हुने र किसानको वर्षाको महत्वपूर्ण कार्य धान रोपाई स्थानीय भाषामा ज्या शुरू हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ आज सिथी नखमा विशेष गरी पानीको मुखान इनार कुवा पोखरी धारा लगायत पानीको स्रोत सरसफाई गरिएको छ
3: काठमाडौँ महानगरपालिकाले आजदेखि टोल टोलमा फिल्म महोत्सव शुरू गरेको छ खुला मंचमा अमन साई निर्देशित लघु चलचित्र नन्द तारांग निर्देशित लघु चलचित्र सवारी साहित्य र ईशान भूषाल निर्देशित लघु चलचित्र पेन्गुइन रिभोल्युशन प्रदर्शन हुनेछन् महानगरका प्रवक्ता नवीन मानन्दरका अनुसार यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र विकास बोर्ड ब्रिटिस काउन्सिल नेपाल युनेस्को काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल नेपाल फिल्म एकाडेमीसँग सहकारीमा प्राप्त भएका हुन्
4: ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ उज्यालो महानगरपालिका योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्कुसम्मको 7.9 किलोमिटर सड़क खण्डमा आधुनिक सड़क बत्ती जडान कार्य अगाडि बढ़ाएको हो
3: सगुना फाक संरक्षण गर्न कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले संरक्षण कार्यक्रम सञ्चालन गरेको छ लोपोन्मुख बन्दै गएको यस सांस्कृतिक विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले बुढापाकाबाट तन्नेरी पुस्तालाई सगुना फाक सिकाउने कार्यक्रम सञ्चालन गरेको हो
4: नवलपुरको विनय त्रिवेदी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढ़ाउने अभियानलाई तीव्रता दिएको छ गाउँपालिकाले स्थानीय स्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालिका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड़ दिएको हो
3: नवलपरासी वर्धघाट संस्था पूर्वको गैडाकोट नगरपालिकाले एक विद्यालय करिसावारी कार्यक्रम सञ्चालन गर्ने भएको छ पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरण मार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो
4: झापाको अर्जुनधारा नगरपालिका नौमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ मुलुकमा पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ
3: कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेका अर्का युवकको शव पनि भेटिएको छ पाल्पाको बगनास काली गाउँपालिका 6 शिखर डाँडाका 24 वर्षीय पूजन गाहसहित दुईजना बिहिबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए आज बिहान कालीगण्डकी किनारको टिपुवा घाटमा उनको शव फेला परेको उनीसँगै डुबेर बेपत्ता भएका 14 वर्षीय शिशिर गाहको शव हिजै नै भेटिएको थियो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले हुर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको भन्दै इरानले हुर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको हो। देशको शीर्ष संयुक्त सैन्य कमाण्डले घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। खातम अल अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकाले शान्ति सम्झौताको पहिलो शर्त कार्यान्वयन नगरेको आरोप लगाएको छ। इजरायलले दक्षिणी लेब्रानमा निरन्तर युद्ध विराम उल्लंघन गरिरहेको छ। आज मात्र इजरायली आक्रमणमा परि लेब्रानमा पाँचजनाको मृत्यु भएको छ। इरान अमेरिका सम्झौतामा अमेरिका र इरान तथा उनीहरूका सहयोगीहरूले सबै मोर्चामा सैन्य हमला तत्काल र स्थायी रूपमा अन्त्य घोषणा गर्ने उल्लेख छ। यसमा लेब्नान पनि समावेश छ। इजरायलले उक्त सम्झौता नमानेपछि प्रतिक्रियामा इरानले हर्मुज जलमरू हुँदै ढुवानी रोक्ने घोषणा गरेको हो। हर्मुजलाई विश्वव्यापी तेल र ग्यास व्यापारको लागि महत्वपूर्ण मार्ग मानिन्छ। इरानको कदमले विश्वव्यापी तेल बजार र अन्तर्राष्ट्रिय व्यापारमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ। अमेरिका र इरान बीचको प्रारम्भिक शान्ति सम्झौतालाई अगाडि बढ़ाउन आज स्विजरल्याण्डमा धेरै देशका कूटनीतिज्ञहरू भेटिरहेका छन्। यस बैठकको उद्देश्य तनावको बीचमा दुई देशहरू बीचको वार्ता कायम राख्नु हो। अमेरिका र इरान बीच भएको शान्ति सम्झौताका शर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफ आज स्विजरल्याण्ड प्रस्थान गर्नुभएको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
6: फिफा विश्वकप फुटबलमा आज राति स्वीडेन र नेदरल्याण्डस भिड्दैछन्। दुई टोली बीचको खेल ह्युस्टन स्टेडियममा राति पौने 11 बजे शुरू हुनेछ। समूह एफमा परेका नेदरल्याण्डस र स्वीडेन विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय फुटबलमा उनीहरूले अहिलेसम्म दुई खेल खेलेका छन्। नेदरल्याण्डसले एउटा खेल जितेको थियो भने अर्को खेल बराबरीमा टुंगिएको थियो। यी दुई टोली अन्तिम पटक 2018 विश्वकप छनौटमा भिडेका थिए। उक्त खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 2-0 गोल अन्तरले पराजित गरेको थियो। नेदरल्याण्डसले स्टार डिफेण्डर भर्जी भान डिज्क र मिडफिल्डर फ्रेङ्की डे जोङ केकाको अनुभवबाट फाइदा लिनेछ भने स्वीडेनी टोलीले उत्कृष्ट लयमा रहेका स्ट्राइकर भिक्टर ग्याकेरेस र अलेक्जेन्डर इसाकको आक्रमणकारी खेलमा भर पर्नेछ। विश्वकप अन्तर्गत जर्मनी र आइवरी कोस्ट टोरन्टो स्टेडियममा भोलि बिहान पाउने 2 बजे भेट्दैछन्। दुवै टोली आफ्नो अघिल्ला खेलहरू जितेर मैदानमा उत्रन लागेका हुन्। यो खेल जित्ने टोली समूह ईको शीर्ष स्थानमा पुग्नेछ। इक्वेडर र कुराकाओ बिहान पाउने 6 बजे कान्सा सिटी स्टेडियममा भिड्न लागेका छन्। अर्को खेल ट्युनिसिया र जापान बीच मोन्टेरी स्टेडियममा बिहान पाउने 10 बजे शुरू हुनेछ। अहिलेसम्म अमेरिका र मेक्सिको नकआउट चरणमा प्रवेश गरिसकेका छन्। हाइटी र टर्की भने समूह चरणबाटै बाहिरिएका छन्। पाराग्वे फिफा विश्वकप 2026 सबैभन्दा छिटो गोल गर्ने टोली बनेको छ। आज बिहान टर्की विरूद्धको खेलमा 65 सेकेण्डमा पाराग्वेका माटियास गालार्जाले पहिलो गोल गर्दै विश्वकपको सबैभन्दा छिटो गोल गर्ने खेलाड़ी बनेका हुन्। विश्वकपमा पहिलो पटक मुख छोपेर बोल्ने खेलाड़ीलाई रातो कार्ड देखाइएको छ। टर्की विरूद्धको खेलमा पाराग्वेका मिडफिल्डर मिगुएल एल्मिरोन एस नियम अन्तर्गत निष्कासित हुने पहिलो खेलाड़ी बनेका छन्। फिफाको नयाँ नियम अनुसार मैदानभित्र कुनै पनि विवाद वा असमझदारीका बेला मुख छोपेर कुरा गरेमा सिधै रेड कार्ड दिने व्यवस्था।
4: महिला टी ट्वेन्टी विश्वकपमा भने अस्ट्रेलियाले नेदरल्याण्डसलाई पराजित गरेको छ। आज सम्पन्न पहिलो खेलमा अस्ट्रेलियाले नेदरल्याण्डसलाई 98 रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको 219 रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसले 3 विकेट गुमाउँदै 121 रन मात्र बनाउन सक्यो। योसँगै अस्ट्रेलिया लगातार तेस्रो जित निकाल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ। अर्को खेलमा अहिले पाकिस्तान र बंगलादेश भिड्दैछन्। पाकिस्तान विरूद्ध बंगलादेशले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा बंगलादेशले 16 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 80 रन बनाएर खेलिरहेको छ। आज हुने तेस्रो खेलमा राति 11:15 समूह बीको शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: रासोपाको महाधिवेशन भोलि चितवनमा भव्य रूपमा शुरू हुँदै अधिकांश प्रतिनिधि महाधिवेशन स्थलमा प्रधानमन्त्री भोलि जाने।
3: कंग्रेसले थाल्यो सरकारको 100 दिने समीक्षा। एमालेसँग नमिल्ने माधव नेपालको भनाई। धवल शमशेरले गल्ती गरेको लिङ्कडेनको आरोप।
4: गोली प्रहार गरी काठमाडौँबाट 3 जना लागू सत्कारोबारी पक्राउ। काठमाडौँ महानगरपालिकाका टोलटोलमा फिल्म महोत्सव शुरू।
3: हर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा, अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको आरोप।
4: र विश्वकप फुटबलमा आज राति स्वीडेन र नेदरल्याण्डस भिड्दै महिला टी20 विश्वकपमा अस्ट्रेलियाले नेदरल्याण्डसलाई हरायो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: किन आँखा मिचेकुमिचे गरेको?
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या हो?
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
8: बुझेँ।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183.
0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
2: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, पोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
1: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
2: नमस्कार। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
3: आदरणीय श्रोता, आजको कार्यक्रम समुन्नत गण्डकीमा हामी कुराकानीमा जोड़िँदैछौ। यति बेला हामीसँग हुनुहुन्छ गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डाक्टर राजेश कुमार चौधरीज्यू। उहाँसँगको कुराकानी आज हामी कार्यक्रम समुन्नत गण्डकीमा यहाँहरू समक्ष सुनाउँदैछौ। डाक्टर साहब, स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा। गण्डकी प्रदेशको कुराकानी गर्दाखेरि अहिले यति बेला भनेको चाहिँ आर्थिक वर्ष 83-84 नीति तथा योजनाको तयारीमा पनि हामी छौ। यहाँहरूको पनि लक्ष्य, यहाँहरूको प्राथमिकताका कुराहरू पनि के राख्नु भएको छ?
4: हामीले चाहिँ जस्तै यो कृषि गण्डकी प्रदेशमा जुन कृषि अवस्था छ, हालसम्म भएको अवस्था सुधार उन्मुख छ। अनि हामीले गरेका कार्यहरूले गर्दाखेरि केही जस्तै पहिला खाद्यान्न बालीमा विभिन्न बालीहरूमा चाहिँ अलिक प्रोडक्सन कम थियो, तर अहिले चाहिँ कस्तो छ भने यो 3-4 वर्षको अन्तर हुँदाखेरि हामी चाहिँ सरप्लस बढ्ने क्रममा छ। हरेक कुरामा भनौँ न, हामी जस्तै मानौ खाद्यान्न बाली भयो, दलहन बाली भयो, होइन, फलफुलतिर भयो, अथवा यता दुध मासु अन्डातिर भयो, कुरा गर्दाखेरि चाहिँ हामी लगभग अब मासतिर गर्दै जाँदैछौँ। र हाल हेर्दाखेरि हामी कस्तो अवस्थामा छौँ भने खाद्यान्न बाली, तरकारी र आलुमा चाहिँ हाम्रो आवश्यकताभन्दा प्रोडक्सन बढी नै छ। जुन आवश्यकता छ, यो यहाँको पपुलेसनलाई चाहिने मात्रा भन्दा हाम्रो उत्पादन चाहिँ बढी छ। र जुन अलिक बाहिर पनि जाने जस्तै मुस्ताङ आलुहरू बाहिर त बढी जान्छ, होइन, अनि खाद्यान्न बाली पनि हामी पोजिटिभ सरप्लस नै छौँ। त्यसै गरी दुध, मासु, अन्डा पनि हाम्रो तिनटैमा चाहिँ सरप्लस नै छौँ। यहाँबाट चाहिँ दुधहरू बाहिर परेछ जाने त्यस्तो चाहिँ छ।
3: भनेपछि अर्को प्रदेशबाट यो खाद्यान्नहरू चाहिँ ल्याउनु पर्ने कम छ।
4: यस्तो हुन्छ, जस्तै हाम्रो उत्पादन पनि जान्छ बाहिर नै आउँछ, मान्छेको डिमान्ड फरक फरक हुन्छ। उसको चाहिँ अब भनौँ न, खानेकुरा त अब सबै एउटै हुँदैन नि त, कसैलाई केही कहिले चाहिन्छ, अर्को केही कुरा यता आउँछ, केही यताबाट जान्छ। हामी यहाँ प्लस भए पनि माइनस भए पनि त्यो चाहिँ दुइटै जाने आउने चाहिँ भइरहेको हुन्छ। जस्तै अब मानौँ, जस्तै यो हाम्रो अब फलफुलमा हामी त नेगेटिभ छौँ, तर यहाँको स्याउ त अब जान्छ बाहिर, तर त्यो पनि नेगेटिभ छ, हामी बाहिर जान जान्छ। त्यसैले चाहिँ सुन्तला पनि बाहिर जान्छ, त्यसैले नेगेटिभ भए पनि बाहिर जाने हुन्छ र बाहिरबाट भित्र पनि आउँछ।
3: कसैको कुरा पनि हो, खाद्यान्नमा अब जे जे एकरो अरूको बाट मात्रै ल्याउँदैनौ नि त, होइन, दोहोरोपना छ भन्ने कुरा पनि राम्रै कुरा रह्यो। चैते धान र आलुको लागि चाहिँ ट्रायल भनेर चाहिँ सञ्चालन गरेको साह्रै राम्रो भयो भन्ने कुराहरू पनि हामीले सुनेको थियौँ, के छ यसमा चाहिँ?
4: गण्डकी प्रदेशले 2 वर्ष अगाडिबाट यो आलुको विशेष प्रोग्राम कार्यक्रम सञ्चालन गरेको थियो, जसले गर्दाखेरि आलु चाहिँ एकदमै धेरै मात्रामा उत्पादन भएको यो 1 वर्षको अन्तरमा देखियो हामीले। जुन आलु अहिले चाहिँ विदेशमा पनि गएको अवस्था छ अहिले, हजुर, कस्तो भने यहाँबाट भैरवमा भएको एउटा कारखाना छ, आलु चिज कारखाना, त्यसले लान्छ, त्यहाँबाट चाहिँ फेरि सप्लाई हुन्छ, कन्ट्याक्ट फार्मिङको रूपमा चाहिँ गरिरहेको छौँ र किसानहरू पनि एकदमै उत्साहित हुन्छ यसमा।
3: अगाडिको भन्दा यो ट्रायल पिरियडमा आइसक्दाखेरि चाहिँ बढी उत्पादन भएको मान्ने हो?
4: हजुर, उत्पादन त बढेको छ, किनभने पहिला नगर्ने ठाउँमा पनि खेती गरियो अहिले, त्यसले गर्दाखेरि बढेको छ। र चैते धान पनि अब पहिला जुन चैते धान लगाउने सिजनमा चाहिँ खाली हुन्थ्यो भने अहिले चाहिँ अब त्यो ठाउँमा चाहिँ फार्मिङ गर्न थालेपछि उत्पादन बढेको छ।
3: गण्डकी प्रदेशमा अब सामान्य हेर्दा चाहिँ कुन कुन जिल्लाहरूमा त्यस्तो चैते धानलाई चाहिँ अलिकति बढी उत्पादन गर्न सकियो?
4: विशेष गरी जहाँ समथर जग्गा छ, जस्तै नलप्रासी भयो, अनि यता पनि तनहुँ काशी एरिया बेल्ट जहाँ चाहिँ समथर जग्गा बढी भएको ठाउँमा अलिकति टेम्परेचर पनि अलिक धेरै भएको न,
3: यो अनुदान दिएर ट्रायल पिरियडमा त्यस्तो गरिएको हो?
4: हजुर, अनुदान दिएर, जस्तै मानव बिमा अनुदान दिएको छ, उहाँहरूलाई मलमा, त्यसै गरी विभिन्न मेसिनरी औजारमा, त्यसै गरी उहाँले खरिद गर्नलाई पनि रिपिट गरे बापत पनि त्यसमा अनुदान, विभिन्न शीर्षकमा अनुदान दिएर उहाँहरूलाई प्रमोट गरेको छ।
3: त्यसमा कृषकको तर्फबाट कस्तो पाइएको छ त?
4: कृषकहरू एकदमै यसमा चाहिँ उत्साहित हुनुहुन्छ, आलु विशेष आलुमा चाहिँ उत्साहित हुनुहुन्छ उहाँहरू, डिमाण्ड हाई छ आलुको, त्यसले गर्दाखेरि यहाँको आलु बाहिर जाने पनि देखिरहेको छ। किसानको बिक्री भएपछि उहाँहरू उत्पादनमा आफै लाग्नुहुन्छ,
3: आफै लाग्नुहुन्छ।
4: एउटा समस्या चाहिँ के भने, चैते धानमा एउटा समस्या देखेको थियो, चैते धानको जस्तै कस्तो भने नलप्रासीमा चैते धान उत्पादन धेरै बढ्यो, त्यसले गर्दाखेरि किसानले चाहिँ उचित मूल्य नपाएर उहाँले बिक्री गर्न सक्नु भएन। एउटा चाहिँ बजारको मूल्यमा अलिकति गिरावट भएको हुनाले चैते धानको बिक्रीमा चाहिँ समस्या देखेको थियो, नभए उत्पादनमा समस्या थिएन।
3: त्यस्तो हो भने अब प्रदेश सरकारले नै यसलाई बजारीकरणको पनि व्यवस्था मिलाउने त्यस्तो केही सोच्नु भएको छैन?
4: बजारीकरणलाई पनि प्रोग्रामहरू गर्ने गरेको छ। कस्तो हुन्छ भने सोहे धानको जुन कन्ज्युमरले जुन कन्ज्युम गर्छ नि उसले चाहिँ मलाई लाग्छ खासै त्यो नरुचाएको कि भनेर आफू लागेको ट्याक्कै रिसर्च यसो गरेको छैन। त्यसले गर्दाखेरि त्यसको प्राइसिङमा चाहिँ अलिकति कमी हुने देखिन्छ, डिमान्ड नभएको सायद होला, मेबी
3: यो अनुदानको कुरा छ नि होइन, अनुदान पशु पक्षी फार्महरू यो खोल्दा पनि अनुदानहरू लिन आउने हामी यहाँले सूचनाहरू राख्नु भएको पनि देखिन्छ होइन, यसमा के त्यस्तो क्राइटेरिया त्यस्तो छुट्याइएको हुन्छ?
4: अनुदानको दिने तरिका फरक फरक छ है, जस्तै एउटा भनौँ न एउटा व्यक्तिगत फार्मलाई होइन निजी फार्मलाई दिने कुरा छ एउटा, अथवा समूह सहकारले दिने कुरा छ, त्यो चाहिँ विभिन्न व्यक्तिलाई अथवा समूहलाई चाहिँ फरक किसिमले दिइन्छ। जस्तै 50% अनुदानदेखि लिएर 90% अनुदानसम्म दिने पोलिसी छ गण्डकी प्रदेशको। त्यसमध्येमा समूह सहकारले कुनै अनुदानको शीर्षकमा उहाँले एप्लाई गर्नुभयो, उहाँले पाउनुभयो भने चाहिँ 90% उहाँहरूले पाउनुहुन्छ अनुदान। त्यसै गरी यतापट्टि अब प्राइभेट कम्पनी भयो भने त्यसले चाहिँ 50% अनुदान
3: समूहमा गर्दा र व्यक्तिगत गर्दाखेरि फरक पर्छ। त्यो हुन त गुनासो जहाँ पनि हुन्छ होइन, अनुदानमा पनि तपाईँहरूको पृष्ठपोषण कस्तो हुन्छ तपाईँहरूले समीक्षा गर्नुहुन्छ होला पक्कै पनि होइन, तर सुन्नमा चाहिँ के आउँछ भने अब जसले भन्सुन गर्न सक्छ, हट्टाकट्टा छ, जाउन सक्छ, धाउन सक्छ होइन, वास्तविक कृषकले चाहिँ पाएन है भन्ने कुराहरू पनि आउँछ कि, यसमा चाहिँ के भन्नुहुन्छ?
4: अब जस्तै अनुदानको मोडालिटी हाम्रो गभर्नमेन्टको त्यो चाहिँ कस्तो छ भने अनुदानको लागि सूचना खोल्ने, त्यसपछि जो जसले रजिस्टर गर्नुभएको छ प्यान भ्याट अथवा कता रजिस्टर गर्नुभएको छ उहाँले अथवा स्थानीय तहमा कतै रजिस्टर्ड कम्पनी अथवा फार्म छ भने त्यो फर्मले एप्लाई गर्नुपर्छ र उहाँले कागजी प्रक्रिया अलिकति बढिदै गर्नुपर्छ, किनभने उहाँले एउटा प्रोजल लेखेर प्रोजलमा उहाँले चाहिँ कति पाल्ने, कति लगाउनेदेखि लिएर कति उत्पादन गर्ने त्यो कुरा सबै खोले लिँदाखेरि किसानहरू सबै पढ लेखेको हुँदैन, त्यसले त उहाँले चाहिँ अब केही खर्च गरेर अथवा कसैलाई चाहिँ अब कन्सल्टेन्सी रूपमा ल्याएर चाहिँ गर्नुपर्छ। त्यसैले के भन्नुहुन्छ उहाँले भने जसले जानेको चोली मात्र लान्छ, नजानेको लाँदैन भन्ने चलन्छ। तर त्यसो भन्दा पनि केही किसान त्यस्ता हुनु पनि सक्छन्, तर सबै त्यस्तो हुँदैन, केही त अब सबै राम्रो हुँदैन, 100% त राम्रो हुँदैन, तर हामीले गरेको काममा हेर्दाखेरि चाहिँ जस त्यति नराम्रो चाहिँ छैन,
3: सन्तुष्ट
4: नै छ। तर केही फार्महरू बन्द नै हुने हुन्छ, केही फार्महरू अब चेन्ज पनि हुन्छ होइन,
3: बन्द हुने भन्ने कुरा भनेको त त्यो उसले इन्टेन्सन नहुन पनि सक्छ नि त होइन, काम गर्दा बढी उत्पादन भएन भने पनि त त्यो होला नि होइन।
4: त्यही त मान्छेको अब चाहना सम्बन्ध चेन्ज हुन्छ, उसले आज अब भनौँ गाई पालेको थियो, भोलि उसले पाल्न मन लाग्छ, उसले कोठा पाल्न लाग्छ, कोठा फार्मिङ गर्छ, अथवा उसले छोटो विदेश गइ सक्छ होइन, त्यसले त फार्महरू बन्द हुने अथवा त्यसो नहुने अवस्था पनि केही मात्रामा चाहिँ देखिन्छ। त्यस्ता फार्महरूलाई हामीले अब सबभर अब नोटिसमा त आउँछ, हामीसँग कुराहरू आउँछ, तर सधैँभरि हामी कसैलाई नै मन्डल गरेर बस्न सकिन्न, त्यसले पाल कि पाल भनेर भन्न सकिन्न, त्यसले त्यो चाहिँ अब समस्याहरू देखिन्छ।
3: काम गर्दाखेरि यो बिमाको कुरा छ नि, अहिले बाली बिमा, पशु बिमा होइन, यो बिमाको बारेमा पनि के कस्तो छ? एउटा भैँसी पाल्दा पनि बिमा हुने हो कि धेरै संख्यामा पाल्नु पर्ने हो कि गाई भैँसी?
4: बिमा त सबैलाई खुल्ला हो, उहाँले कुनै दर्ता गर्नु पर्दैन। यदि कसैले खेती गरेको छ अथवा पशुपालन गरेको छ भने उहाँले चाहिँ बिमा कम्पनीसँग सिधै गएर मैले यो मसँग दुईवटा भैँसी छ यसले बिमा गर्नु पर्ने, उहाँले चाहिँ सिधै कम्पनीसँग उहाँले ड्यारेक्सन गर्नुहुन्छ र बिमा चाहिँ गर्न सक्नुहुन्छ। त्यहाँ कसैले पनि रोकचेक गर्न सक्नु गर्दैन त्यसमा, त्यो र यसमा सरकारले पनि फेरि अनुदान पनि दिएको छ, जस्तै 50%देखि 80%सम्म अनुदान दिएको छ।
3: त्यस्तो पशुपालनमा कस्तो कस्तो त्यस्तो समस्याहरू गण्डकी प्रदेशमा हेर्दाखेरि कति धेरै पशुपालनमा छ? अब यहाँले अघि भन्नुभएको छ माछा मासु दुधमा पनि हामी पर्याप्त छौँ भन्ने कुरा गरिरहँदाखेरि त पक्कै संख्या पनि बढी नै होला होइन, त्यसमा यहाँहरू समक्ष आएका कुराहरू यहाँहरू निरीक्षणमा जाँदाखेरि त्यस्तो समस्याहरू केही देख्नु भएको केही छ? त्यस्तो
4: समस्याहरू त सधैँ रहन्छ, त्यो कहिले सकिन्न, लाइभ एनिमलहरू लाइभ भएपछि समस्याहरू बिरामी पर्ने अथवा केही समस्याहरू भइहाल्छ। र अर्को चाहिँ कस्तो हुन्छ भने त्यो गण्डकी प्रदेशको कुरा गर्यो भने टोटल पपुलेसनको हाउस होल्डको चाहिँ 50% चाहिँ हाउस होल्ड चाहिँ यसमा तपाईँको हाम्रो पशुपालनमा निर्भर रहेका छन् है, जस्तै गाई पाल्ने, भैँसी पाल्ने, बाख्रा पाल्ने होइन, मगर पाल्ने, विभिन्न किसिमका छन्। र त्यसमा उहाँले देखेको एउटा समस्या के छ भने सबभन्दा ठुलो समस्या एउटा देखेको उत्पादन जुन हुनुपर्ने हो नि त्यो एनिमलबाट हुनु उत्पादन चाहिँ त्यति लिन नसकेको अवस्था छ। उसले 10 लिटर दुध दिनु पर्यो एउटा गाईले छ भने त्यो गाईको दुध उत्पादन चाहिँ 5-7 त्यस्तोमा ऋण रहन्छ। यसको कारण एकदम धेरै कारण एउटा चाहिँ व्यवस्थापकीय पक्ष चाहिँ कमजोर हुन्छ होइन, अब अलिकति राम्रो कमर्सियल फार्म छ भने त्यसले व्यवस्था राम्रो गर्छ, दाना पानी राम्रो दिने, घाँस राम्रो खुवाउने, त्यस्तो गर्नु हुन्छ। तर जहाँ चाहिँ अब घाँसै नहुने होइन, उता दानै नपुग्ने, उता आहारै नपुग्ने अवस्था भयो भने चाहिँ त्यो अवस्थामा उत्पादन गर्छ र त्यसले गर्दा बिरामी हुने एकदमै। यो अहिले चाहिँ दुध धेरै उत्पादन छ गण्डकीमा अहिले, र दुधमा बिस्तारै गाईको प्रोडक्सन चाहिँ बढिरहेछ। पहिला चाहिँ 2/3 भैँसी दुध हुन्थ्यो, 1/3 चाहिँ गाई हुन्थ्यो भने अहिले चाहिँ 50-50 पुगिसकेको छ अवस्था। गाई पालन बढ्दै गएको छ र गाई पालन बढ्दाखेरि एउटा समस्या के हो भने ठुल्ठुला गाईहरू ल्याउने कमरा बिड ल्याउँ, जस्तै कमरा बिड लिएर आउने जस्तै जर्सी होलिस्टिक फ्रेसन, र त्यसलाई चाहिँ खुवाउनुपर्ने आहार चाहिँ क्वान्टिटी दिन नसकेको अवस्थाले कमजोर हुने र उत्पादन घटेको अवस्था
3: छ।
4: त्यसलाई स्वास्थ्य पनि असर हुने, स्वास्थ्य असर भएपछि पक्कै पनि त्यो त उत्पादनमा असर परिहाल्छ, समस्याहरू छ। र अर्को एउटा एकदम ठुलो समस्या देखेको विशेष गाईमा चाहिँ बाँझोपनको समस्या देखेको छ। बाँझोपन किन भएको भने अब त्यो आहार नपुगेर एउटा चाहिँ त्यो
3: गाई भैँसी जुन पालिन्छ भैँसी त लगातार त्यो हुन्छ नै, गाईलाई चाहिँ अलिकति बुढो भएपछि त्यसको व्यवस्थापन गर्न पनि अलिकति कठिनाइहरू छ नि त होइन। अब अहिले त गौशालाहरू छन्, त्यस सम्बन्धी पनि यहाँहरूको सम्बन्ध हुन्छ, केही गर्नुपर्ने हुन्छ कृषि मन्त्रालयले पनि।
4: हामीले पनि जस्तै हरेक वर्ष करिब स्थापना भए पशु कल्याण भन्ने एउटा कार्यक्रम हामीसँग छँदैछ त्यो प्रोग्राम। त्यसमा चाहिँ कस्तो गर्छ भने हामीले जहाँ गौशाला छ त्यो गौशालालाई उहाँ सपोर्ट गर्ने, त्यो गौशालामा गाईलाई राख्न सक्ने व्यवस्थापन गर्ने, मल व्यवस्थापन गर्नलाई चाहिँ हामी सहयोग चाहिँ गर्छौँ।
3: अहिले चाहिँ हामी बजारमा गयो भने खुलस्त रूपमा एकदम प्रफुल्ल भएर सामान किन्न सक्दैन। एउटा गृहिणीको कुरा गर्ने हो भने सामान राम्रो हुन्छ, हामीसँग पैसा पनि हुन्छ मानौ होइन, तर हामीले त्यो सामानसँगै विषादी गरेर भित्राइरहेका छौँ भन्ने भान हुन्छ कि अहिले, त्यो चाहिँ कतिको सत्यता हो भन्ने कुरातिर पनि यहाँसँग बुझ्न मन लाग्यो मलाई।
4: एकदमै अहिले समस्या देखेको छ है, हिजो अस्ति न्युज पनि तपाईँले पढ्नु होला भर्खर होइन, सुन्नुभयो होला, इभन चामलमा पनि तस्करीको विषादी भेटियो भन्ने कुरा पनि समाचार आएको। अब यो अस्ति भर्खरै पहिला लिने होला कुखुराको मासु खाएर दुई एउटै परिवार लिएर त्यो भनेको एउटा चाहिँ उत्पादन गर्ने ठाउँबाट नै आएको एउटा चाहिँ छ त्यस्तो समस्याहरू। जस्तो उत्पादन गर्ने ठाउँमा चाहिँ जहाँ एकदम कमर्सियल उत्पादन गर्छ र उहाँले बजार मात्रै बेच्ने गर्नुहुन्छ, उहाँले चाहिँ अलिकति बढी मात्रामा विषादीहरू परिगरेको होइन, र यसमा चाहिँ नियमन नगर्न सकेको, गभर्मेन्टको पनि कमजोरी छ यसमा। विषादी बिक्री गर्नलाई अलिकति नियमन गर्यो भने त मलाई आफै कम हुन्छ त्यो गभर्मेन्ट, हामी चाहिँ आफै गभर्मेन्ट पनि हामी अलिक कमजोर छ यसमा, नियमन पाटोमा एकदमै कमजोर छ गभर्मेन्टको सेक्टरमा, विशेष गरी कृषितिर हेर्यो भने। र यतापट्टि अरू जस्तै भनौँ न कुखुरातिरको कुराहरू, कुखुराको पनि मासुहरूमा पनि कहिले काहीँ एमआरको कुरा, एन्टी माइक्रोबिटेसनको कुराहरू होइन, त्यही गरी अनि अरू कुरा त्यहाँ चाहिँ जीवाणु विषाणुहरू भेटिएको कुराहरू, त्यो भनेको मार्केटिङ गर्ने बेलामा त्यसलाई चाहिँ राम्रोसँग स्टोर नगरेर त्यसलाई अब समयमा बिक्री नगरेर त्यसले गर्दा पनि त्यो समस्या आउने गर्दछ।
3: यसको समाधानको केही उपाय हुन्छ? एउटा बजारमा हुन त यहाँले अघि नै भन्नुभएको छ नियमनका कुराहरू छन्, तर एउटा व्यक्तिले गर्न सक्ने केही कुरा हुन्छ?
4: पहिला त उत्पादन गर्ने उत्पादनकर्ताले नै यसमा अलिकति सजग हुनुपर्छ, किनभने उहाँहरूले यदि राम्रोसँग उत्पादन गर्नु भयो र विषादी कम प्रयोग गरेर अथवा रासायनिक मल कम प्रयोग गरेर उहाँले बिस्तारै बिस्तारै जैविक मलहरू प्रयोग गर्ने अथवा जैविक विषादीहरू प्रयोग गर्न थाल्यो भने चाहिँ पक्कै पनि अटोमेटिकली कम हुन्छ। त्यसपछि जब त्यो बजारमा आउँछ, बजारमा पनि प्रशोधनकर्ताले आफैले नै प्रोसेसिङ गर्ने बेलामा केमिकल अलिक कम प्रयोग गर्ने होइन, जस्तै कुराहरू केरामा केमिकल युज गरेर पकाउने समस्या छ नि त, त्यो नगरेर नेचुरली पकाउने किसिमको कुराहरू उहाँले आफै गर्नु भने चाहिँ त्यसले पनि कम गर्छ। र अर्को कन्ज्युमरले पनि अलिकति क्वालिटी पहिचान गर्ने तरिकाले आफ्नो इन्फर्मेसन अलिकति लिनु पर्ने देखिन्छ। एउटा तिनटै पाटोमा हामीले गर्छ कि हुन्छ, र गभर्मेन्टले अलिकति सबभन्दा इम्पोर्टेन्ट नियमन राम्रो गरिदियो भने मलाई लाग्छ यो आफै स्वतन्त्र घट्छ होला। गभर्मेन्ट नियमन पाटोमा अलिकति एक्सटेन्सन गर्ने, कर्मचारीले अलिकति भन्नु त्यसलाई उसलाई एक्सटेन्सन गराउने नियमन गर्ने र कडाई गर्ने, नियमन गर्दाखेरि उसलाई पर्ने असरहरूबाट मुक्त गर्नलाई प्रशासनिक सेवा सुविधाहरू दियो भने चाहिँ मलाई लाग्छ गर्न सकिन्छ।
3: यो चाहिँ अलिकति मानसिकता मानवीयता अलिक कम भएको होइन, व्यापार फाइदै लिनको लागि नै गरेको देखिन्छ होइन, मान्छेहरूले चाहिँ आफै पनि त त्यसबाट पीड़ित भएको हामीले केही अगाडि पनि सुन्यौं होइन, जब विषादीहरू धेरै प्रयोग गर्दाखेरि आफैहरू बिरामी भएका कुराहरू पनि हामीलाई पनि थाहा छँदैछ। अब यसलाई कम गर्न हामी कमजोर छौं भनिरहन पनि अब यो पनि नहुने हो कि, हामी पनि लाग्नु पर्ने हो कि होइन, अब यहाँहरूको नीति योजनामा यी कुराहरू पार्नु भयो कि पार्नु भएन अहिले होइन?
4: हामी पहिलेदेखि नै गर्दै यसपालि अझै हामीले नीतिमा चाहिँ गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्नलाई हामीले केही प्रोग्रामहरू ल्याउने होइन, र गुणस्तर कायम गर्नलाई के गर्नुपर्छ होइन, त्यसलाई पनि केही कार्यहरू राखेका छौँ। गण्डकी प्रदेश सरकारले जस्तै हेर्ने भने गण्डकी प्रदेशमा कुनै पनि क्वारेन्टाइन अफिस छैन, लगभग सबै प्रदेशमा क्वारेन्टाइन कार्यालय छ कृषिको पशुपंक्षीको है, तर गण्डकी प्रदेशमा क्वारेन्टाइन कार्यालय छैन। बल्ल अहिले यो वर्षबाट पशुपंक्षी तर्फबाट र कृषि तर्फबाट यतापट्टि एयरपोर्टमा उनीहरूले नयाँ एयरपोर्ट बनाएको छ पोखराको, यो अन्तर्राष्ट्रिय एयरपोर्ट, त्यहाँ कार्यालय हुने गरी एउटा चाहिँ क्वारेन्टाइन कार्यालय खोलेको छ, र त्यो कार्यालय लगभग चाहिँ बिस्तारै बिस्तारै अरू ठाउँमा पनि खोल्ने कुरा गरेको छ के अरे। तर गण्डकी प्रदेश सरकारले आफै पनि अहिले तनहुङको आगो खैरिनीमा र यतापट्टि स्याङ्जाको बोर्डरमा पनि, स्याङ्जा पालपाक बोर्डरमा पनि नियमन केन्द्रहरू खोलेर आएको, जहाँ चाहिँ बाहिरबाट आउने कृषिजन्य पदार्थहरू चाहिँ त्यहाँ चेकजाँच गर्ने अथवा त्यहीँ त्यहीँ स्याम्पल लिएर त्यही टेस्ट गर्ने कुराहरू पनि अहिले गर्छ।